0: गर्न शुरू भएको हो र स्टार कार्यालयका अनुसार हालसम्ममा भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रामेछाप, गोर्खा, नुवाकोट र गुल्मीका स्थानीय तहले सौर्य ऊर्जा उत्पादनका लागि कम्पनी खोल्न आवेदन दिएका हुन्। कार्यालयले वैशाख 25 गते मौजूदा कानूनलाई सरल बनाउँदै स्थानीय तहले कम्पनी दर्ता तथा शेयर खरिद गर्न सक्ने जानकारी शीर्षकमा सूचना जारी गरेको थियो। त्यसका लागि कार्यालयले दुईवटा शर्त समेत तोकेको छ।
1: दक्षिण एसिया अभूतपूर्व गर्मीको चपेटामा परेको छ। दक्षिण एसियामा हालै चलेको रेकर्ड तोड्ने र घातक गर्मीको लहरले तापक्रमलाई खतरनाक स्तरमा पुर्याएको हो, जसका कारण लाखौं मानिसहरूको दैनिक जीवनमा गम्भीर बाधा पुगेको छ। विश्वकै सबैभन्दा घना जनसंख्या भएको यस क्षेत्रका भारत, पाकिस्तान र बंगलादेश लगायतका देशहरूमा तापक्रम औसत भन्दा धेरै माथि पुगेको छ, जहाँ केही क्षेत्रहरू 45 डिग्री सेल्सियसको नजिक वा सोभन्दा पनि माथि पुगेका छन्। गर्मीको लहर दक्षिण एसियाको प्री मनसूनको नियमित विशेषता भए तापनि यसपटकको तीव्रता, अवधि र भौगोलिक फैलावट अभूतपूर्व रहेको वैज्ञानिक र मौसम विज्ञान एजेन्सीहरूले जनाएका छन्। वैज्ञानिकहरूले यसलाई जलवायु परिवर्तनको प्रत्यक्ष असर भन्दै चेतावनी दिएका छन्। त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा आगामी 3 दिन अत्याधिक गर्मी हुने र तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी पुग्न सक्ने पूर्वानुमान गर्दै सरकारले हिट वेभ अर्थात तातो हावाको लहरको चेतावनी जारी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार एक विशेष सतर्कता सूचना जारी गर्दै ती क्षेत्रमा मध्यम स्तरको तातो लहरको सम्भावना रहेको जनाएको हो। जल तथा मौसम विज्ञान विभागको बुलेटिनलाई आधार मान्दै प्राधिकरणले शनिबारदेखि सोमबारसम्म दिउँसोको समयमा अत्याधिक गर्मी हुने बताएको छ। अत्याधिक गर्मी र तातो हावाको लहरले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै प्राधिकरणले 6 जिल्लालाई उच्च सतर्कता अपनाउनु पर्ने सूचीमा राखेको छ। प्राधिकरणका अनुसार सतर्क रहनुपर्ने जिल्लाहरूमा दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर रहेका छन्। त्यसै गरी कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई पनि आदवातिक जिल्लाको सूचीमा राखिएको छ।

यो नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: नयाँ वर्षको अवसरमा भेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बजार नियमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष 82-83 वैशाख महिनाको बजार मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ। खास गरी पेट्रोलियम पदार्थको मूल्यमा भएको परिवर्तन, अमेरिकी डलरको विनिमय दरमा आएको उतार चढ़ावका कारण ढुवानी लागत बढ़दा बजार मूल्य बढ़ेको प्रतिवेदनले औल्याएको छ। विभागले देशका 6 मुख्य शहरहरू विराटनगर, वीरगंज, फैरहवा, नेपालगंज, धनगढ़ी र काठमाण्डुबाट संकलन गरेको तथ्याङ्क अनुसार खाद्यान्नको मूल्यमा ठूलो अन्तर देखिएको छ। चामल तथा बासमती चामलको औसत मूल्य काठमाण्डुमा सबैभन्दा बढ़ी प्रति केजी 190 रूपियाँ रहेको छ भने वीरगंज र धनगढ़ीमा 163 रहेको छ।
3: पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर क्षेत्रभित्र करिब 81,155 रोपनी सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ। महानगरका विभिन्न क्षेत्रमा रहेका डिल, भीर, ताल, तैया, खोला, नाला तथा जंगलको विवरणी संकलन गर्दा उक्त परिमाणमा सार्वजनिक जग्गा फेला परेको उनले बताएका छन्। सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थापनका लागि महानगरले विशेष अभियान शुरू गरेको समेत उनको भनाई छ।
2: सरकारले प्रदेश र स्थानीय तहहरूमा सार्वजनिक सवारी साधनको नयाँ दर्ता तत्कालका लागि रोक्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले बागमती, गण्डकी, लुम्बिनी, कडाली र सुदूरपश्चिम प्रदेशका यातायात हेर्ने मन्त्रालय तथा देशभरका सबै स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता रोक्का गर्न निर्देशन दिएको छ। सरकारको यो निर्णयसँगै इन्धनबाट चल्ने मात्र नभई विद्युतीय सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 24 दफा 3 कानूनी व्यवस्थालाई टेक्दै निर्णय गरेको जनाइएको छ। सार्वजनिक हितका लागि आवश्यक देखिएमा विभागले सवारी दर्ता रोक्का गर्न सक्ने अधिकार दिएको छ। पछिल्लो समय इन्धनको बढ़दो मूल्यका कारण सार्वजनिक यातायात क्षेत्रमा थप असहजता र चुनौती थपिएको भन्दै विभागले परिस्थितिलाई नियन्त्रणमा लिन र यातायात क्षेत्रलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्न तत्कालका लागि ऐनको दफा 14 बमोजिम गरिने नयाँ दर्ता प्रक्रिया स्थगन गरिएको स्पष्ट पारेको छ।
3: प्रतिनिधि सभाले संविधान संशोधनको विषयलाई प्राथमिकतामा राखेको छ। यसका निम्ति काम गर्न प्रतिनिधि सभा नियमावली मसौदा समितिले प्रस्तावित नियमावलीमा विशेष नियम राखेको छ। प्रतिनिधि सभामा पेश भएका नियमावलीको नियम 140 संशोधन विधेयकको कार्यविधि सम्बन्धी व्यवस्था रहेको छ, जहाँ संविधानको धारा 274 बमोजिम प्राप्त संविधान संशोधन विधेयक सभामा प्रस्तुत भएको 30 दिनभित्र महासचिव वा निजको अनुपस्थितिमा सचिवले सर्वसाधारणको जानकारीका लागि सार्वजनिक रूपमा प्रकाशन गर्ने भनिएको छ।
2: रौतहट जिल्लाको गरूडा नगरपालिका स्थित श्रीराम सुगर मिल्स वर्षौंदेखि बन्द रहँदा हजारौं उखु किसानहरू गम्भीर आर्थिक संकटमा परेका छन्। मिल संचालन नहुँदा आफ्नो पसिनाको उचित मूल्य पाउन नसकेको र जीविकोपार्जन नै प्रभावित बनेको भन्दै आक्रोशित किसानहरूले शनिबार गरूडामा एक ऐतिहासिक तथा भव्य किसान भेला सम्पन्न गरेका छन्। युवा समाजसेवी रविन्द्र कुमार यादवको नेतृत्वमा आयोजित उक्त भेलाले बन्द चिनी मिललाई अविलम्ब संचालनमा ल्याउन र किसानको जायज माग पूरा गर्न सरकार तथा सरकारवाला निकायलाई जोरदार दबाव दिएको छ।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना टेलिग्राम वा व्हाट्सएपमा टास्क पूरा गरे बापत पैसा पाइने लोभमा नफस्नुहोस्। सुरुमा थोरै पैसा दिएर पछि ठूलो रकम ठगी गर्ने यस्तो जालबाट जोगिनुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क आफ्नो भनेको आफ्नै हुन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशको खबर। इरानी अधिकारीले अमेरिकासँगको वार्ता तेहरानले द्रुत सफलताको कम अपेक्षा गरेको बताएका छन्। इरानको विदेश मन्त्रालयका प्रवक्ताले तेहरान र वाशिङटन बीचको मध्यस्थतामा हुने वार्ताका लागि गहिरो मतभेद रहेको बताएका छन्। विदेश मन्त्री बकाईले भने वाशिङटनसँग मेलमिलापका लागि सम्झौताको बाटो अवलम्बन गर्न इरान तयार हुने तर यसको मतलब इरान तेहरान र संयुक्त राज्य अमेरिका विवादित महत्वपूर्ण मुद्दाहरूमा सहमतिमा पुग्नेछन् भन्ने होइन। इरानको यो भनाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थायी शान्तिका लागि गरिएका प्रयास सफल हुन नसके आक्रमण गर्ने चेतावनीका बीच आएको हो।
2: राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएशन महिला भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय भलिबल टोलीले किर्गिस्तानका राष्ट्रिय महिला टोलीलाई पराजित गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा शनिबार भएको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो। यस जितसँगै सेमी फाइनल पुग्ने नेपालको सम्भावना जीवितै रहेको छ।
3: अब विचार विश्लेषण। 30,000 मेगावाटको लक्ष्य भेट्न सनसेट ल लागू गरिनुपर्छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्कीको विचार आजको आर्थिक अभियानमा छापिएको छ। कानूनी अस्पष्टताले ठूला आयोजनाहरू बन्धक बन्नु हुँदैन। सबै आयोजनाको लाइसेन्स अवधि 50 वर्ष हुनुपर्छ। एउटै निकायबाट स्वीकृति पाउने व्यवस्था गरिनुपर्छ। प्रसारण लाइनबाट प्रभावितहरूलाई पनि स्योर दिइनुपर्छ।
2: हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार किम्बमका साथमा बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
7: सुवर्ण अवसर। तपाई हाम्रै स्वास्थ्य सभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा यही 2083 जेठ 15 गते श्री जनता मावि विद्यालय खादबारी 10 चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिइने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगोला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिला सम्बन्धी रोगहरू, सेतो पानी बग्ने, महिनावारी गडबडी, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हात खुट्टा तथा कम्मर सम्बन्धी रोगहरू, वात रोग, युरिक एसिड, झमझमाउने, दुख्ने, मलदर सम्बन्धी रोगहरू, दिसा गर्दा रोग ताउने, मास आवाज देखिने, बोल्ने, दिशा गर्न अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने, साथै छाला सम्बन्धी रोगहरू, दाँत, एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। यी स्थान श्री जनता महावीर विद्यालय चन्दनपुर खादर नगरपालिका वडा नम्बर 10 सङ्खुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजे सम्म। जानकारीको लागि सम्पर्क नम्बर 9848-04-150 9848-04-150।
8: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: स्थानीय तहहरू बीमार र पूर्व सतर्कतामा जोड़ दिँदै
2: अमेरिकासँग सम्झौताको खाका तयार गर्ने इरानको संकेत मध्य पूर्वमा जारी द्वन्द अन्त्यका लागि अमेरिका र कतार बीच छलफल इबोला संक्रमित मुलुकबाट अमेरिका प्रवेशमा प्रतिबन्ध
1: र काभा महिला भलिबलमा किर्गिस्तानलाई हराएसँगै नेपालको सेमी फाइनल सम्भावना बलियो। छैठौं मिल्स गोल्ड कप फुटबलमा झापालाई हराउँदै उदयपुर सेमी फाइनलमा लेन्सले पहिलो पटक फ्रेन्च कपको उपाधि जित्यो।
3: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा तातो हावाको लहर चल्ने चेतावनी र अप्नाउनु पर्ने सावधानीको प्रसंग।
2: आज र भोलि तराईका धेरै स्थानमा तातो हावाको लहर अर्थात लू चल्ने सम्भावना देखिएकाले विशेष सावधानी अप्नाउन सरकारले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले हिजो तातो दिन तथा तातो लहर लू सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि अनुरोध गरेको हो। महाशाखाले विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा तातो बढ़ने जनाएको छ। अधिकतम तापक्रम 38 डिग्री सेल्सियसदेखि 40 डिग्री सेल्सियससम्म वा सोभन्दा बढ़ी भई अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न र सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको हो। सतर्कता अपनाउनु पर्ने जिल्लामा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधि गर्नुपर्ने जिल्लाहरूमा बैतडी, दरेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घखाँची, रूपन्देही र कपिलवस्तु रहेको महाशाखाका मौसमविद रोजन लामिछानेले बताउनुभयो।
4: विशेष गरी सुदूरपश्चिम र लुम्बिनीको यसको तराईको भूभागहरूमा चाहिँ अलिकति तातो हावाको लहर चल्न सक्ने सम्भावना चाहिँ बढ़ी छ र जुन सुदूरपश्चिम प्रदेशको पहाड़ र लुम्बिनी प्रदेशको पहाड़ी भूभागहरूमा विशेष गरी कल्लोको पहाड़ी चुरेको पहाड़ी भूभागहरूमा चाहिँ अथवा भ्याली खोचहरूमा चाहिँ तातो दिन हुन सक्ने सम्भावना देखिन्छ भने देशको अन्य भूभागहरू छ जस्तै अब कोशी मधेस, बागमती, गण्डकी, कर्णाली प्रदेशको पनि पहाड़ी हिमाली भूभागहरूमा चाहिँ बादल लाग्ने पानी पर्न सक्ने सम्भावना छ। तापक्रम बढे पनि केही समयपछि विशेष गरी अपराह्नपछि चाहिँ ढाट हुन सक्ने सम्भावना चाहिँ देखिन्छ।
2: विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरूमा थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाहुरिने, चक्कर आउने, बेहोश हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकाले सोबाट बस्न पनि अनुरोध गरेको छ। विभागले तातो हावा तथा तातो लहरबाट बस्न बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिर चर्को घाममा नजाने, हल्का सुतीको कपड़ा लगाउने, बाहिर निस्कदा टाउको छोप्ने, टोपी लगाउन सुझाव दिए यस्तै नियमित पटक पटक पानी तथा झोल पदार्थ, जुस, शर्बत आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुपर्ने समेत डाक्टरहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुरा गर्दै डाक्टर रोशन झाले भन्नुभयो,
5: एउटा कुरा के बुझ्नुपर्छ भने 38 डिग्री सेन्टिग्रेड भन्दा यदि बाहिरी टेम्परेचर बढ़्यो भने हाम्रो शरीरको लागि अनुकूल नहुने रहेछ। 40 डिग्री सेन्टिग्रेड भन्दा बढ़ी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन। त्यस्तोमा चाहिँ अलि हामी चाहिँ सेड भएकै ठाउँमा घरभित्रै बस्नुपर्छ, अलिकति पातलो खालको कपड़ाहरू लाउनुपर्छ, लुज फिटिङ कपड़ाहरू लाउनुपर्छ, पानी हाइड्रेसनहरू मेन्टेन गर्नुपर्छ। सो बच्चाहरू स्कूलमा अहिले चाहिँ एसेम्ब्लीमा या कुनै स्पोर्ट्सहरू भइरहन्छ, बिहान तिनीहरूलाई गेम्स खेलाइरहन्छ होइन, आजकल त एक्स्ट्रा करिकुलम भनेर विभिन्न किसिमका गेमहरू पनि खेलाउँछन्। त्यसमा चाहिँ अब बाबुहरू आउँदाखेरि भन्छन् आज त ती चारजना ढल्यो, बाल्यै पनि गाह्रो भइरहन्छ। सो यस्तोमा हामीले के भन्छौँ भने गर्मी यदि बाहिरी टेम्परेचर बढ़िरहेछ भने त्यस्तो अवस्थामा हामीले कि सेड भएको ठाउँमा एसेम्ब्ली गर्नु पर्यो, बच्चाहरूले पानी प्रोपर खाएछ कि छैन, अत्याधिक मात्रामा बच्चाहरूले पानी खानलाई हामीले चाहिँ इन्करेज गर्नु पर्यो। यदि बढ़ी गर्मी छ भने बाटोमा जस्तो बसमा आउँछन्, बसहरू एसी छैन, होइन, कतिपय बच्चा हिँडेर स्कुल जान्छन्, त्यस्तो अवस्थामा छाताहरू ओढेर जाने, 40 भन्दा माथि टेम्परेचर छ भने अनलाइन क्लास गरेर भए पनि बच्चाहरूलाई 8-10 दिन चाहिँ बिदा राख्नु नै उत्तम उपाय हो।
2: यसैबीच मनसून जन्य विपदको क्षति न्यूनीकरण गर्न सड़क र सवारी लक्षित मनसून जन्य विपद न्यूनीकरण अभियान शुरू भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना र नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको सहकार्यमा गंगोप स्थित नयाँ बस पार्कबाट सो अभियान शुरू गरिएको हो। अभियानको आरम्भ गर्दै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले यात्रामा मौसम पूर्वानुमानको पूर्ण हेक्का राख्न आग्रह गर्नुभयो। मौसम पूर्वानुमानलाई व्यवस्था गर्दा ठूला दुर्घटना निम्तिने भएकाले नाफा भन्दा पनि मानवीय सुरक्षालाई प्राथमिकता दिन समेत आग्रह गरिएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सार्वजनिक यातायात सुधारका लागि प्रविधिको प्रयोग आवश्यक रहेको समेत बताउनुभयो। उहाँले सवारी साधनमा जीपीएस, अनलाइन टेकिङ र क्यासलेस भुक्तानी प्रणाली तत्काल कार्यान्वयन गरिने समेत बताउनु भएको छ।
1: अब राजनीतिक प्रसंग। गत मंगिरमा सम्पन्न 10 महाधिवेशनबाट आफ्नो पक्षका पदाधिकारी सहित केन्द्रीय कमिटिमा निकट नेताहरूको वर्चस्व गराउनुभएका एमाले अध्यक्ष ओली 6 महिनामै भारी अल्पमतमा पर्नु भएको छ। पार्टी पुनर्गठनको मुद्दा सहित बहुमत पदाधिकारी नेतृत्वमा ओलीको विकल्पको पक्षमा देखिएका छन्। महाधिवेशनपछि ओली पहिलो पटक पार्टी कमिटिभित्र स्पष्ट रूपमा अल्पमतमा पर्नु भएको हो। बहुसंख्यक पदाधिकारी राजीनामाका पक्षमा उभिए पनि ओलीले अध्यक्ष पद नछाड्ने अडान दोहोर्याउँदै आउनु भएको छ। 19 सदस्यीय पदाधिकारीमा 2 बाहेक सबै आफ्नो पक्षकाले जितेका भए पनि जेएनजी आन्दोलन र गत फागुनको निर्वाचन परिणाम लगायत राजनैतिक घटनाक्रमपछि ओली पार्टीभित्र कमजोर बन्नु भएको हो। 4 जेठबाट शुरू भएर शनिबार हिजोसम्म जारी केन्द्रीय सचिवालय बैठकमा 21 फागुनको निर्वाचनको अकल्पनीय हारको जिम्मेवारी लिँदै ओलीले राजीनामा दिएर पार्टी पुनर्गठनको ढोका खोल्नुपर्ने अधिकांश नेताहरूले भन्दै आएका छन्। विकल्प खुला गर्नुपर्ने नेताहरूको मागलाई ओलीले भने अस्वीकार गर्नुभएको छ। सचिवालयको गत शुक्रबार र हिजोको बैठकमा ओलीले आफ्नो पोजिशन सुनाउनुभयो। हिजोको बैठकमा सबैजसो नेताहरूले पुनर्गठनकै लाइन अनुसार बोल्ने क्रम नरोकिएपछि ओलीले नेतृत्व नछाड्ने अडान दोहोर्याउँदै आफूलाई पटक पटक सम्झाउन आवश्यक नभएको टिप्पणी गर्नुभयो। नेतृत्वका विषयमा अहिले नसोच्ने पनि उहाँले बताउनुभयो। नेताहरूले बोलिरहँदा ओलीले निर्देशन गर्न खोजेपछि हिजो उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङले प्रतिवाद गर्नुभयो, के तपाईँले अरूलाई बोल्नै नदिएर बैठक सक्न लाग्नु भएको हो? बोल्न दिनुस्, लागेका कुरा सबैले बोल्न पाउनुपर्छ। बैठकमा गुरूङले प्रतिवाद गर्दै भन्नुभयो, पदाधिकारीमा बोल्न बाँकी 4 सचिव शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारी हुनुहुन्छ। आज उहाँहरूले बोलिसकेपछि अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विचार राख्ने नेताहरूले बताएका छन्। यसैबीच नवीकरण भइसकेको सदस्यता पुनः अध्यावधिक गर्ने अभियानलाई लिएर नेपाली कांग्रेसको संस्थापन र इतर पक्षको बीच सोलिएको विवाद जिल्ला क्षेत्र हुँदै ओडा तहसम्म पुगेको छ। 9-14 असोजमा काठमाडौँमा हुने केन्द्रीय 15 महाधिवेशनका लागि 1 वैशाखदेखि नै क्रियाशील सदस्यता अध्यावधिक अभियान जारी छ। वैशाख मसान्तभित्र अध्यावधिक सक्ने समय विवादका कारण 21 जेठसम्म बढ़ाइएको छ। सभापति गगन थापाले असहयोग गर्ने पदाधिकारीलाई जिम्मेवारीबाट मुक्त गर्ने चेतावनी समेत दिइसक्नु भएको छ। विराटनगरमा हिजो थापाले पत्रकार संघको जिज्ञासामा असहयोगमा संलग्न जोसुकैलाई जिम्मेवारीबाट हटाइने बताउनुभयो। पार्टीको क्रियाशील सदस्यताको अध्यावधिक ओडा कार्य समितिका सभापतिले गर्ने अधिकार छ। इतर पक्षीय खेमामा रहेका ओडा सभापतिहरूले अध्यावधिकमा असहयोग गरेपछि थापाले जिम्मेवारीबाट हटाउने चेतावनी दिँदै नेताहरूलाई त्यसमा सहयोग गर्नको लागि अनुरोध गर्दै आउनु भएको छ। इतर पक्षका नेता डाक्टर शशांक कोइरालाले भने सर्वोच्च अदालतले कांग्रेस फुटाएको टिप्पणी गर्नुभएको छ। संस्थापन इतर पक्षले पोखरामा हिजो गरेको गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताउनुभयो, भेलामा कांग्रेस नेता मोहन बस्नेतले वडा सभापतिहरूलाई कार्यवाही नगर्न केन्द्रीय सभापति गगन थापालाई समेत चेतावनी दिनुभयो।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपद पूर्व तयारीमा स्थानीय सरकारको लगानी र प्राथमिकता
6: विदेशले प्राप्त गर्नुभएको छ, जसले गर्दा उत्तम सिंह आर्थिक रूपले एउटा विपद आइसकेपछि जुन मानिसलाई गाह्रो हुन्छ, मलाई लाग्छ यसलाई जीवनमा फर्काउन सजिलो हुन्छ।
1: घरजुका कारोबारबाट 10 महिनामा 43.5 अर्ब रूपियाँ राजस्व संकलन, कतारमा 36 नेपालीले 2 करोड़ पारिश्रमिक पाएनन्, अध्यादेशबाट पदमुक्त गरिएकालाई नै सरकारको नियुक्ति, उपकुलपति बन्न 218 को आवेदन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: रामी यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सास्तै फेर्न गाह्रो भयो।
8: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
9: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
7: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
10: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
8: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
10: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
8: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
9: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आम्दानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
11: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा कानून विनी दिएका पूर्व विशिष्टका गाड़ी लगायतका सुविधा खोज्दै सरकार शीर्षकमा खबर प्रकाशित छ। सर्वोच्च अदालतले 14 वर्ष अघि नै भनेको थियो पूर्व विशिष्टहरूलाई कानून बनाएर मात्रै सेवा सुविधाको व्यवस्था गर्नु, तर कानून बिना मन्त्री परिषदको निर्णयका आधारमा मनपरी सेवा सुविधाहरू बाँटिए। कर्मचारीहरूले कानून विपरीत प्रयोग गर्दै आएका सरकारी सवारी साधन फिर्ता गराइसकेको सरकारले अब पूर्व विशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका गाड़ी समेत फिर्ता गर्ने गृह कार्य थालेको छ। कानून व्यवस्था नै नभई मन्त्री परिषदको निर्णयका आधारमा केही पूर्व विशिष्ट पदाधिकारीले गाड़ी र पीए लगायतका सुविधाहरू लिँदै आएका छन्। सर्वोच्च अदालतले यस्ता सुविधा दिनुपर्ने स्पष्ट कानून बनाउन परमादेश जारी गरिसकेको भए पनि पूर्व राष्ट्रपति र पूर्व प्रधानमन्त्रीहरूले पहुँच तथा मन्त्री परिषदको निर्णयकै आधारमा सरकारी सुविधा उपभोग गर्दै आएका हुन्। त्यस्तै भित्रपृष्ठमा कर तिर्न टिकटकको आलटाल शीर्षकमा खबर प्रकाशित छ भने वैशाखमा 19.5 अर्बले खस्किएर बैंकको कर्जा 52 खर्ब 31 अर्बमा सीमित शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। चालू आर्थिक वर्ष 2082-83 वैशाख महिनामा वाणिज्य बैंकहरूले कुल कर्जा 19.41 अर्ब रूपियाँले घटेको छ। नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार वैशाख मसान्तसम्ममा बैंकहरूले कुल कर्जा 52.31 अर्ब 53 करोड़मा सीमित छ। अघिल्लो महिना चैत्र मसान्तसम्ममा कुल कर्जा प्रवाह 52.50 अर्ब 94 करोड़ रूपियाँ थियो। अघिल्लो महिनाको तुलनामा चैतमा भने 77.79 अर्ब रूपियाँले कर्जा प्रवाह बढ़ेको थियो। त्यस्तै मन्त्री फेरिए पिछे हेटोड़ा कपड़ा उद्योगको चर्चा शीर्षकमा अर्को खबर छ भने 14 महिनादेखि तलब नपाएपछि उदयपुर सिमेन्टमा आन्दोलन शीर्षकमा पनि खबर छ। त्यस्तै पितृपृष्ठमा ताप्लेजुङमा बारेले
1: लिम्बुनी पुल बगायो यातायात ठप्प शीर्षकमा खबर छ भने बाढ़ीले 200 भन्दा बढ़ी भेड़ा बेपत्ता पारेको खबर पनि प्रकाशित छ।
12: क्यान्सर औषधि र सलाइनको अभाव किमोली रहेका स्वयं बिरामी प्रभावित शीर्षकमा दिनेश गौतमले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको छ। क्यान्सर निको पार्ने आशामा नियमित औषधि उपचार किमोथेरापी ग्राइरहेका बिरामी अहिले रोगसँग मात्र होइन औषधि अभावसँग पनि लड़िरहेका छन्। बजारमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने प्लाटिनम समूहका अत्यावश्यक औषधिहरू कार्बोप्लाटिन सिसप्लाटिन र अक्सालिप्लाटिनका साथै स्लाइन औषधिको समेत अभाव देखिएको छ। अत्यावश्यक औषधिको अभावले मुलुकभरका क्यान्सरका सय बिरामीको उपचार प्रभावित भएको क्यान्सर रोग विशेषज्ञहरू बताउँछन्। पाटन अस्पतालका मेडिकल अन्कोलोजिस्ट डाक्टर अरूण शाहीका अनुसार औषधि अभावले मुलुकभरका सय क्यान्सर बिरामीहरूको नियमित उपचार प्रक्रिया केमोथेरापी साइकल रोकिएको छ, जसले गर्दा बिरामीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ। उपचार मध्ये 60-40% क्यान्सरका बिरामी प्रभावित भएका क्यान्सर रोग विशेषज्ञहरूको भनाई रहेको छ। आर्थिक कारोबार दैनिकमा वैशाखसम्म 17.78 अर्ब आयो अनुदान, 5 वर्ष यताकै धेरै शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छापिएको छ भने आयात भइसकेका सवारी साधन दर्तामा लचकता अप्नाइने बारेमा दिपेन्द्र थापाले लेख्नु भएको छ। सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्ता प्रक्रिया तत्कालका लागि बन्द गरेको छ। सार्वजनिक यातायात व्यवस्थापनलाई प्रभावकारी, सुरक्षित र भरपर्दो बनाउने भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले यो निर्णय गरेको हो। नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गर्ने सरकारको निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कान्तिपुर दैनिकमा राष्ट्रिय मुद्दामा राष्ट्रपा मौन, प्रतिपक्ष आक्रमक शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर छ। अघिल्लो प्रतिनिधि सभामा सानो संख्यामै हुँदा पनि राष्ट्रपा सांसदले राष्ट्रिय मुद्दालाई खरो तरिकाले उठाउने गरेका थिए, तर अहिले उनीहरू यस्ता सवालमा मौन देखिएका छन्। अर्को खबर, सरकारलाई उद्यमीको प्रश्न, उद्योग संचालन गर्नु पाप हो, शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ। यतिखेर सबैतिर चर्चामा रहेको यो अभिव्यक्तिप्रति संसदको अर्थ समितिमा देउराली जनता फार्मास्युटिकल्सका कार्यकारी निर्देशक एवं नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले बताउनु भएको छ। 3 दशकदेखि उत्पादनमूलक उद्योग संचालन गरिरहेका र अर्थतन्त्र सुधारका लागि निरन्तर लागिरहेका शर्माको भनाई रहेको छ, पूर्व जन्ममा हामीले ठूलै पाप गरेका रहेछौं र यस जन्ममा उद्योग खोलेका रहेछौं। अहिले त केही गरेका छैनौं, पूर्व जन्ममा भ्रम लुट नै गरेका रहेछौं र अहिले उद्योग चलाइरहेका छौं भनेर उहाँले प्रतिक्रिया दिनुभएको छ। भित्री पन्नामा घर जग्गा कारोबारबाट 10 महिनामा 43.5 अर्ब रूपियाँ राजस्व संकलन भएको बारेमा सीमा तामाङले लेख्नु भएको छ। चैतको तुलनामा वैशाखमा समग्र घर जग्गा कारोबार घट्यो। चैतमा 1,76,771 पटक घर जग्गा कारोबार हुँदा वैशाखमा 1,69,538 पटक कारोबार भएको खबरमा उल्लेख गरिएको छ। 54 दिनमा छापिसकिएला पाउने 16 लाख लाइसेन्स, शीर्षकमा विमल खतिवडाले लेख्नु भएको पनि खबर छापिएको छ। उत्तिकै छ सामुदायिक रेडियोको मोह, शीर्षकमा लक्ष्मण दर्नालले आजको गोर्खापत्र दैनिकमा लेख्नु भएको छ। नेपालमा सामुदायिक रेडियो प्रसारणको थालनी भएको 30 वर्ष पूरा भएको छ। दक्षिण एसियाली मुलुकहरूमा नागरिकको स्वामित्वमा एफएम फ्रिक्वेन्सी मोडुलेशन रेडियो संचालन गर्नेमा नेपाल पहिलो देश हो। 2054 सालमा स्थापना भएको सामुदायिक रेडियो रेडियो सगरमाथाले हिजो 30औं वार्षिक उत्सव मनाएको छ। एफएम रेडियो प्रसारणको 30 वर्ष पुग्दा सार्वजनिक सूचना सञ्जालका माध्यमको व्यापक प्रयोग भइरहे पनि सामुदायिक रेडियोहरूको महत्व र आवश्यकतामा कमी नदेखिएको सरकारवालाहरूको भनाइरहेको छ। बारीले बगायो निर्माणाधीन पुल, पहिरोमा 218 भेडा बेपत्ता शीर्षकमा सुजन बज्राचार्यले खाँदबारीबाट र चन्द्र पान्दाटले र राधा लुइतेलले ताप्लेजुङबाट लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकको भित्री पन्नामा अध्यादेशबाट पदमुक्त गरिएकालाई नै सरकारले दियो पुनः नियुक्ति, शीर्षकमा सुदीप कैनीले लेख्नु भएको छ। सरकारले अध्यादेश मार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई नै निमित्तमा नियुक्त गर्ने जिम्मेवारी दिएको हो। एकैचोटि सबै पदाधिकारी पदमुक्त गर्दा कामकाज ठप्प हुन थालेपछि सरकारले अर्को नियुक्ति वा व्यवस्था नभएसम्म भन्दै जिम्मेवारी तोक्न थालेको हो। सरकारले विश्वविद्यालयको ऐन संशोधन गर्दै पदाधिकारीहरूलाई पदमुक्तको पत्र दिएको थियो भने फेरि तिनैलाई निमित्त विभागको जिम्मेवारी दिन थालेपछि प्राज्ञहरू कानून विधि र प्रक्रियामा प्रश्न गर्न थालेका छन्। उपकुलपति बन्नका लागि 218 आवेदन परेको छ। कतारमा 36 नेपालीले 2 करोड़ पारिश्रमिक अझै नपाएको बारेमा होम कार्कीले लेख्नु भएको छ। कतारमा 36 नेपाली श्रमिकले 8 महिनाको करिब 2 करोड़ रूपियाँ पारिश्रमिक पाएका छैनन्। तलब भत्ता दिलाउन माग गर्दै उनीहरू नेपाली दूतावास र स्थानीय श्रम कार्यालयमा धाइरहेका छन्। कतारीको एकल स्वामित्वमा रहेको इन्टरटेक्टा कतार डब्ल्यूएलएलले 8 महिनाको तलब भत्ता, ओभरटाइम र खानपान बापतको रकम नदिएको नेपालीहरूको गुनासो छ।
13: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच सम्झौताका लागि 14 बुधे ढाँचालाई अन्तिम रूप दिने बताइएको छ। इरानी विदेश मन्त्रालयका अनुसार 14 बुधाहरू मिलाएर एक प्रकारको सम्झौताको खाका मस्यौदा तयार गर्न लागि बताइएको हो। इरानी अधिकारीहरूले अमेरिकासँगको वार्तामा तेहरानले द्रुत सफलताको कम अपेक्षा गरेको बताएका छन्। इरानको विदेश मन्त्रालयका प्रवक्ताले तेहरान र वाशिङटन बीचको मध्यस्थतामा हुने वार्ताका लागि गहिरो मतभेद रहेको बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारी अमीर शेख तमिम बिन हमाद अल थानी बीच टेलिफोन संवाद भएको छ। अमीरको प्रशासनिक कार्यालयले दुवै बीच मध्यपूर्वको तनाव रोक्न र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न पाकिस्तानको नेतृत्वमा कूटनीतिक प्रयासहरूको प्रयासमा भइरहेका छलफलका बारेमा केन्द्रित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन् र अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पूर्वी तथा मध्य अफ्रिकामा फैलिएको इबोला प्रकोपका कारण अस्थायी प्रवेश प्रतिबन्ध लागू गरेको जनाएको छ। विस्थापित प्रतिबन्ध अमेरिकी मानव स्वास्थ्य विभागद्वारा जारी गरेको अन्तरिम नियम अनुसार लागू गरिने बताइएको हो। नयाँ नियम अनुसार विगत 21 दिनभित्र कंगो, युगाण्डा वा दक्षिण सुडानमा रहेका व्यक्तिलाई अस्थायी रूपमा संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाइनेछ।
12: साझा खबरमा अब खेल खबर। किर्गिस्तानलाई सोझो सेटमा हराएसँगै नेपालले काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनल सम्भावना बलियो बनाएको छ। हिजो त्रिपुरेश्वर स्थित कवर हलमा भएको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सेटमा हराएपछि समूह एमा 3 अंक बटुल्यो। मिड ब्लकर सुमित्रा रेग्मी चम्किएपछि नेपालले सहज जित निकालेको हो। सुमित्रा नै खेलको प्लेयर अफ द म्याच चुनिनुभयो। शुरूबाटै किर्गिस्तानमाथि हावी भएको नेपालले 25-18, 25-20 र 25-13 जित निकालेको हो। उदयपुरको ब्रदरहुड फुटबल क्लब 6 मिल्स गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। विराटनगर जुट मिलको खेल मैदानमा हिजो भएको उद्घाटन खेलमा झापाको कन्काई स्पोर्टिङ क्लबलाई सडन डेथमा 6-5 पराजित गर्दै उदयपुरले अन्तिम 4 यात्रा तय गरेको हो। र लेन्सले पहिलो पटक फ्रेन्च कप उपाधि उचालेको छ। हिजो बिहान भएको फाइनलमा लेन्सले फ्रेन्च लीग 1 प्रतिद्वन्दी निसलाई 3-1 हराएको हो। लेन्सले क्लब इतिहासमा फ्रेन्च लीग जितेको यो पहिलो पटक हो। टोलीले सन् 1999 पछि पहिलो पटक ठूलो उपाधि उचाल्न सफल भएको हो।
13: भूकम्प लगायतका विपदबाट बच्नका लागि स्थानीय सरकारको चासो, रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिटामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
13: साझा खबरमा अब विपदबाट बच्ने र बचाउने स्थानीय सरकारको अभियानको कुरा। बाढ़ी, पहिरो, भूकम्प लगायतका विपदबाट बचाउनका लागि स्थानीय तहले बीमा र पूर्व सतर्कतालाई एकसाथ अघि बढ़ाउन थालेका छन्। बाँके जिल्ला बाढ़ी, दुवान, आगलागी र भूकम्प जस्ता विपदको उच्च जोखिममा छ। नेपालगंज उपमहानगरपालिकाले नेपालमै पहिलो पटक आवासीय बीमा कार्यक्रम शुरू गरेपछि जोखिम क्षेत्रमा रहेकालाई सजिलो भएको छ।
16: नेपालगंज सात गगनगंज की 48 वर्षीय लीला आचार्य को माटो को घर गत वर्ष को लगातार को पानी पशी भत्किन शुरू भयो। बाढ़ी डुबान र संभावित भूकंप को जोखिम में रहकर घर को वहां आवासीय बीमा कराया कारण घर भत्किए क्षति 2,32,900 रूपया प्राप्त गर्नु भएको छ।
17: वडाबाट सिफारिश लिएर फेरि वहाँ पुग्यौं नगरपालिका, यस्तो भयो भनेर अनि नगरपालिकाबाट फेरि बिमामा गएर त्यहाँका सरलाई लिएर देखाइन्, सरले हेरेर जानुभयो।
16: नेपालगंज उपमहानगरपालिकाले गत वर्षदेखि वडा नम्बर 3 र 7 आवासीय बीमा कार्यक्रम शुरू गरेको हो। हालसम्म 184 परिवार यस कार्यक्रममा सहभागी भइसकेका छन्। राष्ट्रिय बीमा कम्पनी मार्फत गरिएको बीमाको वार्षिक प्रिमियम उपमहानगरपालिकाले नै तिरिरहेको छ। कार्यक्रम अन्तर्गत प्रत्येक घरलाई 15,00,000 रूपियाँसम्मको बीमा सुरक्षा उपलब्ध गराइएको छ। नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट:
18: 2 वर्ष अगाडि नेपालमै पहिलोपल्ट अत्यन्त जोखिममा रहेका रेजिडेन्सियल विशेष गरी आवासीय चाहिँ बीमा चाहिँ हामीले सञ्चालन गरेका थियौँ। के अरे सर्वेक्षणले पनि टिम नेपालगंज उपमहानगरपालिकामा अत्यन्त घनाबस्ती रहेको वडा नम्बर 3 र 7 जोखिममा रहेको कारण पहिलो लाभग्राही चाहिँ हामीले अविरल वर्षाका कारण पोहोर साल घर क्षति भइसकेपछि विभिन्न मुसुक्ता गराएर बिमा कम्पनीले पनि हाम्रो प्राविधिक वडाले सबैले यसलाई हाम्रो राष्ट्रिय बिमा संस्थानसँग जुन किसिमको 2,32,000 रुपियाँ यहाँ 2,32,900 रुपियाँ वाले चाहिँ उहाँले विविधले प्राप्त गर्नु भएको छ। जसले गर्दा उत्तम सिंह आर्थिक रूपले एउटा विपद आइसकेपछि जुन मानिसलाई गाह्रो हुन्छ मलाई लाग्छ यसलाई जीवनमा फर्काउन सजिलो हुन्छ।
16: नेपालगंजमा मात्र होइन अब यो कार्यक्रम बाँकेकै कोही

0: जहाँ छ त्यही नै सुरक्षित तरिकाले टाउको जोगाएर बस्ने, सुरक्षित हुने, जमिन हल्लिन छाडेपछि अवस्था मूल्याङ्कन गरेर बिस्तारै कुनै संरचनाहरू भत्कन सक्ने अथवा फस्न सक्ने, जोखिम नभएको ठाउँमा जाने, खुला ठाउँमा जाने भन्ने अभ्यास हामीले गराएका छौँ। सर्च एन्ड रेस्क्यू टिम, प्राथमिक उपचार टिम बनाएका छौँ विद्यार्थीहरूको। सामान्य प्राथमिक उपचार पट्टीहरू बाँध्ने, रगत बग्न रोक्ने सम्मका कामहरू हामी विद्यार्थीहरूलाई अभ्यास गराएका छौँ।
1: नेपालगंजको रानी तलाउ नजिकै रहेको महेन्द्र माध्यमिक विद्यालय भवनलाई रेट्रोफिटिङ गरी भूकम्प प्रतिरोधी बनाइएको छ। विपद जोखिम बढ्दै जाँदा पूर्व तयारी, सचेतना र बीमा जस्ता कार्यक्रमले नागरिकलाई सुरक्षित र आत्मनिर्भर बनाउने भन्दै स्थानीय सरकारले बीमा कार्यक्रमलाई प्राथमिकताका साथ अघि सारेका छन्। निशु जोशी, सीआईएन कृष्णसार एफएम, नेपालगंज, बाँके।
2: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: घर जग्गा कारोबारबाट 10.5 महिनामा 43.5 अर्ब रूपियाँ राजस्व संकलन। कतारमा 36 नेपालीले 2 करोड़ पारिश्रमिक पाएनन्। अध्यादेशबाट पदमुक्त गरिएकालाई नै सरकारको नियुक्ति। उपकुलपति बन्न 218 को निवेदन।
2: कांग्रेसको विवाद ओडा तहसम्मै। आफ्नो राजीनामा माग सहितको सवालमा एमाले अध्यक्ष ओलीले आज जवाब दिने। कानून विनय दिएका पूर्व विशिष्टका सुविधा खारेज गर्दै सरकार।
3: आयात भएका सवारी साधन दर्तामा लचकता अपनाइने। क्यान्सरको औषधि अभाव। मनसून जन्य विपद न्यूनीकरण अभियान शुरू। स्थानीय तहहरू बीमा र पूर्व सतर्कतामा जोड़ दिँदै।
2: अमेरिकासँग सम्झौताको खाका तयार गर्ने इरानको संकेत। मध्यपूर्वमा जारी द्वन्द अन्त्यका लागि अमेरिका र कतार बीच छलफल। इबोला संक्रमित मुलुकबाट अमेरिका प्रवेशमा प्रतिबन्ध।
3: र काबा महिला भलिबलमा किर्गिस्तानलाई हराएसँगै नेपालको सेमी फाइनल सम्भावना बलियो। 6 मिल्स गोल्ड कप फुटबलमा झापालाई हराउँदै उदयपुर सेमी फाइनलमा। लेन्सले पहिलो पटक फ्रेन्च कपको उपाधि जित्यो।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा महेश बस्ताकोटीले चसक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, जो अहिले एमालेको सदस्यता प्राप्त गर्न सफल हुनुभयो। पूर्व राष्ट्रपति राजनीतिमा आउने नआउने, सक्रिय हुने नहुने भन्ने विषयमा विभिन्न विवाद र संवादहरू चलेका थिए। स्वयं एमाले अध्यक्ष ओली नै पूर्व राष्ट्रपति भइसकेको व्यक्ति पार्टीमा सक्रिय हुन नहुने विचार राख्नुहुन्थ्यो। तर पछिल्लो समयमा पार्टी सदस्यता भण्डारीलाई दिने बेलामा अध्यक्ष ओलीले नै प्रस्ताव गर्नुभयो र सदस्यता पनि पाउनुभयो। यहाँ पूर्व राष्ट्रपति भण्डारी जस्ता देखिने व्यक्ति अगाडि सड़कमा हिँड्दा हिँड्दै एकजना व्यक्तिले केही प्रश्न गरेपछि आकर्षित भएको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, पूर्व राष्ट्रपति भनेर हेप्ने, होच्याउने, पार्टीको सदस्य भइसकेको थाहा छैन।
3: प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

राष्ट्रिय मुद्दामा नयाँ सरकार समेत मौन पुराना दलहरूकै जस्तो संसदीय संस्कारबाट रासोपा पनि मुक्त हुन नसकेको टिप्पणी बाँदरको व्यवस्थापन चुनौतीपूर्ण बन्दै किसानले पाएको हैरानी बारे संसदमा समेत बहस प्रभावकारी कदम चाल्न सरकारको ध्यान आकर्षण अमेरिकी ग्रीन कार्ड लिन चाहने विदेशीहरूले अनिवार्य रूपमा स्वदेश फर्किएर आवेदन दिनुपर्ने अचानक नीतिमा गरिएको परिवर्तनले आप्रवासी अन्यलमा र काभा महिला भलिबल च्याम्पियनशीपमा नेपालद्वारा किर्गिस्तान पराजित सेमीफाइनलका लागि आज मालदिव्सलाई हराउनुपर्ने

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान।

0: ज्योति लाइफ इंश्योरेंस जीवन को लागी।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा। समाचार अब विस्तारमा।
2: भारत र चीनले नेपाललाई जानकारी नै नदी कैलाश मानसरोवर यात्राका लागि लिपुलेख मार्ग खुलाउने सहमति गरेपछि 13 भदौ 2082 प्रतिनिधिसभा बैठकमा राज्यसभाका सांसद गणेश पराजुलीले विरोध जनाएका थिए। त्यो क्षेत्र नेपालको भएकाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा बोलाएर साझा प्रतिबद्धता लिनुपर्ने माग समेत गरेका थिए। 8 महिनापछि अर्थात गत 18 वैशाखमा भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै कैलाश मानसरोवर यात्रा चीन सरकारसँगको समन्वयमा सञ्चालन हुने घोषणा गर्यो। अहिले गत 21 फागुनको निर्वाचनबाट गठित प्रतिनिधि सभा छ। राज्यसभाका पराजुली अहिले पनि सांसद छन्। अझ संसदीय दलको उपनेताकै जिम्मेवारीमा छन्। यसबीचमा उनी 29 वैशाखमा संसदमा बोले तर लिपुलेखको कुनै कुरा निकालेनन्। राज्यसभाका अन्य सांसद पनि यस विषयमा मौन छन्। विजित भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप लगाउँदै राज्यसभाले संसदीय वा न्यायिक छानबिन समिति गठनको माग गरी 13 जेठ 2082 प्रतिनिधिसभामा अवरोध गरेको थियो। राज्यसभाको बेल घेराउलाई व्यवस्था गर्दै तत्कालीन सभामुख देवराज घिमिरेले 2 असार 2082 प्रतिनिधिसभाको कार्यसूची अघि बढ़ाए। राज्यसभा सांसद 3 असारदेखि निलो स्कार्फ लगाएर संसद बैठक अवरोधमा उत्रिए। त्यसरी स्कार्फ लगाएर आउनु संसदको नियमावली र मर्यादा विपरीत हुने भन्दै तत्कालीन कंग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरेले आपत्ति जनाए। संसद अवरोध गर्ने क्रममा राज्यसभा सांसदहरू बेलमा बसेर किताब तथा पत्रिका पढ़थे र नारा लगाउँथे, संसदीय मर्यादा कायम गर। यसपटक सरकारको नेतृत्व गरिरहेको राज्यसभाको प्रतिनिधित्व प्रतिनिधिसभामा झण्डै 2/3 छ। 11 महिनादेखि संसदको बेलमा बसेका डीपी अर्याल सभामुख छन्। सबै विपक्षी दलले सदनमा विरोध गरिरहँदा उनले सदन चलाएका मात्र छैनन्, विधेयक पनि पारित गराएका छन्। नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जवाब प्रधानमन्त्रीले दिनुपर्ने विपक्षी दलको माग व्यवस्था गर्दै सभामुख अर्यालले अर्थमन्त्रीलाई जवाब दिन लगाए। प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर सांसदले राखेका जनताका प्रश्नको जवाब दिनका लागि रूलिङ माग गरिरहेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङ लगायतलाई त सभामुख अर्यालले चेतावनी नै दिए। संसदमै प्ले कार्ड देखाएर विरोध गरेपछि उनीहरूलाई चेतावनी दिएको हो। प्रतिनिधि सभाको बिहिबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी कंग्रेसले उभिएर विरोध जनाइरहेको थियो। एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपा बेलमा थिए। संसदीय मर्यादामा कायम गर्न र नियमावली कार्यान्वयनको माग गर्दै नारा लागिरहेको बेला सभामुख अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई रोस्टममा बोलाएर वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 पारित गरी सोने प्रस्ताव प्रस्तुत गर्ने अनुमति दिए। त्यसपछि विधेयक बहुमतले पारित भएको थियो।
1: अठाइस वैशाखमा नीति तथा कार्यक्रम ल्याए। यता प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहलाई खोजिरहेका विपक्षी दलहरूले आगामी दिनमा भने पर्ख र हेरको रणनीति लिने भएका छन्। एकातिर जति माग भए पनि प्रधानमन्त्री नआउने र अर्कातिर सभामुखले अवरोध बीच नीति तथा कार्यक्रम र विधेयक पारित गराएपछि विपक्षी दलहरू बजेटलाई सामान्य रूपमा पारित गर्न दिने तयारीमा छन्। संघीय संसदको संयुक्त बैठकमा 15 जेठमा आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। प्रमुख प्रतिपक्षी कंग्रेसकी प्रमुख सचेतक वासना थापाले सांसदका जवाब प्रधानमन्त्रीले दिनुपर्ने अडान कायमै राख्ने तर बजेट प्रस्तुत गर्न नरोक्ने बताइन्। यस्तै एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले आगामी बैठक र बजेट प्रस्तुत गर्दा प्रधानमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने बाध्यकारी नभएको बताइन्। उनले भनिन् 15 जेठमा बजेट अर्थमन्त्रीले प्रस्तुत गर्ने हो, त्यहाँ प्रधानमन्त्रीको उपस्थिति बाहेक अनिवार्य भूमिका हुँदैन। त्यस्तै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीलाई सांसदका प्रश्नको जवाब दिन सभामुखबाट रूलिङको माग राखिने बताए। बजेट अघि संसदमा कसरी प्रस्तुत हुने भनेर पार्टीमा छलफल गर्ने पनि उनले जानकारी दिए। त्यस्तै श्रम संस्कृति पार्टीका सचेतक आर्यन राईले भने पार्टी संसदमा कसरी प्रस्तुत हुने भनेर 11 जेठमा बैठक बस्ने बताए। सभामुख डीपी अर्यालका अनुसार प्रधानमन्त्री शाहले उपयुक्त समयमा संसदमा आएर जवाफ दिने बताएका छन्। अर्यालले बिहिबार प्रधानमन्त्री शाहलाई भेटेका थिए। प्रधानमन्त्रीसँग संवाद भइरहेको छ। उनले कान्तिपुरलाई भने विपक्षी र सत्तापक्षसँग निरन्तर संवाद हुन्छ।
2: नवीकरण भइसकेको सदस्यता पुनः अध्यावधि गर्ने अभियानलाई लिएर कंग्रेसको संस्थापन र इतर पक्षबीच चुलिएको विवाद जिल्ला क्षेत्र हुँदै वडा तहसम्म पुगेको छ। 9-14 असोजमा काठमाडौँमा हुने केन्द्रीय 15 महाधिवेशनका लागि 1 वैशाखदेखि नै क्रियाशील सदस्यता अध्यावधिक अभियान जारी छ। वैशाखमा सत्रभित्र अध्यावधिक सक्ने समय सीमा विभागका कारण 21 जेठसम्म बढ़ाइएको छ। सभापति गगन थापाले असहयोग गर्ने पदाधिकारीलाई जिम्मेवारीबाट मुक्त गर्ने चेतावनी समेत दिएका छन्। विराटनगरमा हिजो थापाले पत्रकारहरूको जिज्ञासामा असहयोगमा संलग्न जो सुकलाई जिम्मेवारीबाट हटाइने बताए। पार्टीको क्रियाशील सदस्यताको अध्यावधिक वडा कार्य समितिका सभापतिले गर्ने अधिकार छ। इतर पक्षीय खेमामा रहेका वडा समितिहरूले सभापतिहरूले अध्यावधिकमा सहयोग गरेपछि थापाले जिम्मेवारीबाट हटाउने चेतावनी दिएका हुन्। केन्द्रीय कार्य समितिले सदस्यता अध्यावधिक अभियानको नेतृत्व महामन्त्री प्रदीप पौडेललाई दिएको छ। मृत्यु भएका अन्य पार्टीमा गएका र विदेश गएका सभापतिहरूको हकमा अर्कोलाई जिम्मेवारी दिइएको छ। असहयोग गर्नेहरूको हकमा पनि अब अर्कोलाई जिम्मेवारी दिने काम हुन्छ पौडेलले भने। इतर पक्षीय नेता प्रकाश शरण महतले महाधिवेशनको निष्पक्षताका लागि क्रियाशील सदस्यताको अध्यावधिक रोकेर पहिलाकै नवीकरणलाई निरन्तरता दिनुपर्ने बताए। इतर पक्षमा नेता पूर्णबहादुर खड्का र शेखर कोइरालाले नेतृत्व गरेका दुवै समूहले सदस्यता अध्यावधिक गर्ने संस्थापन पक्षले चलाएको अभियानको विरोध गर्दै आइरहेका छन्।
1: पूर्व जन्ममा हामीले ठूलै पाप गरेका रहेछौं र यस जन्ममा उद्योग खोलेका रहेछौ। अहिले त केही गरेका छैनौं। पूर्व जन्ममा भ्रम लुट्ने गरेका रहेछौ र अहिले उद्योग चलाइरहेका छौं। यतिखेर सबैतिर चर्चामा रहेको यो अभिव्यक्ति संसदको अर्थ समितिमा देउराली जनता फार्मास्युटिकल्सका कार्यकारी निर्देशक एवं नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले दिएका हुन्। 3 दशकदेखि उत्पादनमूलक उद्योग सञ्चालन गरिरहेका र अर्थतन्त्र सुधारका लागि निरन्तर लागिरहेका शर्माको यो भनाई झण्डै 2/3 वर्तमान सरकार बनेको 50 दिनपछि आएको हो। यो जुनीमा त केही नराम्रो काम गरिएको छैन, तर पूर्व जन्ममा ठूलै ब्रह्मलोट गर्ने काम गरिएको होला र त यो जुनीमा उद्योग चलाउन परेर दुःख पाइएको छ उनले समितिमा भनेका थिए। शर्माको भनाईले नेपालको उत्पादनमूलक क्षेत्रका समस्यालाई प्रतिविम्बित गर्छ। अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको हिस्सा निरन्तर घटिरहेको छ। पछिल्ला 30 वर्षमा यो हिस्सा 10 बाट घटेर 6% भन्दा कम छ। दक्षिण एसियामै यो न्यूनमध्ये एक हो। नेपाली उद्योग क्षेत्र स्थापना देखिने समस्या नै समस्यामा जेलिएको छ। नेपालमा उद्योग प्रवर्धन गर्ने भनेर आएको ऐन छ, तर ऐनमा भएको व्यवस्थाले उद्योग प्रवर्धनको साटो अधिक नियन्त्रण मात्र गरिरहेको छ। शर्माले कान्तिपुरसित भने, मैले औषधि उत्पादन उद्योग चलाइरहेको छु। थप एउटा औषधिको लाइसेन्स दिन 10 वर्ष लाग्छ, जबकि त्यस अवधिमा आफूले पाएको पेटेन्ट राइट्सको अवधि नै सकिन्छ। उद्योगका यस्ता समस्या अहिलेको मात्र नभई दशकौंदेखि जगडिएको शर्माको टिप्पणी रहेको छ। औद्योगिक क्षेत्र सुधारका लागि उद्योग मैत्री नीति बनाउन 10 वर्षदेखि सरकारलाई आग्रह गर्दै आएका छौं, तर सुनवाई भएको छैन। उनले थपे, अहिले 2/3 बहुमत सहितको नयाँ सरकार आएको छ। अहिले उसले चाहे नीतिगत परिवर्तन गर्न सक्ने भएकाले सुधारका लागि पुनः सुझाव दिएका छौं।
2: सरकारले अध्यादेश मार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई नै निमित्तमा नियुक्त गर्दै जिम्मेवारी दिएको छ। एकैचोटि सबै पदाधिकारी पदमुक्त गर्दा कामकाज ठप्प हुन थालेपछि सरकारले अर्को नियुक्ति वा व्यवस्था नभएसम्म भन्दै जिम्मेवारी तोक्न थालेको हो। सरकारले विश्वविद्यालयका ऐन संशोधन गर्दै पदाधिकारीलाई पदमुक्तको पत्र दिएको थियो भने फेरि तिनैलाई निमित्तको जिम्मेवारी दिन थालेपछि प्राज्ञहरूले कानून विधि र प्रक्रियामा प्रश्न गर्न थालेका छन्। सरकारले हचुवामा निर्णय गरेको भन्दै आलोचना शुरू भएको छ। प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहको निर्णय अनुसार जिम्मेवारी तोकेकालाई शिक्षा सचिव चूडामणि पौडेलले नियुक्ति पत्र दिएका छन्। 19 वैशाखमा अध्यादेश मार्फत विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपति, रजिस्ट्रार, रेक्टर, डीन लगायत पदाधिकारी पदमुक्त गरिएका थिए। काठमाडौँ पूर्वाञ्चल नेपाल संस्कृत र त्रिभुवन विश्वविद्यालयमा पदमुक्त गरिएका पदाधिकारीलाई नै निमित्त तोकिएको छ। राष्ट्रिय परीक्षा बोर्डमा पनि पदमुक्त सदस्य सचिवले पुनः नियुक्ति पाएका छन्। सरकारले विश्वविद्यालयका ऐन संशोधन गर्दै पदाधिकारीलाई पदमुक्तको पत्र दिएको थियो भने फेरि तिनैलाई निमित्तको जिम्मेवारी दिन थालेपछि प्राज्ञहरूले कानून विधि र प्रक्रियामा प्रश्न गर्न थालेका छन्। सरकारले हचुवामा निर्णय गरेको भन्दै आलोचना शुरू भएको। पदमुक्त भएका पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति बिजु कुमार थपलियालेलाई नै निमित्तको जिम्मेवारी दिइएको छ। वैशाख मसान्तमा शिक्षा मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि उनलाई विश्वविद्यालयको कामकाज गर्न तोकेको हो। रजिस्ट्रारमा प्राध्यापक रमेश बाबु काफ्लेलाई जिम्मेवारी दिइएको छ। उपकुलपति थपलियाले सहायक दिनहरूलाई निमित्त दिएर कामचलाउ व्यवस्था गरिएको बताए। कान्तिपुर डायरीमा अब ब्रेक कपालो।
3: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
4: खातबारीको लागि पाथिभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथिभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सप्रेस सुविधा,
4: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिभरा डेन्टल
3: ध्यान दिनै पर्ने कुरा।
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
5: पाथिभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420545।
6: Extreme energy drink. Taste the difference. Feel the energy.
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बाराकको कलैयामा बसेको विस्तारित बैठकमा विवाद भएको छ। रासोपाका मध्य प्रदेश अध्यक्ष तपेश्वर रायले आकांक्षी धेरै भएपछि विवाद भएको जानकारी दिए। विवादले उग्र रूप लिने अवस्था सृजना भएपछि प्रहरी र स्थानीय कार्यकर्ताहरूले रासोपाका सांसदहरू लगायतलाई सुरक्षित रूपमा बाहिर पठाएका थिए। बैठकमा रासोपाका सांसदहरू गणेश धिमाल, चन्दन सिंह, रहबर अन्सारी र अरविन्द्र शाह पनि उपस्थित थिए। यता जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुंवरले पार्टीको आन्तरिक विवाद भएको हुन सक्ने जानकारी दिए। अघि रासोपाको संगठन विभागले बारा सभापति चन्दन सराफलाई पार्टीको साधारण सदस्यमा समेत नरहने गरी कार्यवाही गरेको थियो। बैठकमा कार्यकर्ताले सो विषयमा विवाद गरेको प्रहरीको भनाइ छ। कार्यसमिति अधिवेशन र विस्तारित बैठक अगावै आफूलाई षड्यन्त्रपूर्वक पार्टी साधारण सदस्यबाट हटाइएको भन्दै सराफ असन्तुष्ट थिए।
2: नेपालमा पछिल्ला केही वर्ष यता जटिल बन्दै गएको बाँदर व्यवस्थापनको विषय फेरि चर्चामा आएको छ। पहाड़ी र तराई क्षेत्रका जिल्लामा बाँदरले किसानलाई दिएको हैरानीबारे संसदमा समेत बहस भइरहेका छन्। बाँदरले किसानका खेतमा पुर्याएको समस्या समाधानको लागि पहल गर्न सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्।
7: विश्वभर पाइने विभिन्न 300 प्रजातिका बाँदर मध्ये नेपालमा रातो, पहरे र तीन प्रजातिका लंगुर गरी जम्मा 5 प्रजातिका बाँदर पाइने गरेको छ। खास गरी नेपालमा रातो बाँदर धेरै क्षेत्रमा पाइन्छ। शरीर खैरो वा फुस्रो हुने रातो बाँदर समुद्री सतहदेखि 2440 मिटरसम्मको उचाइको भेगमा देख्न सकिन्छ। विज्ञहरूका अनुसार पहरे र लंगुर बाँदरको दाजुमा यो प्रजाति मन्दिर, गाउँ बस्ती तथा शहर जस्ता मानव निर्मित क्षेत्रमा बस्न बढ़ी रूचाउँछ। अहिले यिनै बाँदरको संख्या धेरै हुँदा समस्याका रूपमा देखा परेको छ। रोपेको सबैजसो खाद्यान्न, तरकारी तथा फलफूलमा समेत बाँदरले क्षति पुर्याइरहेको किसानहरूको गुनासोका बीच बाँदर व्यवस्थापनको विषय चुनौतीपूर्ण बन्न थालेको छ। बाँदर आतंकका कारण कतिपय स्थानमा खेती किसानीको काम नै रोकिन थालेको छ भने कतिपय स्थानमा भित्राउने बेला भएको बाली समेत किसानले सुरक्षित गर्न सकेका छैनन्। बाँदरको समस्या बढ़िरहेका बेला बिहिबार बसेको प्रतिनिधि सभा बैठकमा कतिपय सांसदहरूले बाँदरले दिएको दुःखको समाधान भनेको बाँदर नै मार्नुपर्ने भन्ने जस्ता व्यक्ति पनि दिएका छन्। सरकार बाँदर नियन्त्रणमा गम्भीर नभएको जनाउँदै एमाले सांसद राजेन्द्र कुमार राईले नियन्त्रण गर्ने उपाय बारे 7 दिनभित्र जवाब दिन माग समेत गरेका छन्। उनले भनेका छन्,
8: यो सरकार किन सिरियस हुँदैन सभाको महोदय? आज बाँदरले सयौं मानिसहरूलाई बसाई उठाइसक्यो, सयौं मान्छेहरूको दाल भात तरकारी खान पाएन। यस पालीमा सरकार किन सिरियस हुँदैन? यो बाँदरलाई नियन्त्रण गर्न सकिएन भने हाम्रो जनतामा जीवनमा परिवर्तनमा ठूलो समस्या हुन्छ। अब 7 दिनभित्रमा बाँदरको समस्या समाधान भएन भने यसलाई कसरी समाधान गर्ने? यस चाहिए कानून होस्, चाहे कुन माध्यमद्वारा सरकारले नियन्त्रण गरेन भने सबै सदस्यहरूले यस बारेमा कुरट हुन्छ, यो सदन चल्न गाह्रो हुन्छ। त्यसले गर्दाखेरि म सरकारलाई 7 दिनमा यसको जवाब दिनका निम्ति आग्रह गर्छु।
7: बाँदर व्यवस्थापनका लागि भन्दै पछिल्लो पटक तेह्रथुमको लालीगुराँस नगरपालिकाले यही जेठ 1 गते बाँदर लकेट्नका लागि सार्वजनिक विदा नै दिएको थियो। महिनौ लगाएर हुर्काएको बाली बाँदरले एकैछिनमा ध्वस्त बनाउने गरेपछि किसानले समेत यो विषयमा प्रभावकारी उपाय अपनाउन भनिरहेका छन्। बाँदरले दिने दुःख र हैरानीकै कारण घरबार छाडेर हिँड्नुपर्ने अवस्था समेत आउन थालेको विषय पनि अहिले बाहिर आएका छन्। कृषिमा आधारित अर्थतन्त्र भएको मुलुकमा बाँदरको समस्या देखिनु दुःखद भएको राप्रपाकी सांसद खुशबू ओलीले बताइन्। उनले भनिन्,
9: यो अत्यन्तै संवेदनशील समस्या हो। आज हामीले बाँदर जनावरहरूको हक अधिकार रक्षाको लडाई गर्दै गर्दा त्यो समस्याले किसानहरूलाई मर्न बाध्य बनाइराखेको छ र त्यसको प्रत्यक्षदर्शी हामी छौ। हामी नै आफ्नो घर बार छोडेर हिँड्नु पर्ने अवस्था काठमाडौँमा भइसक्यो। काठमाडौँ बाहिर गाउँका समस्याको त कुरै नगर्नुहोस्। जुन कृषिमा आधारित यो देशको मेरुदण्ड अर्थतन्त्र भनिन्छ, त्यो किसानको समस्यामा यो सदनमा हाँसेको देख्दाखेरि म सम्पूर्ण माननीय ज्यूहरूको व्यवहारमा आपत्ति जनाउन चाहन्छु।
7: गत निर्वाचनमा समेत मध्यपहाड़ी जिल्लाका उम्मेद्वारको सबैभन्दा ठूलो चुनावी एजेण्डा थियो बाँदर नियन्त्रण। बाँदर व्यवस्थापनका लागि पहल गर्ने मतदाता संघको वाचा अनुरूप ती जिल्लाका सांसदले अहिले सदनमा बाँदर नियन्त्रणकै विषय उठाउन थालेका छन्। तर नियन्त्रण विधिमा भने मत बाझिएको छ। केही सांसद बाँदर मारेर भए पनि आतंक रोक्नुपर्ने पक्षमा उभिएका छन् भने केहीले मार्ने विषय अमानवीय भएको भन्दै कड़ा आपत्ति जनाइरहेका छन्। यसैमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले भनिन्,
10: बदेल आतंक कृषकहरूको प्रमुख समस्या हो। यिनीहरूको हत्या होइन, दीर्घकालीन व्यवस्थापन गरिनुपर्दछ। बाँदरलाई बन्दुक पड्काएर वा पटका पड्काएर वा पुतला बनाएर तर्साउने भगाउने यो धेरै पुरानो चलन हो। यसबाट कृषकले अस्थायी लाभ मात्र लिन सक्छन्। जंगलमै पर्याप्त जंगली फलफूलहरू लगाउने जसबाट उनीहरूले जंगलबाट नै पर्याप्त खानेकुराहरू पाउन सक्छन्। नम्बर दुई, बाँदरलाई मन नपर्ने खेती जस्तै अदुवा बेसार खुर्सानी खेती या गाजा खेती रबर खेती गर्ने जनतालाई यस्तो खेतीमा प्रोत्साहन गर्ने।
7: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा कुनै पनि वन्यजन्तु पक्रन घाइते बनाउन वा मार्न नपाइने र सो गरेमा दण्ड जरिवाना समेत हुने व्यवस्था गरिएको छ। ऐनको अनुसूची एकमा पहरे बाँदरलाई संरक्षित जनावरको सूचीमा राखिएको छ भने नेपालमा पाइने तीन प्रजातिका लंगुर बाँदरलाई साहित्य महासन्धिको अनुसूची एक एवं पहरे र राथो बाँदरलाई अनुसूची दुईमा राखिएको छ। त्यसै गरी पश्चिमा लंगुरलाई संकटापन्न, पहरे बाँदर र तराई लंगुरलाई लोपन्मुख तथा रातो बाँदर र नेपाली लंगुरलाई कम चासो भएको वर्गमा राखिएको पाइन्छ। पूर्वी पहाड़को ताप्लेजुङदेखि सुदूरपश्चिमको बैतडी समय बाँदर व्यवस्थापन भने अहिले जटिल बन्दै गएको छ। बाँदरबाट हुने हैरानीका कारण कतिपय गाउँहरू उठिवास भएका छन्। बाँदर आतंक यसरी चुलिएको छ कि यसले बाली नाली मात्र सफा पारेको छैन, पुस्तौंदेखिको बस्ती नै उजाड बनाइरहेको छ। बाँदर नियन्त्रणका लागि विभिन्न पालिकाले केही कदम चाले पनि प्रभावकारी भने हुन सकेको छैन। बाँदर व्यवस्थापनका लागि अहिलेसम्म कुनै वैज्ञानिक र प्रभावकारी उपाय नभेटिएकाले पर्याप्त अनुसन्धान गर्नुपर्ने बहस पनि हुन थालेको छ। स्वतन्त्र सांसद महावीर पुनले भने,
11: बाँदरलाई कसरी चाहिँ बाँदरबाट आतंकबाट चाहिँ कम गर्ने भन्ने कुरा गर्नको लागि अनुसन्धान गर्नै पर्छ। यहाँ संसदमा कराएर केही हुने वाला छैन। यहाँ धेरै सांसदज्यूहरू कराएको चाहिँ देखियो। बाँदरलाई कसरी, बरु रकेट बनाउन सजिलो छ, रकेट बनाउने प्रविधि छ, टेक्नोलोजी छ, तर बाँदरलाई चाहिँ भगाउने यहाँ टेक्नोलोजी संसारभरि मैले खोजेकै हो, छँदै छैन। त्यसैले यसको एउटै उपाय भनेको के हो भन्दाखेरि, यसको लागि 2-4 करोड-5-7 करोड कति हुन्छ अनुसन्धान गर्नको लागि खर्च छुट्याउनु पर्छ।
7: बाँदर आतंक पछिल्लो समय मध्य मध्यपश्चिम र सुदूर पहाड़का जिल्लामा पनि बढ़न थालेको छ। बाँदरले बाली नाली मास्न थालेपछि गाउँलेहरू वैकल्पिक व्यवस्था र पेशा अंगाल्न जन्मथलो छाडिरहेका छन्। सिन्धुली, रामेछाप, दोलखा, स्याङ्जा, पर्वत, बागलुङ, अर्घाखाँची, गुल्मी, दैलेख र बैतडीका बाँदर प्रभावित क्षेत्रबाट कतिपयले अन्यत्र बसाइसरेका छन्। यसैबीच गम्भीर चुनौतीका रूपमा देखिएको बाँदर व्यवस्थापनको विषयमा सक्रियताका साथ काम भइरहेको सरकारका अधिकारीहरूले दावी गरेका छन्। देशव्यापी रूपमा देखिएको बाँदर व्यवस्थापनको समस्या समाधानका लागि अध्ययनको काम भइरहेको सत्तारूढ़ दल राजसभाका सांसद सागर ढकाल बताउँछन्। सार्वजनिक चासोका रूपमा उठेको विषयमा प्रतिक्रिया दिँदै उनले भनेका छन्,
12: यसको लागि काम एकदम व्यापक रूपमा भइरहेको छ। हामी हजुरको तरिकामा बोल्नु भएन, बोल्दै हिँड्ने कुरा पनि भएन, काम गरेर देखाउनु पर्छ भनेर नै हो। तर यो चाहिँ संसदमा पनि जहाँसुकै एकदमै बढी आवाज उठेको हुनाले मैले यति चाहिँ भन्न चाहे कि सरकार एकदमै सिरियस छ। प्रधानमन्त्री कार्यालयदेखि लिएर, मन्त्रीहरूदेखि लिएर, संसददेखि लिएर, म आफै सबै हामी सिरियस छौँ, यसमा लागिरहेका छौँ। पहिले जस्तो हेरचेक्री गरेका छैनौँ। विभिन्न रिसर्चरहरूको टिम गठन भइसकेका छ। त्यसको लगभग 3 महिनाभित्र चाहिँ हामीले एउटा कम्प्रिहेन्सिभ रिपोर्ट बनाउने भन्ने छ। अन्तिममा चाहिँ हामीले अनुसन्धानको लागि बजेट छुट्याएर के हुन सक्छ भनेर पाइलटिङ नै गर्नु भएको, अरू विकल्प छैन, हामी त्यही मोडमा छौँ।
7: बाँदर वन जंगलमा मात्र नभई खेतबारी क्षेत्रमा पनि पाइन्छ। त्यस्तै काठमाडौँका पशुपतिनाथ, स्वयम्भू सहितका धार्मिक क्षेत्रमा पनि बाँदरको आश्रय स्थल छन्। यदा कदा ती क्षेत्रमा बाँदरले मानिसलाई दुःख दिने गरेको पाइन्छ। व्यवस्थापनको समस्या अब किसानको व्यक्तिगत पीड़ा वा स्थानीय तहको सीमित चुनौती मात्र नभई राष्ट्रिय कृषि, ग्रामीण बसोबास र खाद्य सुरक्षासँग जोड़िएको गम्भीर विषय बनेको देखिन्छ। समस्या दिन प्रतिदिन जटिल बन्दै जाँदा भावनात्मक अभिव्यक्ति वा हिंसात्मक उपाय भन्दा दीर्घकालीन वैज्ञानिक मानवीय समाधान खोज्नु अहिलेको आवश्यकता हो। वन्यजन्तु संरक्षण र मानव जीवन बीचको सन्तुलन कायम गर्दै तीनै तहका सरकार विज्ञ तथा समुदाय मिलेर प्रभावकारी नीति अनुसन्धान र व्यावहारिक व्यवस्थापन प्रणाली लागू गर्न नसकेमा समस्या अझै विकराल बन्ने जोखिम छ। रेडियो कान्तिपुरका लागि नवीन कोइराला।
13: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
14: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
15: नमस्कार भाइ, तुमलेकतिर पो हिँडेको हौ? म त
14: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
15: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
14: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
15: ए ल ल, सँगै जाउँ न भाइ।
16: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
15: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
16: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
15: सम्पर्क नम्बर 9860-9640-00
16: र 9819-32-73-75।
17: गर्मीमा नयाँ ट्रेन्ड, रिफ्रेशमेन्टमा न्यूट्रिशन विथ चिसो हरेस।
1: कतारमा 36 नेपाली श्रमिकले 8 महिनाको करिब 2 करोड़ रूपियाँ पारिश्रमिक पाएका छन्। तलब भत्ता दिलाउन माग गर्दै उनीहरू नेपाली दूतावास र स्थानीय श्रम कार्यालयमा धाइरहेका छन्। कतारीको एकल स्वामित्वमा रहेको इन्टरटेक्ट्रा कतार डब्ल्यूएलएलले 8 महिनाको तलब भत्ता, ओभरटाइम र खाना बापतको रकम नदिएको पीड़ितको गुनासो छ। उनीहरूका अनुसार त्यहाँ कार्यरत 36 नेपाली सहित 85 जना विदेशी श्रमिक तलबको माग गर्दै काममा गएका छैनन्। टेक्ट्रा कम्पनीमा 7 वर्षदेखि काम गरिरहेका सिराहाका रामदयाल रायले पारिश्रमिक भुक्तानका लागि पहल गरिदिन नेपाली दूतावास र युवा श्रम तथा रोजगार मन्त्रालयलाई अनुरोध गरिएको जानकारी दिए। सहयसँग कार्यरत अर्का श्रमिक श्री खतुवेका अनुसार कम्पनीले 2-3 महिनाको अन्तरालमा 1-1 महिनाको तलब दिँदा 8 महिनाको भुक्तानी बाँकी रहन पुगेको हो। कम्पनीले नियमित तलब नदिँदा पनि काम बन्द भएको थिएन। कम्पनीले 1 महिनाको तलब दिएपछि थप 2 महिना पर्खाउन थाल्यो, बाँकी तलब साइडबाट आउँछ भन्दै टाढ्न थाले। उनले भने त्यसरी नै एकपल्ट खानाको पैसा हालिदिएपछि नहालिदिन गर्न थाले। उनीहरूले काम गर्ने क्षेत्र कतारको निकै प्रतिष्ठित परियोजना अन्तर्गत पर्दछ। हामीले लुसेल, रसलाफान र दोहाको सरकारी परियोजनाहरूमा काम गरेका छौं। सरकारी परियोजनामा काम गर्दा पनि तलब पाइएन, खतुवेले भने। दोहा स्थित नेपाली दूतावासले कम्पनीका अधिकारीहरूलाई छलफलमा बोलाएको थियो।

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी ग्रीन कार्ड लिन चाहने विदेशीहरूले अब अनिवार्य रूपमा आफ्नै देश फर्किएर आवेदन दिनुपर्ने घोषणा ट्रम्प प्रशासनले गरेको छ। शुक्रबार अमेरिकी नागरिकता तथा अध्यागमन सेवा यूएससीआईएसले दशकदेखि चलिआएको नीतिमा गरिएको यो अचानक परिवर्तनले सहायता समूह, अध्यागमन वकिल र आप्रवासी माझ अन्यल र चिन्ता बढ़ाएको छ। विद्यार्थी, अस्थायी कामदार वा पर्यटक भिसाका गैर आवास आप्रवासीहरू निश्चित उद्देश्य र छोटो समयका लागि अमेरिका आएका हुन्छन्। हाम्रो प्रणाली उनीहरूले भ्रमण सकेपछि स्वदेश फर्कने गरी बनाइएको हो, यूएससीआईएसको विज्ञप्तिमा भनिएको छ। उनीहरूको भ्रमणलाई ग्रीन कार्ड प्रक्रियाको पहिलो खुड्किलोको रूपमा लिनुहुँदैन। यो परिवर्तन कहिलेदेखि लागू हुनेछ वा प्रक्रियामा रहेका आवेदनहरूलाई यसले असर गर्छ कि गर्दैन भन्ने बारे यूएससीआईएसले केही खुलाएको छैन। ट्रम्प प्रशासनले अमेरिकामा रहेका वा यहाँ आउन चाहने विदेशीका लागि अध्यागमन प्रक्रिया थप कठिन बनाउन चालेको यो पछिल्लो कदम हो।
3: खेलकुद समाचारको साथमा
4: हेल्दी लाइफ्स गुड।
5: घरेलु टोली नेपालले काठमाडौँमा जारी कावा महिला भलिबल च्याम्पियनशीपमा पहिलो जित हात पारेको छ। दशरथ रंगशालाको कवड हलमा समूह एकको खेलमा नेपालले किर्गिस्तानलाई सोझो सेटमा हराउँदै सेमी फाइनल सम्भावना बनाएको छ। नेपालले किर्गिस्तानलाई 25-18, 25-20, 25-13 पराजित गरेको हो। हिजोको जितपछि नेपालले दुई खेलबाट चार अंक जोड्दै समूहको दोस्रो स्थानमा उक्लेको छ। नेपाल पहिलो खेलमा भारतसँग 3-2 पराजित भए पनि एक अंक जोडेको थियो। नेपालले समूहको अन्तिम खेलमा आज मालदिवसँग खेल्दैछ। नेपालले मालदिवसलाई पराजित गरे सेमी फाइनल पुग्नेछ। यस्तै हिजै भएको अर्को खेलमा भारतले दोस्रो जित हात पार्दै सेमी फाइनलमा स्थान बनाएको छ। त्रिभुवनेश्वर स्थित राखेपो कवर हलमा भएको खेलमा समूह एमा रहेको भारतले मालदिवसलाई सोझो सेटमा पराजित गरेको हो। मालदिवस विरूद्ध भारतले 25-9, 25-14, 25-17 सोझो सेटमा विजयी नतिजा निकालेको हो।
2: अब मौसम सम्बन्धी जानकारी। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागका आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ। यस्तै कोशी प्रदेशका केही स्थानमा, मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। केही बेर अघिको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम 31 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। सूर्योदय आज बिहान 5:05 भयो भने सूर्यास्त साँझ 6:58 हुनेछ।
5: हवस् त, कान्तिपुर डायरी अहिलेलाई यति नै। बिहान 9:00 अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई सुनिता र तारा बिदा हुन्छौ। नमस्कार।
6: तपाई हाम्रै सुनसभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा युनिट 2083 जेठ 15 गते श्री जनता मावि विद्यालय खाँदबारी 10 चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिइने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगोला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिला सम्बन्धी रोगहरू, सेतो पानी बग्ने, महिनावारी गडबडी, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हात खुट्टा तथा कमर सम्बन्धी रोगहरू, वात रोग, युरिक एसिड, झमझमाउने, दुख्ने, मलदर सम्बन्धी रोगहरू, दिसा गर्दा रोग ताउने, मास देखिने, पोल्ने, दिसा गर्दा अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने, साथै छाला सम्बन्धी रोगहरू, दाँत, एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। यी स्थान श्री जनता मावि विद्यालय चन्दनपुर खाजारी नगरपालिका वडा नम्बर 10 सङ्खुवा सभा। समय बिहान 10:00 बेलुकी 5:00। जानकारीको लागि सम्पर्क नम्बर 98-4-48-04-150 98-4-48-04-150।
7: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हिरो एक्सचेन्ज एन्ड इभल्भ, नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्।
10: तपाईँ पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कम्पनीको बाइक वा स्कुटरको लागि हिरोले ल्याएको छ हिरो एक्सचेन्ज एन्ड इभल्भ अफर। फ्री एसेसरीज अन्तर्गत हेलमेट र 1,00,000 स्क्राच कुपन।
9: त्यस्तै गरी जगदम्बा फाइनेन्स मार्फत सजिलो फाइनेन्सको पनि सुविधा रहेको छ।
11: स्थान खाबर एक साधन चोक शङ्खुवा सभा।
9: मिति 2083 जेठ 6 गतेदेखि 11 गतेसम्म। प्रोप्राइटर किरण दास, सम्पर्क स्वस्तिक मोटर एन्ड वर्कसप, मोबाइल नम्बर 9852051786 र 9871006786। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईँ हाम्रै खाँदारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव यमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको 4 सत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खाबरी 1 प्रगति टोल, खाबरी नगरपालिकाको गेट अगाडि, शङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 9845705070953640 र 9800700155। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
8: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धी हिमालय मावि खादारीको अत्यन्त जरुरी सूचना। हिमालय मावि खादारीको विद्यालय व्यवस्थापन समितिको यही मत 2023 जेठ 4 गतेको निर्णय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको परिपत्र अनुसार हिमालय मावि खादारीको विद्यालय व्यवस्थापन समितिको गठन यही मत 2023 जेठ 10 गते आइतबार गरिने भएकोले हाम्रा नानी बाबुहरूका सम्पूर्ण अभिभावकहरूमा बिहान 10 बजे विद्यालयमा उपस्थित भई सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। सम्पूर्ण अभिभावकहरूलाई नानी बाबुहरूको हातमा पत्र पठाइसकेको हुँदा यदि प्राविधिक कारणले छुट भएको भए वा पत्र प्राप्त नभएको भए यसै चेतनालाई आधार मानि उपस्थित भइदिनु हुन पुनः अनुरोध गर्दछौ। मिति यही मिति 2023 जेठ 10 गते आइतबार स्थान हिमालय माध्यमिक विद्यालय खादरीको प्राङ्गण समय बिहान 11 बजे प्रधानाध्यापक तारा बहादुर बुढा थोकी विद्यालय व्यवस्थापन समिति गठन हिमालय मावि खादारी संखुवा सभा।
1: आयो सबको घर घरमा
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz अन एयर अनलाइन।
5: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2 हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295752 67, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
0: डिभिजन वन कार्यालय संखुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रुख बिरुवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय संखुवा सभा।
6: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852160580 र 9841081160। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा। कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरको लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमोमिटर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर, खासगरी नगरपालिका 1, भानुचोक, सङ्खुवा सभा।
2: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1. जग्गा धनी प्रमाण पूर्जा, 2. जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, 3. पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, 4. बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5. व्यवसाय दर्ता प्रमाणपत्र, 6. व्यक्तिगत संस्थागत पान नम्बर, 7. राष्ट्रिय परिचय पत्र नम्बर। नोट: सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका 1 वडा कार्यालय।
3: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: खुशीको खबर खुशीको खबर खुशीको खबर तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
1: MCSA कम्प्युटर सेन्टर खादबारी 1 शङ्कर सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसके कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम।

0: सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसै प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
2: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 8 बज्यो।

0: लौकै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्ख सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
5: दाँत खुल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने पिच दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गोटिङको दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ, शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 98422267।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
6: ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदिबार राशिफल र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहेको छु। हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईहरूसँग भएका धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहन्छौ। कार्यक्रम ज्योतिष दर्पणको यो शुरूआती चरणमा छौ। हामी दुईटा नम्बरबाट तपाईसँग फोनमा दोहोरो कुराकानी पनि गर्नेछौ। तपाई फोन गर्ने प्रयास र प्रयत्न जारी गर्नुहोला। म कार्यक्रम ज्योतिष दर्पणको शुरूआती चरणमा छु। कार्यक्रमलाई यतिखेर ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट।

0: 1983 साल आज जेठ 10 गते हो आज आइतबार। तदनुसार ईस्वी सन 2026 मई 24 तारीख नेपाल सम्मत 1146 सन लाठवा रुद्र नाम संवत्सर श्री सूर्य उत्तरायण रहेको छ। ग्रीष्म ऋतु आज अधिक ज्येष्ठ शुक्ल पक्ष सूर्योदयमा पवित्र दिन अष्टमी रहेको छ। 10:22 बिहान 9:22 मघा नक्षत्र, 4:48 बिहानको 7:08 व्याघात योग, 11:02 बालवकरण, 39:10 आज आनन्द युगमा मुद्गर युग रहेको छ। आजको निर्माणको समय 34:02 बिहान सूर्योदय, 5:13 जना भयो। सन्ध सूर्यास्त 6:50 रहनेछ। आज अष्टमी व्रत हो। आज गोरखकाली पूजा पञ्चाङ्गमा उल्लेख गरेको छ। अब ग्रहगोचर कार्यक्रम सुन्दै हुनुहुन्छ, ग्रहगोचर ध्यान दिएर सुन्नुहोला। यही ग्रहगोचरको आधारमा हाम्रो राशिलाई धेरै परिवर्तन गरिरहेको हुन्छ भने कहिलेकाहीँ आफ्नो राशि जस्तै 7:30 के हो यही गोचरले भनिरहेको हुन्छ। राहु कुन कुन राशिमा छन् जस्तै राहुलाई अहिले कुम्भ राशिलाई राहु पनि छ, 7:30 अन्तिम पनि छ, के छ भन्ने तपाईँले सुन्नु भएकै छ होइन। त्यसो भएको हुँदा तपाईँहरूले ख्याल गर्नुपर्ने कुरा त्यो हो। अर्को कुरा भनौँ, हामी यतिखेर कार्यक्रममा बोल्दै गर्दा कहिलेकाहीँ तपाईँहरूलाई लाग्न सक्छ गुरूदेव शङ्खुव सभाको खाँदबारी बजारमा आउँदै हुनुहुन्छ भन्ने सुनिरहनु भएको छ। हामी सम्भवतः धेरैजनाले फोन गर्नुभयो, फोन गरिसकेपछि हामीलाई धेरै कुरामा के समस्या भयो भने हामीलाई तपाईँहरूले भेट्न खोज्नु भएको छ। अनि भेट्न खोज्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ विशेष गरी हामीलाई भेट्दाखेरि भेट्ने भन्ने कुरा पनि धेरै कुरा भयो। भेट्ने कुरामा एकदम ध्यान दिनुहोला। भेट्ने कुरामा चाहिँ हामी 15-16 गतेबाट तपाईँहरूसँग चिनाएर छौं र तपाईँहरूसँग भएका विभिन्न जानकारीहरू दिने प्रयास गरिरहन्छौ। यसको लागि तपाईँले हामीलाई प्रत्यक्ष रूपमा हामीसँग सम्पर्कमा रहनु भयो भने धेरै कुरामा राम्रो हुन्छ। त्यसो भएको हुँदा हामी प्रत्यक्ष रूपमा हामी खाँदबारीमा कहाँनिर बस्ने भन्ने कुरा भोलिको कार्यक्रममा जानकारी गराउँछौं। त्यहाँबाट हामीलाई दिपेन्द्र सरले जानकारी गराउनुहुनेछ भने हामी चिना हेर्न थाल्ने तपाईँहरूलाई विदाको दिन पारेर 16-17 पनि विदा रहेछ। त्यसो भएको हुँदा हामी यही विदाको बेला पनि सरकारी काम कार्यमा व्यस्त हुनुहुने सज्जनहरूलाई पनि साथ र सहयोग मिलोस् भनेर हामीले चाहिँ 16 गतेबाट चिना हेर्ने कि भन्ने पनि भइरहेको छ। हामी वा 15 गतेबाट पनि हेर्छौँ। हामी त्यो चाहिँ जानकारी तपाईँलाई गराउनेछौ। तपाईँ सम्पर्कमा भने रहनुहोला। खाँदबारी बजारमा रहनेछौ, कहाँ रहन्छौ हामी मलाई अहिलेसम्म थाहा छैन। त्यसो भएको हुँदा तपाईँ हामीलाई प्रत्यक्ष रूपमा भेटघाट गर्नको लागि आउन चाहनु भएको हो भने सम्पर्कमा भने रहिदिनको लागि अनुरोध गरे। अब अहिले यतिखेर ग्रह गोचर सूर्य वृष राशिमा, चन्द्रमा यतिखेर सिंह राशिमा रहेका छन् भने मंगल ग्रह यतिखेर मेष राशिमा छन्, बुध ग्रह वृष राशिमा रहेका छन्। त्यस्तै गरेर आजको दिनमा हेर्दा बृहस्पति मिथुन राशिमा छन् भने शुक्र मिथुन राशिमा छन्। त्यस्तै गरेर यतिखेर हेर्दा शनि ग्रहको अवस्था मीन राशिमा छन्, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेतहरू यहाँ देख्न सकिन्छ यो जानकारी सहित। अब कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर प्रस्तुत गर्छु तपाईँका राशिफलले के भन्छन्, तपाईँको दिनलाई कसरी व्यतीत गर्छ राशिफलले भन्ने कुरामा धेरै कुरामा भर पर्छ। राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशिको लागि आज आफन्तहरूसँग भेटघाट पनि राम्रो छ, मान्यजनको आशीर्वाद राम्रो हुन सक्छ। अलिकति छैटौं ग्रह हुन आँटेको छ, यो छैटौं ग्रह अलिकति कन्या राशिलाई देखिरहेको छ। त्यसो भएको हुँदा विशेष ध्यान दिँदै अगाडि बढ्नुहोला, शत्रुहरू वृद्धि हुन्छन् है छैटौं ग्रह हुने बित्तिकै। त्यसो भएको हुँदा काम कार्यहरू गर्दाखेरि सावधानी पनि अपनाउनु राम्रो हुन्छ। मांगलिक कार्यमा सरिक हुने खालको योग छ। आज धेरै कुरामा सहज हुनेछ भने मानिजनको आशीर्वाद तपाईँको लागि धेरै सहज हुन्छ। लामो दूरीको यात्राहरूमा पनि सहज हुने संकेतहरू राशिमा देख्न सकिन्छ। मिथुन राशि हुनेको लागि गर्दै आएका काममा सफलता मिल्नेछ। लामो दूरीको यात्राहरूमा सहज हुन्छ, कार्य व्यस्तता थपिएर जाने योग छ। कर्कट राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुनेछ। आँटेका थाकेका कामबाट सफलता हात पर्ने योग छ। सिंह राशि हुनेको लागि दैनिक काममा सफलता मिल्नेछ। लामो दीर्घ यात्राहरू सहज हुने आजको संकेत राशिमा देख्न सकिएको छ।
1: कन्या राशि
0: सोचेका कामहरूमा परिपूर्ति राम्रो छ। आजको दिनमा खेलकुदका क्षेत्रमा मन जान सक्छ, आमदामी वृद्धि भएर जानेछ। तुला राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुनुका साथसाथमा पारिवारिक जीवनमा पनि सहज हुने योग छ। आजको दिनमा सोचेका कामहरूबाट सहज हुने योग छ। वृश्चिक राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा पनि वृद्धि आजको राशिबाट संकेत देखिन्छ। धनुराशि हुनेको लागि आजको दिनमा सहज हुने खालको योगहरू पनि राम्रो छन्। प्रशस्त मात्रामा धनवृद्धि हुने खालका योग छन्। सोचेका आर्थिक कामहरूबाट पनि सफलता हात पर्ने योग छ।
1: मकर राशि
0: छैटौं ग्रह हुँदाहुँदै यतिखेर आठौं ग्रह पनिको छ चन्द्रमा। चटपटक र औषधि मूल्यमा धन खर्च हुन सक्छ। स्वास्थ्यमा समस्या आउने योग छ।
1: कुम्भ राशि
0: कुम्भमा अलिकति राहुको प्रभाव साढे सातको प्रभाव परेको छन्। असाध्य दिन दिगदारी खालको हुन्छ, तर भगवानलाई सम्झिनुहोस्, ओम भन्ने शब्द लामो सास लिएर जप्नुहोस्। आज तपाईँको लागि दिन हल्का बन्न सक्ने र मद्दत पुर्याउनेछ ओमकार ध्वनिले। मीन राशिको लागि स्वास्थ्यमा अलिकति केही समस्या हुन सक्छ। दाम्पत्य जीवनमा झै झगडाको माहौल सिर्जना हुने योग रहेको छ।
2: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू भने दिने प्रयास गरिरहेको छु। हरेक दिन 8 बजेबाट 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पणको माध्यमद्वारा हामी नेपालभरमा धर्मको बारेमा ज्योतिष वास्तविक विज्ञान हो है भनेर हामीले विज्ञानलाई नै प्रुभ गर्ने हिसाबले तपाईँको घर बसीपछि चिन्ह हेर्ने चिन्ह बनाउने जस्ता कार्यहरूमा हामी साथ दिइरहेका छौं। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई सिधा फोन गर्न सक्नुहुन्छ र तपाईँले फोन गरिसकेपछि धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी पनि दिने प्रयास गरिरहन्छौं। यतिखेर एउटा कुरो जानकारी गराउँ, हिजोसम्म हामीलाई 3 दिनदेखि एनसीएलमा अलिकति सिममै समस्या भएको रहेछ। बल्ल हिजो थाहा भयो एकजना सज्जनले तपाईँको सिममा फोन लागेको छैन भनेर एनटिसीमा फोन गरेर जानकारी गराउनु भयो। अनि के भएको छ भन्दा आगमन कल निषेध गरिएको छ भनेर भनेपछि त्यहाँ आजबाट त हिजोबाट भनौँ समस्याको समाधान भइसकेको छ। एनटिसी एनसीएल दुइटैमा फोन लागिरहेको छ। आज फोन गर्नुहोला, कोही जिज्ञासु हुनुहुन्छ। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? गंगाजी आरामै हुनुहुन्छ? ठिकठाक छ ज्यानलाई? गंगाजी कुन रेडियोमा कार्यक्रम सुन्नु भएको छ आज?
1: भोजपुर
0: एफएम घन्किरहेको छ होइन? ए गंगाजी तपाईँको आवाज एकदम बिस्तारै बिस्तारै बोलिरहनु भएको छ त गंगाजी। ए उहाँको फोन डिस्कनेक्ट भएको खबर आयो हामीलाई। तपाईँले हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न र आफ्नो र आफन्तहरूको बारेमा जानकारी दिनको लागि सम्पर्कमा आउन सक्नुहुन्छ। कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ। राधेश्याम हजुर।
2: राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: धनकुटादेखि मिन कुमारी राई।
0: मिन कुमारी राई धनकुटा। धनकुटा कहाँनिर हुनुहुन्छ?
2: शहीद भूमि 3।
0: शहीद भूमि कति राम्रो ठाउँ छ है धनकुटादेखि भोजपुरको साइडमा होइन, त्यहाँ तल एउटा 3 खोलाको संगम छ होइन?
2: हजुर।
0: कुन कुन खोला अरे? अरुण खोला,
2: अरुण खोला, तम्बुर खोला
0: अनि
2: अनि यता ढाडे खोला,
0: तरुण अनि अर्को
2: अरुण तम्बुर अनि
0: तम्बुर अनि ढाडे खोला, 3 एकदम तीर्थस्थल छ अरे असाध्य त्यहाँ चाहिँ। त्यसको बारेमा हामीले स्कन्द पुराणको हिमवत खण्डमा थोरै अंश मैले कहाँ भेटेको थिएँ, त्यसलाई अझै धेरै अध्ययन गरेर रेडियोमा भन्छु भनेको भन्नै पाएको छैन। त्यसको बारेमा ठुलो इतिहास छ पुराणहरूमा। अनि कार्यक्रम कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नुहुन्छ?
2: हामी भोजपुर एफएम।
0: भोजपुर एफएम अनि हामी सङ्खुवासभा आउने कुरो थाहा पाउनुभयो कि भएन?
2: पाएको छु।
0: अनि हामीले भोजपुर आउने कुरो थाहा पाउनुभयो? भोजपुर आएको पनि थाहा पाउनुभयो कि अब आउने थाहा पाउनु भएको छ?
2: अनि आज आउनुभएको होइन?
0: होइन, कार्यक्रम सुन्नु भएर रहन्छ, अबदेखि दिनदिनै सुन्नु होला। अहिले कार्यक्रममा कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
2: छोराको बारे।
0: छोराको बारेमा? मलाई साल महिना गते समय भन्नु त।
2: 2062 साल।
0: 2062 साल
2: माघ महिनाको 5 गते।
0: माघ महिनाको 5 गते
2: बुधबार।
0: बुधबार
2: बिहानको
0: 5:05 कुन जिल्लामा भए जन्म?
2: धनकुटा जिल्लामा।
0: धनकुटामै हो?
2: हजुर। शहीद भूमि 3
0: शहीद भूमिमै जन्मिनु भयो। तपाईँको छोरा हो?
2: हजुर।
0: कति गतेको राति थियो, कति गतेको बिहान थियो भनिदिनुहोस् एकचोटि मलाई।
2: 5 गतेको बिहान, ए 4 गतेको बेलुका अनि 5 गतेको बिहान।
0: भनेपछि यसलाई हामीले 4 गते मंगलबारको राति भन्न पाइन्छ होइन, भोलिपल्ट घाम उदाउनुभन्दा पहिलेलाई हामी त्यसै भन्छौँ है।
2: हजुर।
0: अब यो छोराको नाम तपाईँको लागि के रह्यो भने मोबाट नाम आउँछ, मोहन कुमार, सिंह राशि हुन्छ, लग्नमा शुक्र, लजालु खालको स्वभावको छ छोरो। अहिले अलिकति ग्रह बिग्रेको रहेछ है?
2: हजुर।
0: संकटा भन्ने ग्रह छ, घर छैन, भागेर गयो क्या बाहिर हो? अब त्यही त अलिकति पढाइमा पनि समस्या देखिन्छ, यहाँबाट राहुहरूको ग्रह चलिरहेको छ होइन, राज्यकोहरूको युग छ, पछि राहुको शान्ति गराइदिनु। राहु चौथो छ, आमालाई टेर्दै टेर्दैन है?
2: त्यस्तैहरू छ मेरो छोराहरू.
0: अब यस्तो छ, ग्रह शान्तिहरू गराउनु, पूजा पाठ गराउनु बच्चाको लागि, टेक्निकल आइटीहरू पढाउनु भयो भने राम्रो हुन्थ्यो है.
2: टेक्निकल नै छ उसको, ऊ छ हो इन्जिनियरिङ पढ्दैछ.
0: त्यो त राम्रो हो तर अलिकति ग्रह बिग्रिया छ नि त. कुण्डलीमा चाहिँ आइटी क्षेत्र इन्जिनियर क्षेत्र राम्रो देखियो. तर भइदियो के भने अहिले ग्रह सङ्कटा अनि राहु चौथो छ, यसले एकदम अल्छी पारा ल्याइदिन्छ भनेको नमान्ने खालको हुन्छ. आमालाई मान्छे नगर्ने हुन्छन् होइन. डिग्री मात्रै पास गरेर भएन, अनुशासन पनि हुनु पर्यो. एउटा कवच लगाइदिनु होला, ग्रह शान्ति गर्नु होला है. उसकै नाममा शान्ति गराउनु पर्छ. अनि एउटा कवच क्या घाँटी बनाउने बुटी पाइन्छ हामीसँग. हामी खाँदबारी आउँदैछौँ, अब आज भोलिको हाम्रो यात्रा छ. हामी सायद खाँदबारीमा त्यही 15-16 गतेबाट चिना हेर्छौँ होला. आज त गुरु म भोलि पर्सि प्रश्न पारिहाल्छु. अनिखेर चाहिँ त्यहाँ आउँदाखेरि तपाईँ धनकुटातिर आउनुभयो र सम्पर्कमा रहनुभयो भने तपाईँलाई हामीले बुटीहरू पनि ल्याइदिनु मिल्छ. तपाईँले यसको लागि चाहिँ दिउँसो फोन गर्नु होला, अनि तपाईँको नम्बरहरू राख्छौँ. तपाईँलाई हामी इटरी आइसकेपछि फोन गर्छौँ होइन.
2: धनकुटा जिल्लामै आउनुहुने हो?
0: धनकुटा हुँदै हिले हुँदै हामी त जाने हो नि त खाँदबारी. अनि बा फर्केर आउँदाखेरि हिलेमा पनि बस्ने कि? अब तपाईँहरू धेरैजनाले फोन गर्नुभयो हिलेमा पनि एक दुई दिन बसिदिनु पर्यो भन्नुभयो भने हामी बस्छौँ. अब कसैले अहिलेसम्म फोन गर्नुभएको छैन, फोन नगरिकन त्यसै बसेर पनि के गर्ने? फेरि को आउँछ र है? हो, यसको लागि चाहिँ मलाई दिउँसो फोन गर्नु होला, अनि सबै कुराको सल्लाह गरौँला है.
2: ग्रह शान्ति गरेपछि उसको के जागिर मिल्छ?
0: जागिर राजयोग परेछ किन नमिल्ने, मस्तको जागिर छ. केटो देख्दा हेन्सम छ नि फेरि छोरो त होइन. अलिक पातलो भइदियो, अलिक खुवाउनु पर्यो छोरालाई.
2: हजुर, पातले नै
0: अलिक खुवाउनु पर्यो क्या, अलिक खुवाउनु पर्यो. धेरै तपाईँहरू फेरि राईहरूले मासु मात्रै खानुहुन्छ, मासु मात्रै होइन, अरू अरू फलफुल पनि खानु पर्यो, काजु पेस्ता पनि खानु पर्यो, पानी खानु पर्यो, अनि सन्तोष रहनु पर्यो, ग्रह शान्ति गर्नु पर्यो, भइहाल्छ है.
2: अनि घरको
0: वास्तु पनि राम्रो छ, सबै कुरा ठिक छ. आमा रोगी फेरि राम राम. तपाईँ अन्त आमा?
2: हजुर.
0: हेर तपाईँलाई रोग लागेको, खुट्टा छुए खुट्टा दुख्छ, टाउको छुए टाउको दुख्छ, पिसाब फेर्न गए पिसाब पोल्दिन्छ है. चारतिर तपाईँको चाहिँ कुरा हेराउनु, यो छोराको भन्दा तपाईँको धेरै बिग्रिया छ. राहुले तपाईँलाई सकेको छ, के गर्ने?
2: अब मेरो पनि शान्ति गर्नु पर्ने.
0: तपाईँको त के छ, कसरी शान्ति गर्ने त? म त यस्तो छ, म त नि नहेरिकन त कसैको शान्ति गर्नु भन्दै भन्दिनँ. कोही कोही मान्छेले के भन्नुहुन्छ भने अब चिना पनि छैन, समय पनि थाहा छैन, साल पनि थाहा, के गर्ने भन्दा कम्तीमा नवग्रहको शान्ति गर्न पाइयो, त्योभन्दा विकल्प छैन. अनि कवच लाउँदा भन्नुहुन्छ, कवच पनि त्यस्तो मान्छेले चाहिँ नवग्रहको कवच लाउनु भन्छु क्या मैले.
2: छोराको भन्दा पनि मेरो बिग्रेको हो
0: हजुर. तपाईँलाई चाहिँ रोगी बनाइदिएको छ. अब तपाईँको चिना भए समय भए ऊ गर्न हुन्थ्यो होइन. अनिखेर चाहिँ त्यो हुन्छ. अनिखेर चाहिँ सबै कुरामा शान्तिहरू गर्दा, सबै कुरामा पूजापाठहरू गर्दा धेरै कुरामा राम्रो हुन्छ है. एकचोटि मलाई तपाईँले आजै दिउँसो फोन गर्नु होला, अनि म तपाईँलाई सबै कुराको जानकारी गराउँछु. अनि हजुरको समय थाहा छ कि छैन?
2: हजुर, मेरो जान्नेको समय थाहा
0: छैन. चिना छ कि छैन?
2: चिना छैन. अब आमाहरूले
0: भनेपछि तपाईँको हेर्न मिलेन, राशिसम्म हेर्न मिल्छ. दिउँसो फोन गरौँ, अहिले छुट्टिन्छु. राधे राधे
2: राधे राधे.
0: कार्यक्रममा हुनुहुन्थ्यो शहीद भूमिबाट हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको थियो. हामी तपाईँसँग छौँ र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू हामी दिने प्रयास गरिरहन्छौँ. हामी लामो समयदेखि तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष कुराकानीहरू गर्ने प्रयासमा हामी लागिरहन्छौ. कोही जिज्ञासु यतिखेर हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु. को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर.
3: राधे राधे गुरु.
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? इन्द्रजी हो?
3: हजुर हो त गुरु.
0: ठ्याक्कै फोन लाग्यो
3: गुरु.
0: हिजोदेखि रेडियो ओहल ढुङ्गा बजेको छ अरे हो?
3: बजे होला, मैले सनातन रेडियोबाटै सुनिरहेको छु.
0: पहिले कहीँ त रेडियोलाई पनि माया गर्नुपर्छ नि इन्द्रजी.
3: पर्ने थियो अब
0: कार्यक्रम अहिले यहाँ फोन काटेर उता पछि रेडियो ओहलढुङ्गा सुन्नु होला. कार्यक्रम आएको छ कि छैन, रेडियो भएको छ कि छैन, मलाई एकचोटि यसो वाट्सएपतिर खबर गर्नु है.
3: हजुर हुन्छ गुरु.
0: के छ अहिले अहिले कसको बारेमा हेर्ने?
3: गुरुलाई अस्ति मेरो दिदीसँग सम्पर्क गरेर कवचको लागि त्यो गरौँ कि भनेको, त्यो बेला खोइ फोन सम्पर्क हुन सकेन गुरु।
0: तँ अब यस्तो छ क्या, म अहिले खाँदबार जाने तयारीमा छु, सबै कुराको लागि हामीले हनुमान चालिसा खोजेर हैरान भएको छौँ। हनुमान चालिसामा काठमाडौँ पनि पाइरहेको छैन, हामीले हनुमान चालिसामा लाने कि भन्ने सोच गरेका छौँ। सबै कुरोको तयारी गर्दा व्यस्त भएर होला, ठिक छ, आज बोलौँ न दिउँछु है।
3: हुन्छ,
0: म आज हजुरलाई फोन गर्छु। अहिले
3: काम कुरो अलिकति अप्ठ्यारो भएको थियो, त्यो भान्जाको चाहिँ हेराइदिनु त कुरो। अहिले
0: भान्जाको साल महिना गते समय भन्नु त
3: 2070 साल पुष महिनाको 1 गते सोमबार।
0: पुष महिनाको 1 गते सोमबार कति बजेर कति मिनटमा?
3: बेलुकी 8:37 जाँदा खोटाङ जिल्लामा।
0: 8:37 जाँदाखेरि खोटाङ जिल्लाको कुन ठाउँमा भयो जन्म चाहिँ इन्द्रजी? ए इन्द्रजी बर्बाद भइहाल्यो, उहाँसँग पनि हाम्रो कुराकानी हुन सकेन। मामा हुनुहुन्थ्यो इन्द्रजी, भान्जाको बारेमा हेर्न खोज्नु भएको थियो, हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको थियो। प्राविधिकबाट इसारा मिल्यो, फोनमा डिस्कनेक्ट भयो, केही समस्या हुन सक्छ। तपाईँ पनि हामीसँग प्रत्यक्ष जोडिन चाहनुहुन्छ भने सम्पर्कमा रहनुहोला। कोही जिज्ञासु फेरि पनि लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे हजुर।
4: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
4: गुरु डुटीबाट देवराज जोशी हो।
0: देवराज जी कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
4: गुरु अहिले स्मार्ट रेडियोबाट
0: डुटीमा हुनुहुन्छ अनि स्मार्ट एफएम सुन्नुहुन्छ दैनिक रूपमा?
4: हजुर हजुर दैनिक रूपमा।
0: आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
4: गुरु छोरीको बारेमा।
0: छोरीको साल महिना गते सुन्न भनिदिनु त।
4: 2077 साल साउन महिनाको 28 गते बिहिबार बिहान 5:30
0: माफ गर्नुहोला, 2077 सालको साउनको 28 गते बिहिबार परेको छैन, तपाईँसँग भने छुट्टिन्छु। राधे राधे।
4: हजुर राधे राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर, हामीसँग आफ्नो जिज्ञासा लिएर आउनुभएको थियो, बार नमिलेर उहाँसँग हामी छुट्टिसकेका छौँ। नियमित तपाईँ कार्यक्रम सुन्नुहुन्छ भने एउटा कुरो भनिरहेको छु मैले बारम्बार, तपाईँहरूलाई चिनाएर मन लागेको छ भने 98453 97658 र 98142376 तपाईँले सिधा सम्पर्कमा आउन सक्नुहुन्छ। हामी विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका हुन्छौं, तर एउटा कुरो तपाईँले के बुझ्नु पर्यो भने साल महिना गते समय कपीमा लेखेर फोन गर्नुहोला। कहिलेकाहीँ तपाईँहरूसँग समय नभएर पनि फोन डिस्कनेक्ट हामीले सम्पर्क गर्नु नपरोस् भन्ने हाम्रो इच्छा हो। त्यसो भएको हुँदा तपाईँहरू हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौँ है। हामी लामो समयदेखि तपाईँहरूसँग भएका भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासा र समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौँ। खाँदबारी हामी आउँदैछौ, हामी तपाईँसँग खाँदबारीमा 16 गतेबाट प्रारम्भ भएर हामी तपाईँसँग 5-7 दिन अब कति दिन आउनुहुन्छ तपाईँहरू सम्पर्कमा पनि आउँदै गर्नुहोला, आज भोलि आफ्नो नामहरू लेखाउँदै गर्नुहोला, अन्यथा फेरि समय नपाएर फिर्ता हुनु पर्ला अथवा हामी हिँडिसकेपछि फेरि तपाईँ आउनुभयो भने राम्रो हुँदैन। त्यसकारणले गर्दा तपाईँहरू हामीसँग प्रत्यक्ष रूपमा जोडिनको लागि र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गर्नेछौँ। खाँदबारीमा आउँदा हामी खाँदबारी बजारमै बस्नेछौँ, सन्तोषबा एफएम बाट हामी कार्यक्रम प्रसारण गर्नेछौँ र तपाईँ जतिले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ अब आउने तयारी हाम्रो पूर्ण रूपमा भइसकेको छ। हामी 13-14 गतेतिर खाँदबारी आइपुग्छौँ। त्यसो भएको हुँदा तपाईँले हामीलाई चिना हेर्ने दिन चाहिँ कति गतेदेखि हेर्ने गुरु भनेर फोन चाहिँ गर्नुहोला अनि सबैजना आउनुहोला चिना बनाउनको लागि, हेराउनको लागि, तपाईँ र हाम्रो भेटघाट गर्नको लागि हामी तपाईँसँग खाँदबारी आउँदैछौँ। खाँदबारी आएको यो तेस्रो पल्टको हुन्छ है, हामी दुईचोटि पहिले पनि आइसकेका छौँ, धेरै वर्ष पहिले 78 सालतिर होला सायद, 79, 80, 81, 82, 4 वर्ष 3-4 वर्ष पहिलेको समयमा हामी दुईचोटि आएका थियौं। त्यो बेला धेरै उल्लेखनीय उपस्थिति थियो, हामी धेरैको चुनाएर फर्केका थियौं। अब यसपालि पनि हामी आउँदैछौ र खाँदबारीमा असाध्यै कस्तो छ त्यहाँको मौसम पनि मलाई जानकारी गराइदिई गर्नुहोला। मलाई जजल्ली खाँदबारीमा अथवा भनौँ न शङ्खुवासभा जिल्लामा रेडियो शङ्खुवासभाबाट कार्यक्रम सुनेर माया गर्नुहुन्छ, गुरु जाडो छ कि गर्मी छ कि ठिकै छ यस्तो छ है भनेर यसो एकचोटि खबर ककले गर्नुहुन्छ म उहाँहरूको नाम मेरो दिमागमा राख्नेछु। ककले माया गर्नुहुन्छ मलाई फोन गर्दै गर्नुहोला। हामी कार्यक्रममा अहिले भने एकैछिन छोटो विश्राम दिन्छु, विश्रामपछि कार्यक्रम ज्योतिष तर्पणको व्यवसायमा तपाईँसँग फेरि फोनबाट सम्पर्कमा रहनेछौ। अहिले भने छोटो विश्राम।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष तर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
6: वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
7: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
6: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्ग्रहालुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 98 142 73 71।
8: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
9: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष तर्पण।
8: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
9: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम जोत।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा र तपाईसँगका विशेष जिज्ञासाहरूको साथमा उपस्थित छु। अलिकति प्राविधिक समस्याले गर्दा हामी तपाईँको हाम्रो पात्रमा पठाएका कमेन्टहरू हिजो र आज वाचन गर्न सकिरहेका छैनौं। सम्भवतः भोलि तपाईँसँग हामी तपाईँका कमेन्टहरूको बारेमा जानकारी गराउनेछौ, के रहेछ कस्तो रहेछ भन्ने कुरामा सबै कुराको जानकारी तपाईँलाई दिनेछु। आज सिधा तपाईसँग दोहोरो कुराकानी भइरहेको छ र तपाईसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। 98453 97658 र 98142 73 601 मा सिधा सम्पर्कमा भने हामी रहने प्रयास गरिरहेका छौं। यतिखेर रेडियो नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनहरूबाट कार्यक्रम सुन्दै पनि हुनुहुन्छ र हामीसँग तपाईँ प्रत्यक्ष रूपमा जोडिनको लागि हामीसँग भएका विभिन्न भूत, भविष्य अनि वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। यतिखेर हामी भरतपुरबाटै, सनातन रेडियो नेटवर्कबाटै हामी कार्यक्रममा यतिखेर तपाईसँग बोलिरहेका छौं भने हामी तपाईसँग भएका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने तपाईँलाई एउटा प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु, को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म भोजपुरदेखि राजकुमारी।
0: राजकुमारी के?
1: श्रेष्ठ।
0: राजकुमारी श्रेष्ठ भोजपुरको कुन गाउँमा हुनुहुन्छ अहिले?
1: म कुलुङ, के अरे, सालकासिली छ गाउँपालिका,
0: कुलुङ है।
1: नाम दुई।
0: अनि यो कुलुङ भनेको चाहिँ यो के छ भने चौकी डाँडा छेउ पर्छ होइन कुलुङ?
1: हजुर हजुर हजुर।
0: हो हो, मलाई थाहा रहेछ नि होइन?
1: हजुर गुरुलाई थाहा रहेछ त,
0: म त अनि आएको छु नि त, तपाईँको जिल्ला भोजपुर पनि आएर बसेको छु। अब हामी खानपारी आउँदैछौँ भोलि पर्सि, थाहा छ?
1: थाहा छ त गुरु।
0: अनि त्यहाँ आउन कति टाइम लाग्छ तपाईँलाई? कुलुङबाट त भोजपुर बजार भन्दा त खानपारी आउन सजिलो पर्छ नि होइन?
1: खानपारी आउन सजिलो नि हजुर, एक दिन लाग्छ।
0: चौकी डाँडा अनि नेपाली डाँडा?
1: हजुर हजुर।
0: खानपारी आउन एक दिन लाग्छ? अनि भोजपुर, भोजपुर बजार जानलाई?
1: बजार जानलाई त झन् यहाँदेखि बिहान 6 बजी हिँड्यो भने बेलुकाको 7 बजी मात्रै पुगिन्छ गुरु।
0: झन् धेरै लाग्यो।
1: हजुर हजुर।
0: त्यही भएर चौकी डाँडाका मान्छे, कुलुङका मान्छेहरू खानपारी आउनुहुन्छ। मलाई कहिले हो दिङमाथि आउनु है गुरु भन्ने हुन्थ्यो, अब अहिले त फेरि फोन गर्नु भएको छैन होइन?
1: हजुर। कुरा छ नि गुरु, कहिले आउनुहुन्छ?
0: अनि तपाईँ किन त्यहाँ भन्दा तपाईँलाई इटरी सहज हुन्छ?
1: इटरी पनि मेरो छोरालाई त्यहाँ पठाउने मेरो कुरो।
0: अब रेडियो सुन्दै गर्नु होला, हामी खानपारीबाट फर्किँदाखेरि धनकुटाको हिलेतिर पनि बस्छौँ कि फोन आयो भने, अनि नभएदेखि इटरीतिर, अब उता झापातिर कता त बस्छौँ, बा भोजपुर जाने हो, अब जसले जहाँबाट फोन गर्यो हामी उतैतिर जाने हो क्या, जसले धेरैतिर हामीलाई आउनु आउनु भन्नुहुन्छ नि, बा हामी हजुरकै गाउँतिर आउँछौँ, डिङ्गातिर कुलुङतिर, के थाहा होइन?
1: हजुर हजुर।
0: ल त्यही भएको हुँदा तपाईँले फोन कहाँबाट आउँछ त्यही अनुसार हुन्छ, रेडियो सुन्दै गर्नु, नछुटाइ गर्न सुन्नु, हामी कहाँ जान्छौँ भनिहाल्छौँ है।
1: अनि गुरु, अनि मेरो छोरोको बारेमा हेराउनुलाई
0: लु भन्नु त, अहिले साल महिना गते समय?
1: 57 साल।
0: 57 साल।
1: मङ्सिर 25 गते।
0: मङ्सिरको 25 गते आइतबार
1: बेलुकाको 10:05 मा।
0: 10:05 मा बेलुका। कुन जिल्लामा भयो जन्म?
1: यही भोजपुर जिल्लामै हो।
0: भोजपुर कुलुङमै हो?
1: हजुर हजुर।
0: छोराको नाम चाहिँ यहाँबाट बालकृष्ण वासुदेव, के नाम राख्नु भयो पण्डितजीले?
1: त्यही हो गुरु।
0: के चाहिँ हो
1: हजुर?
0: के त्यही हो नाम भन्नु त, छोराको के थियो पहिले?
1: नाम बालकृष्ण हो।
0: बालकृष्ण वृष राशि हेर्नुहुन्छ होइन?
1: हजुर हजुर।
0: छोराको त राजयोग परेर रहेछ, ए पैसा भनेपछि धेरै खर्च गर्ने खालको छोरा।
1: हजुर।
0: राहु भन्ने कुरा चलिया छ, 12 वर्षदेखि 30 वर्षसम्म राहु छ, राहुले धेरै दुःख दिन्छ है। अहिले कति वर्ष हुनुभयो? 26 वर्ष।
1: हजुर
0: अझै चार वर्षसम्म राहु रहेछ, राहुले धेरै कुरामा दुःख दिन्छ भनेको अलिक मान्दैनन् छोराहरू, तर विद्यास्थानमा राहुको दृष्टि छ, केही न केही कुराहरू बीचमा बिग्रियो र पनि पढाइमा राम्रै हुन्छ है। अलिकति टाउको रोगी है अनि नाकबाट रगत आउने, नाथली फुटिरहने केही त्यस्तो भन्नुहुन्छ कि पहिले थियो समस्या?
1: त्यस्तो छ गुरु,
0: छ है। अब के गर्नु त, अब गुरुलाई भेट्नलाई पैसा लाग्छ, बुटी लाउन पैसा लाग्छ, सुन्नु न यहाँ
1: सुन्नु
0: न म भन्दैछु क्या, दिउँसो फोन गर्दाखेरि गुरुले हेरेको
1: अनि तपाईँलाई कहिले फोन लाग्दैन गुरु, अनि के गर्नु र?
0: राहुको शान्ति गर्नु, एउटा कवचहरू लगाइदिनु, एउटा औठी लगाइदिनु, ठिक हुन्छ, सबैको राम्रो हुन्छ, छोराको लागि पिर नगर्नु, एकचोटि मलाई भेट्नु होला, भरे भोलितिर मलाई एकचोटि दिउँसो यही नम्बरमा फोन गर्नु होला, अनि म तपाईँलाई धेरै कुरा जानकारी गराउँछु, अहिले आतिनु पर्दैन है।
1: अनि गुरु यो गाडी किन्दाखेरि कस्तो कस्तो कलरको कस्तो रङको
0: गाडी? फलाम कालो हुन्छ पहिलो नम्बरमा, त्यस पछाडि रङ हेर्ने हो भने यस्तो बच्चालाई सेतो रङ राम्रो हुन्छ, रातो पनि राम्रै हुन्छ, अनि एक अङ्क र पूर्व दक्षिण राम्रो हुन्छ। जे होस् त्यस्तो नराम्रो हुँदैन, त्यो रङ हेर्दाखेरि आफूलाई मन लागेको रङ किन्दा फरक पर्दैन है।
1: हजुर, अनि आमा बाबासँग सम्बन्ध?
0: आमा बाबासँगको सम्बन्ध पनि राम्रै छ, ठिकै छ, नराम्रो छैन त।
1: हजुर, दाजुभाइ
0: ठिकै छ है?
1: हुन्छ गुरु, अनि म अब के अरे सतदिनै कि आइरहन्छेस् न भन्नु कि गुरु?
0: हजुर हजुर।
1: अनि म यहाँ मेरो ठुलो छोराको पनि हेराउनु छ, म भोलि भोलि फोन लाग्यो भने भोलि आउँछु, पर्सि फोन लाग्यो भने पर्सि आउँछु।
0: भइहाल्छ नि भइहाल्छ नि, फोन गर्नु होला है।
1: हस् गुरु,
0: अहिले छुट्टिन्छु, राधे राधे।
1: राधे राधे गुरु।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। लामो समयदेखि तपाईँहरूले कार्यक्रम सुन्दै आइरहनु भएको छ, तपाईँको साल महिना गते र समय ठ्याक्कै मिल्यो भने चिना बल्ला मिल्छ है, त्यति मिल्नुपर्छ, अनि त्यति मिलेर पनि चिना राम्रोसँग बनाउनु होला। चिना बनाउँदा कुन भावनाले चिना लेखियो भन्ने कुरामा धेरै कुरामा भर पर्छ है। तपाईँले चिना लेख्दाखेरि सही चिना लेख्नु होला। आज आज भोलि धेरै मान्छेहरू चाहिँ अनलाइनमा विश्वास गरेर अनिखेर चाहिँ धेरै कुरोतिरबाट चिनाहरू बनाएर उल्टो उल्टो चिना प्राप्त गरेका छु। धेरैले मलाई चिना हाल्नुहुन्छ वाट्सएपतिर फेसबुकतिर, अनि उहाँहरूको चिनामा चाहिँ एकदम बिग्रिएको चिनाहरू हुन्छ, मिलेको चिनाहरू हुँदैन। त्यसो भएको होला, तपाईँले एकदम ध्यान दिनुहोला, मिलेको चिना तपाईँलाई राम्रो गुरुहरूलाई चिनेका गुरुहरूसँग मात्रै बनाउनु होला। जथापाथि चिना चिना भन्ने गुरु जथापाथि कोर्न हुँदैन, राम्रो पढेको विद्वानलाई चिना कोरेर लाउनु। सकभर तपाईँको गाउँमै कोही हुनुहुन्छ राम्रो भने उहाँहरू लाउनु होइन, अथवा तपाईँ कसलाई विश्वास गर्नुहुन्छ उहाँलाई लाउनु, अथवा हामीलाई दिए पनि हुन्छ, माग्नु पर्यो नि होइन, किन हाम्रो काम हो, हामीले त यो एउटा ज्योतिषमा हामीले तपाईँलाई सेवा गर्दै गर्दै हामीले कुनै जागिर पेसा नबनिकर तपाईँको लागि सेवा गरेका छौँ। सेवा गर्दाखेरि कहिलेकाहीँ तपाईँहरूसँग काम पनि माग्नु पर्ने परेन पर्छ। त्यसो भएको हुँदा तपाईँले चिनाहरू बनाउनु परेको छ भने धनकुटा, भोजपुर, सङ्घोसभा, इटरी, झापा यी जिल्लाबाट, उदयपुरबाट हामीलाई फोन गर्नुहोला। तपाईँको बजारमा हामी आउँदैछौँ, हामी शङ्खुपुर जाँदाखेरि भोलि पर्सिको दिनमा हामी उदयपुर हुँदै जानेछौँ, कटारी पनि हामी टेक्दै गाईघाट टेक्दै हामी उता जान्छौँ, सिन्धुली बजार पनि टेक्छौँ है, फेरि टेक्न चाहिँ सिन्धुलीतिर पनि चिना बनाएर ल्याइदिनु है गुरु भनेर आज र भोलिमा खबर गर्नुभयो भने तपाईँको सिन्धुलीसम्म हामी आफै लिएर आउँछौँ, भेटघाट पनि हुन्छ, तपाईँको चिना पनि प्राप्त हुन्छ। अनि इटारीतिर झन् कुरै गर्नु परेन, झापातिर झन् भइहाल्यो, अनि शङ्खुपुरसभा झन् अब हामी पाँच दस दिन कति दिन बस्छौँ उतै, कति दिन आउनुहुन्छ उहाँहरू त्यही अनुसारले, भोजपुरलाई चाहिँ थाहा छैन, भोजपुरतिर जाने अलिकति सम्भावना कम होला किनभने त्यहाँ गइसकेपछि फेरि पन्ध्र बिस दिन त्यहाँ पनि राख्नुहुन्छ मलाई थाहा छ, पहिले पनि हामी बाइस पच्चिस दिन बस्यौं, सम्भवतः शङ्खुपुरसभा पनि त्यसै गरी धेरै मान्छे आउनुभयो भने बात त्यसरी बस्नुपर्छ कि भन्ने अलिअलि शङ्का चाहिँ छ। फोन आएको छैन, तर फोन गर्नुहोला, फोन आएपछि बल्ल हामी तपाईँलाई समय दिन्छौँ। आज तपाईँले फोन गर्नुहोला दिनैभरि दुईटा नम्बरमा 98453 97658 र 98143 73601, यो दुईटा नम्बरमा तपाईँले सम्पर्क गर्नुभयो भने हामीलाई आज थाहा हुन्छ। खानबारीमा लगुरु म पनि आउँदैछु है, मलाई पनि सुन्न भएन नि भन्नुभयो भने कमजोरी नाम त याद हुन्छ, नाम कपीमा लेखिन्छ, यो मान्छे आउनु भएन भने तपाईँलाई खोजिन्छ अनि भेट हुन्छ फेरि है। अनि कार्यक्रम पनि दैनिक सुन्नुहोला, हामी आउँदैछौ। हामी सम्भवतः 15, 16, 17 मैले अघि तपाईँलाई भन्दै थिएँ यो दिनको बारेमा चाहिँ के छ भने हामीलाई यो दुई दिनको अन्तरालमा सबैको गुनासो के आएको छ भने गुरुले हामीलाई 15, 16, 17 गते चाहिँ यो बिदा उहाँले भन्दै हुन्थ्यो 14 गतेदेखि 14 पनि बिदा रहेछ, 15 पनि बिदा रहेछ, 16 पनि बिदा रहेछ, 17 पनि बिदा रहेछ, यो 4 दिन बिदा रहेछ। 4 दिनको यो लगातार बिदामा हामी सरकारी निकायमा काम गर्नेहरूलाई राम्रो हुन्थ्यो, 14 गतेदेखि हेर्न थाले हुन्थ्यो भन्नुभएको छ, तर त्यो प्राविधिक समस्याले भएन। 16 गतेबाट पक्का, नभएदेखि 15 गतेबाट पनि चिना हेर्ने एकदम 99% तयारी हुँदैछ हाम्रो। 15 गतेबाट खाँदबारीमा बसेर चिना हेर्ने, अनि 15 गते हेऱ्यो भने 15 गते 16 गते 17 गते 3 दिन बिदा पर्छ। अनि बिदामा सरकारी क्षेत्रमा काम गर्नेहरूलाई पनि सहज हो। त्यस पछाडि अनि 19-20 त अरूको छँदैछ। तपाईँ हामी मैले फोन गर्नु भनेकै छु, तपाईँहरूलाई फोन गर्नुभएको छ भने अनि सम्पर्कमा हामी रहेर हामी तपाईँसँग कुराकानी गर्छौ। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरे। राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ? भोजपुरबाट के भन्नु नाम?
2: सङ्गीता
0: अनि
2: लतान्द्री
0: लु हजुर, यो हजुरको थर त मैले पहिलोचोटि सुन्दैछु त, लताङ्ग्री भन्नुभयो होइन? ए यो विश्वकर्माभित्रको हाम्रो यो ब्राह्मण भने जस्तो ब्राह्मण भयो विश्वकर्मा, अनि फेरि सुवेदी हुमागाई गुरागाई भने जस्तो त्यो होइन लताङ्ग्री पर्नुभयो। कोही तिवारी हुन्छन्, कोही के हुन्छन् होइन, त्यस्तै त्यस्तै हुन्छन् होइन? ल ठिक छ, कहाँनिर पर्यो घर? पौवादुम्मामा भनेपछि रेडियो रेडियो भोजपुरमा कार्यक्रम सुन्नुहुन्छ? अनि कतिको सुन्ने गर्नुहुन्छ कार्यक्रम? कति दिन भयो कार्यक्रम सुन्न थाल्नु भएको? कति वर्ष भयो? हामी पोहोरको साल भोजपुर आएका थियौँ नि, याद छ? अनि भेट्न आउनु भएन? अनि हामीलाई त्यहाँ भेट्नुभयो? भेट्न मिलेन है। कार्यक्रम सुनिकन तपाईँले दुईटा कुरा, तपाईँले नजानेको कुरा जानेर तपाईँ सुध्रिएको कुरा के छ सङ्गीताजी? दुईटा भनिदिनु न यहाँ जनतालाई, भनिदिनु त के रहेछ, के चाहिँ रहेछ तपाईँले नजानेको, कार्यक्रममा सुनेर हामीले भनेको मानेर तपाईँ त्यसमा सफल भएको भनौँ न, सुध्रिएको बानी सुध्रिएको के छ? भन्ने आएन है? भनेपछि तपाईँ पनि धेरै सुध्रिनु भएको छैन, कार्यक्रममा तपाईँलाई फाइदा छैन हो? के फाइदा हो? दुईटा कुरा भन्नु त, फाइदा के भयो?
2: अब के भन्छ, यसो घरमा पूजा आजा यताउता
0: हजुर। ए अब त्यो त एउटा भयो, अर्को भन्दैन न एउटा, म कति खुसी हुन्छु तपाईँले मैले गरेर मैले कार्यक्रम सञ्चालन गरेपछि तपाईँहरू सुध्रिएको काम। ल ठिक छ, जस कार्यक्रम सुनेपछि ए मन्दिर जानु पर्दो रहेछ, भगवान् हुँदो रहेछन्, ज्योतिषकोमा हेराउनु पर्दो रहेछ, हेराएपछि राम्रो हुँदो रहेछ भन्ने भयो। तपाईँको परिवारमा कसैले हामीसँगबाट बुटीहरू लगाएको ग्रह शान्ति गरेर त्यहाँ सफल भएको छ? कोही गर्नु भएको छ काम? गराएको छैन, अब केही पर पनि गराउने। अहिले कसको बारेमा हेर्ने? बदैनीको साल महिना गते समय भन्नु त?
2: 2081 साल
0: तिन गते के बार पर्यो?
2: बिहिबार।
0: कति बजे पर्यो?
2: बेलुकाको 9:44
0: भदैनीको घर कहाँ?
2: भदैनीको घर चाहिँ भोजपुरी हो, जन्म चाहिँ काठमाडौँको छापाछाली अस्पताल।
0: अनि अहिले भदैनीको बा आमाले कार्यक्रम सुन्नु भएको छ? रेवती नक्षत्रको दोस्रो बाबा नाम जुर छ, राशिको नाम दोबाट द्रोण कुमारी नाम आउँछ, मिन राशि हुन्छ। के राशि अनि गर्नु भएको छ? त्यही थाहा छैन भने फोन नगर्नु अर्का बारे भनेको कारण त यो। तपाईँ अर्का बारेमा हेरिदिनु हुन्छ, नाम पनि थाहा छैन, काम पनि थाहा छैन, भोलि यस्तो पनि थाहा छैन, उस्तो पनि थाहा छैन, के गर्ने? यो बच्चाको परिवारमा कोही मान्छे अकालमा मृत्यु भएको छ, को
2: हजुर बा?
0: के भएर बित्नु भएको?
2: त्यस्तो के भन्छ, सुगर, हौ त्यस्तै त्यो सुगर। अनि
0: भनेको भनेको बेलैमा बित्नु भयो होइन?
2: हजुर
0: बेलैमा बित्नु भयो।
2: हजुर
0: सूर्य ग्रहण युग, चन्द्र ग्रहण युग रहेछ, यो मान्छेको बाउ आमाको पनि झगडा परिरहन्छ अरे हो?
2: हजुर पर्छ, अलिअलि बेला
0: अलि बढी नै पर्छ होला, अलिअलि होइन। तर छोरीको जन्म भएपछि घरमा सम्पत्ति चाहिँ राम्रो आछ, राम्रो छ। घर घरडी केही जोड्नु भयो छोरीको जन्म पश्चात? भनेको 81 सालदेखि यता पोहोरदेखि यता भनौँ न,
2: जोडेको त छैन।
0: भाउजूले तपाईँलाई नभन्नु भएको कि खुसुको जोड्नु भएको छ कि नभए जोड्ने तयार होला? भर्खर त हो 81 असोज, एक डेढ वर्ष भएको बल्ला, राम्रो हुन्छ। भोलिको दिनमा शुभ छ, महामृत्युञ्जयको जपहरू गराउनु। आइतबार र आइतबार र पूर्णिमाको दिन लसुन प्याज माछा मासु घरमा नखाने, सूर्य भगवान्लाई दैनिक रूपमा दर्शन गराउने अनि जल पनि अर्पण गर्ने। उल्का भन्ने ग्रह छ 6 वर्षमा, यसले स्वास्थ्य असाध्यै बिगारिदिन्छ। यो उल्गालाई शान्तिहरू गर्ने, उल्गाको पूजापाठहरू गर्यो भने धेरै कुरामा राम्रो हुन्छ है। ल अरू केही छ कि छुट्यो? पढाइ लेखाइकोलाई राम्रो छ, आत्तिनु पर्दैन, पढाइ लेखाइ असाध्यै राम्रो हुन्छ। ग्रह शान्ति गरेपछि सबैसँग राम्रो हुन्छ, बाँकी मानि छोरी हुन् है। 0 अङ्क राम्रो हुन्छ, कालो रङ राम्रो हुन्छ, दक्षिण दिशा राम्रो हुन्छ, पश्चिम दिशा पनि राम्रो हुन्छ। अरू केही छ कि? चिना कोर्नु भएको छैछ नि यो बच्चाको? कोर्दाखेरि फेरि पण्डितजीलाई पैसा दिनुपर्छ है? हामी हामी आउँदैछौँ, अब आज भोलि नै खबर गर्नुभयो भने चिना बनाएर लिएर आउँछौँ है। सुटिन्छ राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। हामीले फेरि पनि भन्यौं, भोजपुर आउने होइन हामी, हामी धनकुटा आउने होइन, हामी इटारी आउने होइन, आउने हो हामी खातबारी। खातबारीमा आउँदाखेरि तपाईँले अब अन्त कहाँ कहाँ बोलाउनुहुन्छ, कहाँ कहाँ लानुहुन्छ भन्ने कुरा हो है। त्यसो भएको हुँदा हामी विशेष गरी 15 गतेबाट खानबारीमा चिना हेर्ने, चिना बनाउने सबै कुरा तपाईँलाई जानकारी दिने गर्छौ। अब 15, 16, 17, 18, 19, 20 अब कति दिन हुन्छ? 5-7 दिन, 8-10 दिन, 12-15 दिन, 15-20 दिन, 20-25 दिन, कति दिन तपाईँहरू आउनुहुन्छ? फोन जति आयो हामी त्यति दिनको समय लिएर आयौँ, आउने तयारी गरेका छौँ। फोन गर्नुहोला अनि भेट्न पनि आउनुहोला। आउँदाखेरि चिना चाहिँ अनिवार्य रूपमा लिएर आउनु, चिना भयो भने सबैभन्दा ढुक्क बिग्रेको रहेछ भने पनि अर्को कोर्न सजिलो हुन्छ। अनि तपाईँलाई समय थाहा नभएको कुरा त्यहाँ लेखा हुन्छ, तपाईँलाई समय थाहा नहोला त्यहाँ घडी पला होला, धेरै कुरामा त्यहाँ तपाईँहरूलाई सहज हुन्छ। त्यसो भएको हुँदा चिना चाहिँ अनिवार्य रूपमा लिएर आउनु है। आउँदाखेरि यसो थोरै फुल, यसो अक्षता अथवा भनौँ न यसो फल, खालि यहाँ सकभर नआउनु भन्दा एउटा फुल भयो लिएर आउनु, अरू पर्दैन। तर हामीले फुल पनि हेर्दैनौँ, हामीले चामल पनि हेर्दैनौँ, तर खाली यहाँ त नआउने भनेर सिस्टम गुरुसँग भेट्न आउँदाखेरि त्यसो हो। तपाईँहरूले हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्दै भूत भविष्य

0: कतिजना हुनुहुन्छ नि यहाँ? मलाई चिना पनि नहेर्नु भएको, मलाई भेटेर पनि फोनबाट पनि कतैबाट चिना नहेर्नु भएको मान्छेहरू पनि हुनुहुन्छ भने आउनु होला, कार्यक्रम सुनिरहनु भएको छ होला। हामीले यो कार्यक्रममा भन्दा अरू बेला धेरै तपाईँहरूलाई खबर गरेका छैनौँ। ओल्लो घर पल्लो घरलाई पनि हल्ला गर्दै गर्नु होला, जाने तयारी गर्दै तपाईँहरू आउन सक्नुहुनेछ। आफ्नो गाउँबाट कहिले आउने खबर गरेर, कतिजना आउने खबर पनि गरेर जानुभयो भने अझ सजिलो हुन्छ। कहिलेकाहीँ अलिकति भिडभाड भइदिन सक्छ, सकभर हाम्रो इच्छा हो भिडभाड नगरिकन चिना हेर्ने है। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? कालीकोटबाट हजुरको शुभ नाम? दानबहादुर जी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर यहाँले? कतिको सुने त्यो फोन काट्यो, उहाँको पनि फोन डिस्कनेक्ट भयो। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयास गरिरहन्छौ। 98453 97658 र 98142673601 सिधा तपाईँ र मेरो कुराकानी रहनेछ कार्यक्रमको। आजको दिनमा भने हामी लगभग लगभग कार्यक्रमको अन्तिम भागमा आइसकेका छौं। भोलि तपाईँ र मेरो भेट पुनः रेडीको धुनी तरंगमा रहनेछ। कार्यक्रम सुन्दै हुनुहुन्छ, संखुब सभाको लागि विशेष तपाईँहरूलाई मैले निमन्त्रण दिइरहेको छु, तर दिउँसो फोन गर्नुहोला। अनि हिले, भोजपुर, इटारी, झापातिर कतिको फोन आउँछ त्यही अनुसारले हामी अब पूर्वाञ्चल भनेको एक नम्बरको प्रदेश कोशी प्रदेशमा एक दुईवटा जिल्ला घुम्ने तयारी छौं। अहिले हामीलाई धेरैले फोनमा मेसेजमा कमेन्ट गर्नुभएको, पाँच थर कहिले आउने त भन्नुभएको छ। पाँच थर आउँदा पनि खबर गरेर मात्रै आउँछौ है खुसुक्क। यसपालिको अब अहिले भनिहाले, सम्भव भयो भने खाँचबारी जानको लागि असोजको महिना कार्तिक महिनातिर यो दशैं तिहारको छिकतिर हामी उता पाँच थरतिर पनि आउन सक्छौ है। अलिअलि भन्ने तपाईँलाई यो पछाडिको यात्रा हामी अब यो जेठको 15 तिथिदेखि हामी चिनाएर थाल्छौँ। लगभग असार 15 घर आइपुग्छौँ होला। अब कतिजना कति दिन भुल्याउनुहुन्छ हामीलाई उतातिर होइन? अनि खेर चाहिँ असारमादेखि त्यसपछि साउन भदौ अलिकति बर्खाको बेला हामी घर बस्छौँ अथवा तराईको एरियातिर जान पनि सक्छौँ। त्यस पछाडि असोज कार्तिकतिर भने हामी फिदिम पास्तर आउने सम्भावना छ। हामी यसरी तपाईँहरूलाई भेट्ने तयारी गरिरहेका छौं। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। हामी भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष कुराहरूको जानकारी दिने प्रयास गर्छौं। यतिखेर हामी कार्यक्रमको अन्तिम भागमा छौं, कार्यक्रमबाट छुट्टिनुपर्छ। तपाईँ र मेरो भेट पुनः भोलि रहनेछ। आजको लागि आज दिनुहोस्, राधे राधे।
1: यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सन्दार सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीम कदाइली।
1: सम्पर्क 0249 40 00 84 र 98 40 45 827।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98422267।
5: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाई हाम्रै संघ सभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा 2083 जेठ 15 गते श्री जनता मावि विद्यालय खादबारी दौड चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिइने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगोला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिला सम्बन्धी रोगहरू, सेतो पानी बग्ने, महिनावारी गडबडी, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हात खुट्टा तथा कमर सम्बन्धी रोगहरू, बाथ रोग, युरिक एसिड, जमजमाउने, दुख्ने, मगर सम्बन्धी रोगहरू, दिशा गर्दा रोग ताउने, मास देखिने, पोल्ने, दिशा गर्दा अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने, साथै छाला सम्बन्धी रोगहरू, दाँत, एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। यी स्थान श्री जनता मावि विद्यालय चन्दनपुर खादबारी नगरपालिका वडा नम्बर 10 संखुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीको लागि सम्पर्क नम्बर 98 4 48 04 150, 98 4 48 04 150।
6: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मध्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: हिरो एक्सचेन्ज एन्ड इभोल्भ, नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्।
4: तपाईँ पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कम्पनीको बाइक वा स्कुटरको लागि हिरोले ल्याएको छ हिरो एक्सचेन्ज एन्ड इभोल्भ अफर। फ्री एसेसरीज अन्तर्गत हेलमेट र 1 लाखसम्म स्क्राच कुपन।
3: त्यस्तै गरी जगदम्बा फाइनेन्स मार्फत सजिलो फाइनेन्सको पनि सुविधा रहेको छ।
5: स्थान खाबर चाँदनी चोक सङ्खुवा सभा।
6: मिति 2083 जेठ 6 गतेदेखि 11 गतेसम्म।
5: प्रोप्राइटर किरण दास। सम्पर्क स्वस्तिका मेटल एन्ड वर्कसप, मोबाइल नम्बर 9852551786 र 9871006786।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। तपाईँ हाम्रै खाँदबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको 400 विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खादबरी 1 प्रगति टोल, खादबरी नगरपालिकाको गेट अगाडि सुखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425 50 770 029 553 40 र 98007001555। यहाँ डिएक्सिन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
0: विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धी हिमालय मावि खाँदबारीको अत्यन्त जरुरी सूचना। हिमालय मावि खाँदबारीको विद्यालय व्यवस्थापन समितिको नियमित 2083 जेठ 4 गतेको निर्णय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको परिपत्र अनुसार हिमालय मावि खाँदबारीको विद्यालय व्यवस्थापन समितिको गठन नियमित 2083 जेठ 10 गते आइतबार गरिने भएकोले हाम्रा नानी बाबुहरूका सम्पूर्ण अभिभावकहरूमा बिहान 10 बजे विद्यालयमा उपस्थित भई सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं। सम्पूर्ण अभिभावकहरूलाई नानी बाबुहरूको हातमा पत्र पठाइसकेको हुँदा यदि प्राविधिक कार्यले छुट भएको भए वा पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन पुनः अनुरोध गर्दछौ। मिति यही 2083 जेठ 10 गते आइतबार। स्थान हिमालय माध्यमिक विद्यालय खाँदबारीको प्राङ्गण। समय बिहान 11 बजे। प्रधानाध्यापक तारा बहादुर बुढाथोकी। विद्यालय व्यवस्थापन समिति गठन हिमालय मावि खाँदबारी सङ्खुवा सभा।
2: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067। मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: NCSA कम्प्युटर सेन्टर खाँदै शङ्कुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSA कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र ढिलो लगाउने वन हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
2: राष्ट्रको गौरव, नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज। रेडियो सङ्खुवा सभा 95.5 MHz।

0: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
1: असार पहिलो हप्तादेखि।
0: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220033, 0265236119 र 98521612।
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता: बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामामेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक शङ्ख सभा।
3: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउन हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, 4 बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाणपत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट: सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खादबारी नगरपालिका 1 वडा कार्यालय।
4: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
2: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
2: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
2: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
2: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
2: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
2: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन भीमका दाइली।
2: सम्पर्क 0291400084 र 98040485827।
3: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
4: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
3: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
3: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न? नमस्कार उप प्रमुखज्यू।
4: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ, रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुखज्यू।
5: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
3: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ओहो लु नमस्कार है सर।
9: ओहो लु नमस्कार है सर। नमस्कार,
8: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ, कहाँ सिलाउनु भएको सुट हो?
9: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
8: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्खुवा सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
10: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
10: होटल टेलरिंग सेन्टर खादारी एक बुद्ध चोक बाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन ठटाल 9865349444
10: र 0295901155।
11: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
12: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
0: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
0: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
0: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
0: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
0: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
0: सम्पर्क नम्बर 0295906667 र 9842226667।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
0: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
0: सम्पर्क नम्बर 9860946000
2: र 9819326375।
5: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhua Sabha, 95.5 MHz.

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: एमालेको जारी सचिवालय बैठकमा राजीनामाको दबाव बढ़ेपछि अध्यक्ष ओलीले आज आफ्नो धारणा राख्ने नेतृत्व नछाड्ने अडान कायमै इराकसँगको शान्ति सम्झौताबारे व्यापक छलफल भएको भन्दै चाँडै हर्मुज जलमार्ग खुल्ने राष्ट्रपति ट्रम्पको भनाई र काबा महिला भलिबल च्याम्पियनशीपमा आज नेपालले मालदिव्सको सामना गर्दै आजको खेल जिते नेपाल सेमी फाइनलमा पुग्ने
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 एमबीपीएसको 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित जानकारीका लागि 0159707789 सम्पर्क गर्नुहोस् वाइफाई नेपाल स्पिड पनि सस्तो पनि

0: नमस्कार, कान्तिपुर डायरीका साथमा पूजनी र तारा समाचार अब विस्तारमा।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा उठेका प्रश्नको जवाफ दिने तयारी गर्नुभएको छ। ओली निवास गुण्डमा केही बेर अघि शुरू भएको बैठकमा अहिलेसम्म बोल्न बाँकी रहेका सचिवको धारणापछि ओलीले आफ्ना भनाई राख्ने बताइएको छ। महाधिवेशनबाट निर्वाचित भएको अध्यक्षलाई सचिवालयका केही नेता बसेर कार्यवाही गर्ने अधिकार नभएको अडान ओलीले आजको बैठकमा राख्ने उनी निकट नेताको भनाई छ। पार्टीको सर्वोच्च निकाय महाधिवेशन त्यसपछि केन्द्रीय कमिटी भएको भन्दै सचिवालयले निर्वाचित अध्यक्षलाई बाटो खाली गर भन्न नमिल्ने ओलीको तर्क छ। शुक्रबारबाट शुरू भएको बैठकमा नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक आजसम्म लम्बिएको हो। आजको बैठकमा चार सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले बोल्ने बताइएको छ। हिजोको बैठकमा महासचिव शंकर पोखरेल सहित तीन उपमहासचिव र चारजना सचिवहरूले धारणा राखेका थिए। दुई दिन नै बोल्ने अधिकांशले अध्यक्ष ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। बैठकमा अधिकांशले पार्टी पुनर्गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरे पनि ओलीले नेतृत्व नछाड्ने बरू केन्द्रीय कमिटिको सामना गर्ने बताएका छन्। सचिवालय बैठकमा उपाध्यक्ष रामबहादुर थापा, सचिव पद्मा अर्याल, सचिव महेश बस्नेतले मात्र ओलीले राजीनामा दिन नहुने धारणा राखेका छन्।
0: लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ। आज दिउँसो 1 बजे लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 5 बैठक बस्न लागेको हो। प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ। त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
1: पोखरा महानगरपालिकाले फिर्के खोलाको खोला घर मिचेर बनाइएका संरचनामा आजदेखि डोजर लगाउन शुरू गरेको छ। खोला घर खाली गर्ने सम्बन्धी 35 दिने सूचना हिजो सकिएको थियो। महानगरले असार 2080 गरेको फिर्के खोला नाप जाँच प्रतिवेदन अनुसार खोल घरमा निर्माण भएका सबै प्रकृतिका संरचनाहरू हटाउन शुरू गरेको हो। महानगर प्रमुख धनराज आचार्यका अनुसार व्यक्ति तथा संस्थाका 160 भन्दा धेरै अस्थायी तथा पक्की संरचना भत्किनेछन्। आज 3 स्थानबाट अभियान शुरू भएको छ। पोखरा 2 र 18 सीमाना अधेरी कुनादेखि शुरू गरी वडा नम्बर 4 तर्फ आउने पोखरा 4 र 5 सीमाना फिर्के पुल बुढा नीलकण्ठ मन्दिरदेखि शुरू भई वडा नम्बर 5 र 8 तर्फ आउने र पोखरा 7 र 8 सीमाना जीरो किमे स्थित लायन्सको भवनबाट शुरू गरी वडा नम्बर 6 तर्फ आउने आचार्यले जानकारी दिए। उनले हाल खोला किनारबाट 6 मिटर मापदण्ड कायम गरिएको बताउँदै त्यसभित्र फिर्के खोलाको सौन्दर्यीकरण सहित खोला संरक्षणको काम गर्ने उल्लेख गरे।
0: नेपालका पहाड़ी तथा भित्री मधेसका जिल्लामा बाँदर आतंक बढ़ेपछि नियन्त्रणको विषयमा सरकारले आवश्यक गृह कार्य शुरू गरेको जनाएको छ। समाधानका लागि सरकारले वैज्ञानिक विधि र अन्य उपयुक्त विकल्पका बारे छलफल शुरू गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव सुदीप छतकुलीले समस्याका विषयमा सरकार जानकार रहेको भन्दै समाधानका लागि गृह कार्य भइरहेको बताए।
2: थुप्रै मानव वन्यजन्तु द्वन्द मध्येको एउटा बाँदर पनि हो। बाँदर मात्रै होइन, किसानको लागि त बन्देल पनि छ, यता दुम्सी छ, मृग छ, निलगाई छ, ठाउँ हेरी परिस्थिति हेरी थुप्रै छन्। अब यसलाई चाहिँ हामीले बाँदर व्यवस्थापनको यसअघि उल्लेख गरिएका उपायहरू मध्ये हामीले कानूनी रूपमा, व्यावहारिक रूपमा र नीतिगत रूपमा केही आर्थिक जोहसहित बाँदरको चाहिँ उपयुक्त सोलु समस्या समाधानको उपयुक्त सोलुसन चाहिँ खोज्नुपर्छ। अब कसरी खोज्ने भन्ने विषयमा राज्य लाग्छ छिटै यो विषयमा चाहिँ हामी निष्कर्षमा पुग्छौँ भन्ने छ। सुरुमा त समस्याले नै समाधानतर्फ लिएर जाने हो। समस्या यति मुखरित भएर आएको छ कि संसदमै पनि अब 7 दिनभित्र चाहिँ भनेर बाँदर व्यवस्थापन भएन भने संसद चल्न दिन्न भन्ने जस्तो विषयदेखि लिएर बाँदर व्यवस्थापन हुनुपर्छ भन्ने विषयहरू टटकार रूपमा उठिसकेका छन्। मन्त्रालयले पनि त्यसलाई अहिले इन्टरनलाइज गरिसकेको छ। यो हिसाबले पक्कै पनि हामीले नयाँ कुनै निश्चित समयभित्रमा फेरि टोलीहरू पनि गठन भइसकेको अनि विभिन्न परीक्षणहरू पनि भइसकेको हामीले कानुनी रूपमै पनि नयाँ विषयहरू खोल्न थालिसकेको यी तपाईँले पनि अहिले भर्खरै बाँदर व्यापारका कुराहरू उठाउनु भइसकेको यो सबै विषय हेर्दा समस्या नै समाधानको जननी हो भन्ने लाग्छ। हामी त्यतातर्फ छिटै पुग्छौँ भन्ने लाग्छ।
0: बाँदरले किसानको अन्नबाली सखा पार्दा बसाई सराई बढ़दै गएपछि बाँदर नियन्त्रणको विषय राष्ट्रिय बहस बनेको हो। संसदमा बाँदरको आतंकको विषयले प्रवेश पाएसँगै नियन्त्रणका लागि सरकारमाथि दबाव बढ़दै गएको छ। एमाले लगायतका दलका सांसदहरूले बाँदर नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई कड़ा चेतावनी दिएका छन्। बाँदर आतंक र बसाई सराईको समस्याले मुलुकको कृषि प्रणाली नै संकटमा पर्ने भन्दै चिन्ता व्यक्त हुन थालेका छन्। घरभित्रै पसेर बाँदरले आक्रमण गर्न थालेपछि सर्वसाधारण गाउँ छाडेर शहरतिर पलायन हुने क्रम बढ्दै गएको छ।
1: गत शुक्रबार साँझ पाँच थरको याङबरक गाउँपालिकामा आएको वर्षापछि आएको बाढ़ी पहिरोले पुर्याएको क्षतिको विवरण संकलन हुन थालेको छ। यो समाचार तयार पार्दासम्म संकलन भएको तथ्याङ्क अनुसार बाढ़ीका कारण याङबरक क्षेत्रमा संचालनमा रहेका चारवटा जलविद्युत आयोजनामा क्षति पुग्दा उत्पादन प्रभावित भएको छ। बाढ़ीले याङबरक दुई मेवाखोलामा संचालनरत हरिदुलय मेवाखोला जलविद्युत आयोजना र पाँचथर ताप्लेजुङ सिमानामा संचालित इवाखोला जलविद्युत आयोजनाको बाद क्षेत्रको पर्खाल भत्काएको छ। यस्तै कावेली खोलामा रहेको अरूण कावेली जलविद्युत आयोजनामा समेत क्षति पुर्याएपछि विद्युत उत्पादन प्रभावित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढ़ीले तमोर करिडोर अन्तर्गत निर्माणाधीन लिम्बुनी पुलको संरचना बगाएको छ। यस्तै पुष्पलाल राजमार्ग अन्तर्गत याङबरक दुई दोभानेमा मेवाखोलामाथि निर्माणाधीन सड़क पुल पनि बगेको छ। यो पुलसँगै सड़क र डाइभर्सन बगाएपछि सो खण्डमा यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ।
0: यसैबीच बाढ़ीका कारण पाँच थरको याङबरक गाउँपालिका एकमा चार परिवार विस्थापित भएका छन्। लम्बा खोलाका मोहनलाल खवा

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, जिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: सस्तो पनि
4: रेड बुल बबाल एनर्जी।
3: ब्रेकपछि कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौताबारे व्यापक छलफल भएको र अब हर्मुज जलमार्ग पुनः खोल्ने दावी गरेका छन्। ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै नयाँ सम्झौताले सामुद्रिक मार्गलाई पुनः सुचारू गर्ने बताएका हुन्। उनले सम्झौतामा के कस्ता विषय समावेश हुनेछ भन्ने भने उल्लेख गरेका छैनन्। सम्झौताको अन्तिम रूप र विवरणबारे हाल छलफल भइरहेको छ र चाँडै घोषणा गरिने भन्दै ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्। यता इरानी फार्स समाचार एजेन्सीले ट्रम्पको हर्मुज जलमार्ग सम्बन्धी दावीलाई वास्तविकता भन्दा पर रहेको टिप्पणी गरेको छ। सो समाचार एजेन्सीका अनुसार सम्झौताले इरानलाई हर्मुज जलमार्ग व्यवस्थापन गर्न अनुमति दिने र ट्रम्पले अमेरिकाको हर्मुजमाथिको दावी गलत भएको उल्लेख गरेको छ।
5: अमेरिकाका राष्ट्रपति भवन व्हाइट हाउस नजिकैको सुरक्षा जाँच चौकीमा गोली चलाउने एक बन्दुकधारी मारिएका छन्। अमेरिकी राष्ट्रपतिको सुरक्षा जिम्मा लिने संघीय निकाय सिक्रेट सर्भिसका अधिकारीहरूले ती व्यक्तिको प्रहरी कार्यवाहीका क्रममा मारिएको अल जजिराले उल्लेख गरेको छ। गोलाबारीमा एकजना सर्वसाधारण पनि घाइते भएका छन्। अमेरिकी समय अनुसार शनिबार साँझ 6 बजेतिर संदिग्ध व्यक्ति वाशिङटन डीसीस्थित 17 स्ट्रीट र पेन्सिल्भेनियामा एभिन्यूको चोकमा रहेको सिक्रेट सर्भिस जाँच चौकीमा पुगेका थिए। उनले झोलाबाट हतियार निकालेर त्यहाँ खटिएका सुरक्षाकर्मीमाथि गोली चलाउन थालेका थिए। सिक्रेट सर्भिसले घटनाको पुष्टि गर्दै प्रारम्भिक अनुसन्धान अनुसार ती व्यक्तिले हतियार झोलाभित्र लुकाएर ल्याएको जनाएको छ।
3: कान्तिपुर डायरीमा अब खेल प्रसंग। घरेलु टोली नेपालले काठमाण्डमा जारी कावा महिला भलिबल च्याम्पियनशीपमा आज मालदिव्सको सामना गर्दैछ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने नेपाल र मालदिव्स बीचको खेल साँझ 5 बजे शुरू हुनेछ। नेपालले मालदिव्सलाई पराजित गरेमा सेमी फाइनल पुग्नेछ। हिजो भएको समूह एकको खेलमा नेपालले किर्गिस्तानलाई सोझो सेटमा हराउँदै सेमी फाइनल सम्भावना बलियो बनाएको छ। हिजोको जितपछि नेपालले दुई खेलबाट 4 अंक जोड्दै समूहको दोस्रो स्थानमा उक्लेको छ। नेपाल पहिलो खेलमा भारतसँग 3-2 पराजित भए पनि 1 अंक जोडेको थियो। त्यस्तै आजै हुने अन्य खेलमा बंगलादेश र काजकिस्तान बीचको खेल दिउँसो 2:30 बजे शुरू हुनेछ। यस्तै अर्को खेलमा अहिले इरान र श्रीलंका बीच प्रतिस्पर्धा भइरहेको छ।
5: हवस्त कान्तिपुर डायरी अहिलेलाई यति नै। साँझ 6:30 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई पूजनी र तारा विदा हुन्छौ। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धी हिमालय मावि खाद गरेको अत्यन्त जरुरी सूचना।

0: हिमालय मावि फाब्रिक विद्यालय व्यवस्थापन समितिको यहीमिति 2083 जेठ 4 गतिको निर्णय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको परिपत्र अनुसार हिमालय मावि फाब्रिक विद्यालय व्यवस्थापन समितिको गठन यहीमिति 2083 जेठ 10 गति आइतबार गरिने भएकोले हाम्रा नानी बाबुहरूका सम्पूर्ण अभिभावकहरूमा बिहान 10 बजे विद्यालयमा उपस्थित भई सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। सम्पूर्ण अभिभावकहरूलाई नानी बाबुहरूको हातमा पत्र पठाइसकेको हुँदा यदि प्राविधिक कारणले छुट भएको भए वा पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन पुनः अनुरोध गर्दछौ। मिति यही मिति 2083 जेठ 10 गति आइतबार स्थान हिमालय माध्यमिक विद्यालय खादरीको प्राङ्गण समय बिहान 11 बजे प्रधानाध्यापक तारा बहादुर बुढा थोकी विद्यालय व्यवस्थापन समिति गठन हिमालय मावि खादरी संखुवा सभा।
1: हिरो एक्सचेन्ज एन्ड इभोल्भ नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्।
2: तपाईँ पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कम्पनीको बाइक वा स्कुटरको लागि हिरोले ल्याएको छ हिरो एक्सचेन्ज एन्ड इभोल्भ अफर। फ्री एसेसरिज अन्तर्गत हेलमेट र 1,00,000 स्क्राच कुपन,
1: त्यस्तै गरी जगदम्बा फाइनेन्स मार्फत सजिलो फाइनेन्सको पनि सुविधा रहेको छ।
0: स्थान खाबरी सागरी चोक संखुवा सभा। मिति 2083 जेठ 6 गतेदेखि 11 गतेसम्म। प्रोप्राइटर किरण दास, सम्पर्क स्वस्तिका मोटर एन्ड वर्कसप, मोबाइल नम्बर 9852551786 र 9871006786। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईँ हाम्रै संखुवा सभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा यही 2083 जेठ 15 गते श्री जनता मावि विद्यालय खादबरी 10 चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिइने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगोला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिला सम्बन्धी रोगहरू, सेतो पानी बग्ने, महिनावारी गडबडी, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हात खुट्टा तथा कमर सम्बन्धी रोगहरू, बाथ रोग, युरिक एसिड, झमझमाउने, दुख्ने, मर्दर सम्बन्धी रोगहरू, दिशा गर्दा रोग ताउने, मास देखिने, पोल्ने, दिशा गर्न अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने साथै छाला सम्बन्धी रोगहरू, दाँत, एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। यी स्थान श्री जनता मावि विद्यालय चन्दनपुर खादरी नगरपालिका वडा नम्बर 10 संखुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीको लागि सम्पर्क नम्बर 9848-04-150 9848-04-150।
3: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक खादरी नगरपालिका नम्बर 1 प्रहरी गेट सेउ सङ्खुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98422267।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 02956222201 र 97499225200।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
7: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
8: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
7: सम्पर्क नम्बर 98606940000
8: र 98192376775।
9: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
9: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा, जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ, साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
13: असार पहिलो हप्तादेखि।
12: नोट: एसीईको ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0625220333, 0625236619 र 98520161600।
13: आयो सबको घर घरमा।
14: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
15: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
14: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
16: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: होइन, यो खाद्यान्न बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाद्यान्नको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813555553 र 9843180049।
3: खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी एक, शङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
7: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
8: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
7: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
8: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
7: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
8: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
9: तपाईले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
10: सबै प्रकारका बालश्रम उन्मूलन गर्न एकजुट हौं, बालश्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: सरप्राइज जेनी, यो गहना कस्तो छ?
13: यस्तो पनि गहना लाउँछन्?
12: अनि यो
13: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
12: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
13: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
12: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
13: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
12: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्धटोल, सङ्कुवा सभा।
13: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9820-59801, जनक पौडेली 9825-58344 र 029560248।
12: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्धटोल, सङ्कुवा सभा।
3: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2 हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295-75-267, मोबाइल 97655-86460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843347262,
0: 9810555585
2: र वाट्सएप नम्बर 9852028646।
3: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने वन हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 दफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605680, 9852061580 र 9841008181। ज्योति स्टोर निर्माण होम डेकोरेन सप्लायर, खाँदबारी एक, सङ्खुवा सभा।
6: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो, किन नि, के भयो, सन्चो भएन?
6: होइन, यतिकै जानै मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
7: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति कामले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हिरो एक्सचेन्ज एन्ड इभोल्व, नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्।
11: तपाईँ पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कम्पनीको बाइक वा स्कुटरको लागि हिरोले ल्याएको छ हिरो एक्सचेन्ज एन्ड इभोल्व अफर। फ्री एसेसरीज अन्तर्गत हेलमेट र 1,00,000 स्क्राच कुपन।
10: त्यस्तै गरी जगदम्बा फाइनेन्स मार्फत सजिलो फाइनेन्सको पनि सुविधा रहेको छ।
12: स्थान खाँदबारी चोक, सङ्खुवा सभा।
13: मिति 2083 जेठ 6 गतेदेखि 11 गतेसम्म।
12: प्रोप्राइटर किरण दास। सम्पर्क स्वस्तिक मोटर एन्ट वर्कसप, मोबाइल नम्बर 9852051786 र 9871006786।
14: कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
12: यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मामामेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 97629164 914। सिटी सेन्टर खासबारी नगरपालिका एक भानुचोक शङ्ख सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz.
1: JKB Music presents नेपाली डीजे ब्लास्ट ब्लास्ट ब्लास्ट.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खादबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगर कार्यपालिकाको मिति 2082-12-30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिइ आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1. जग्गा धनी प्रमाण पूर्जा, 2. जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, 3. पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, 4. बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5. व्यवसाय दर्ता प्रमाण पत्र, 6. व्यक्तिगत संस्थागत पान नम्बर, 7. राष्ट्रिय परिचय पत्र नम्बर। नोट: सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका 1 वडा कार्यालय।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
4: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
7: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईँ हाम्रै खाँदबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको चारसूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली, खाँदबारी 1 प्रगति टोल, खाँदबारी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425-50-770-0295-63-040 र 98-0700-1555। यहाँ डिएफएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
12: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज। रेडियो संख्या सभा 95.5 मेगाहर्ज।

0: हिरो एक्सचेन्ज एन्ड इभोल्भ नयाँ अन्दाजमा नयाँ हिरो चल्नुहोस्।
1: तपाईँ पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कम्पनीको बाइक वा स्कुटरको लागि हिरोले ल्याएको छ हिरो एक्सचेन्ज एन्ड इभोल्भ अफर। फ्री एसेसरिज अन्तर्गत हेलमेट र 1,00,000 स्क्राच कुपन।
0: त्यस्तै गरी जगदम्बा फाइनेन्स मार्फत सजिलो फाइनेन्सको पनि सुविधा रहेको छ।
2: स्थान खाबर एक चाँदनी चोक सङ्खुवा सभा।
3: मिति 2083 जेठ 6 गतेदेखि 11 गते सम्म।
2: प्रोप्राइटर किरण दास। सम्पर्क स्वस्तिक मोटर एन्ड वर्कसप। मोबाइल नम्बर 9852051786 र 9871006786। सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। तपाईँ हाम्रै सङ्ख सभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा यही 2083 जेठ 15 गते श्री जनता मावी विद्यालय खादबारी 10 चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिइने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगुला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिला सम्बन्धी रोगहरू, सेतो पानी बग्ने, महिनावारी गडबडी, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हात खुट्टा तथा कमर सम्बन्धी रोगहरू, बात रोग, युरिक एसिड, झमझमाउने, दुख्ने, मलदर सम्बन्धी रोगहरू, दिसा गर्दा रोग ताउने, मास देखिने, पोल्ने, दिसा गर्न अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने साथै छाला सम्बन्धी रोगहरू, दाँत, एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। यी स्थान श्री जनता मावि विद्यालय चन्दनपुर खादर नगरपालिका वडा नम्बर 10 सङ्खुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीको लागि सम्पर्क नम्बर 9848-04150 9848-04150।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी रू 5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य रू 54 प्रति केजी, रू 1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल रू 79 प्रति केजी, रू 1975 प्रति बोरा। चिनी रू 95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
5: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
6: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
5: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
6: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
5: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
6: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
8: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रिया क्लब अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रिया क्लब सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको पाँचौं तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
9: असार पहिलो हप्तादेखि।
8: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6, धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 98521.
10: एमसीएसए कम्प्युटर सेन्टर खाँदबारी सङ्ख्या सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029-561-076 र मोबाइल नम्बर 9840-87-8967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-2-67, मोबाइल 97-438-46-084।
2: आयो सबको घर घरमा।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईँ हाम्रै खासदारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको छारसूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, ग्रानोगुला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खादरी 1 प्रगति टोल, खादरी नगरपालिकाको गेट अगाडि सुनखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425 50 770 029553040 र 98007001555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2 हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन, सामुदायिक वन समेतमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस सङ्खुवा सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना।

आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् के कुरा थियो?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई
1: यो मेरो सुट त। हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर हातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी एक बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल।
9: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
8: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843180049।
10: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
11: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
12: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
13: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
12: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
14: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
17: किन र काका?
16: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
17: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
16: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
17: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
16: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
17: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
16: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
17: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
16: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
17: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
16: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
17: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
16: सम्पर्क 0291404084 र 9804045827। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
18: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि।
19: हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860-9640-00
2: र 9819-3200-75। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठप्के अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 9842-22-67।
3: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
11: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
11: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
11: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
11: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
11: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842-59801, जनक पौडेली, 9852-58344 र 0295602048।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
12: ओहो लु, नमस्कार है सर। ओहो लु नमस्कार है सर नमस्कार अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट
13: हो नि सर ठटल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि
12: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटल टेलर्समा गइहाल्नु पर्यो
14: हजुर काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ
13: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला
14: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ
13: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट दौरा सुरुवाल अल्लोको कोट ढाकाको कोट जुवारी कोट अफिसियल सुट निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ
14: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो
13: डिजाइनर सुमन ठटाल 9865349444
14: र 029590155
13: More style, more design. Total Tailors.
15: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: सबैभन्दा पहिले मुख्य खबर। पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित चर्को गर्मी, अस्पतालहरूमा बिरामी बढे, सावधानी अपनाउन प्राधिकरणको आग्रह। वैशाख महिनामा देशभर भएका गाड़ी दुर्घटनामा 239 जनाको ज्यान गयो, 50% भन्दा धेरै दुर्घटनाका कारण तीव्र गति। बाजुरा हुँदा सीमा विवादका कारण कर्णाली करोड पुनः बन्द, सहमति कार्यान्वयन नहुँदा थप असुरक्षित भएको भनाई। प्रभावित लामपाटा क्षेत्रमा संयुक्त सुरक्षा फौज परिचालन। पाकिस्तानको बलुचिस्तानमा रेलवे ट्र्याकमा शक्तिशाली विस्फोट, कम्तीमा 24 जनाको ज्यान गयो, 50 जना भन्दा धेरै घाइते। र एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोलीको घोषणा, इरानले विश्वकप प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सार्यो। नेपाल खबरमा अब पूरा खबर। पश्चिम तराईमा आज पनि प्रचण्ड गर्मी भएको छ। केही दिनदेखि लगातार भइरहेको गर्मीले आज पनि जनजीवन प्रभावित बनाएको हो। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगंज, धनगढ़ी, दिपाल लगायतका क्षेत्रमा बढ़ी प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यसको नजिक छ। तापक्रम बढ़ेसँगै तातो हावा चलिरहेको छ। तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको संख्या पनि बढ़िरहेको छ। नेपालगंजमा रहेको भेरी अस्पतालका अनुसार केही दिनदेखि दैनिक झण्डै 100 जना गर्मी पीड़ित बिरामीहरू आउने गरेका छन्। उनीहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने, श्वास प्रश्वास सम्बन्धी लगायतका समस्या देखिएको छ। बिरामी हुनेमा धेरैजसो दिउँसो काम गर्ने किसान तथा दैनिक जलाधारी मजदूरहरू रहेका छन्। मौसम पूर्वानुमान महाशाखाले भोलि बेलुकासम्मका लागि तराई जिल्लाहरूमा लूको चेतावनी र पहाड़ी क्षेत्रमा तातो दिनको चेतावनी जारी गरेको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पर्याप्त पानी पिउन र दिउँसोको समयमा बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ेमा, श्वास प्रश्वासमा समस्या, कम रक्तचाप, पसिना नआउनु, गम्भीर टाउको दुख्ने, वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान आग्रह समेत गरेको छ। गएको वैशाख महिनामा गाड़ी दुर्घटनामा परेर देशभर 239 जनाको ज्यान गएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा 3,334 गाड़ी दुर्घटना हुँदा 239 जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा 158 पुरूष र 54 महिला, 17 बालबालिका रहेका छन्। वैशाखमा गाड़ी दुर्घटनामा 752 जना गम्भीर र 3,220 जना घाइते भएका प्रहरीको तथ्याङ्क छ। फागुन महिनामा सबैभन्दा धेरै 2,036 मोटरसाइकल दुर्घटना परेका छन्। एक महिनामा देशभर भएका गाड़ी दुर्घटनामध्ये आधा भन्दा धेरै तीव्र गतिका कारण भएको पाइएको छ। प्रहरीको तथ्याङ्क अनुसार 1,253 दुर्घटना तीव्र गतिका कारण भएको थियो। ट्राफिक प्रहरीले वैशाख महिनामा 1,37,094 चालकलाई कार्यवाही गरेर 11,82,00,000 रूपियाँ भन्दा धेरै राजस्व संकलन गरेको छ। बाजुराको हिमाली युवा क्लबले कर्णाली करोडर पुनः बन्द गरेको छ। गएको शुक्रबार प्रहरी प्रशासन र राजनीतिक दलहरूसँग सहमति भएपछि करोडर खुलाएको क्लबले आज अर्को सूचना निकालेर आजदेखि अनिश्चितकालका लागि कर्णाली करोडर बन्द गरेको जानकारी गराएको हो। गाउँपालिकामा भएको लुटपाट कुटपिटका घटनामा प्रशासनले चासो नदेखाएको क्लबको आरोप छ। शुक्रबार भएको 24 घण्टे सम्झौता कार्यान्वयन नभएको र उल्टो स्थानीयवासीका घरहरूमा लुटपाट र तोडफोडका घटना थपिएकाले बाध्य भएर बन्दको आह्वान गरिएको क्लबले जनाएको छ। क्लबका अनुसार हुम्लाको खारपुनाथ गाउँपालिका र सर्कैघाट गाउँपालिकाका केही व्यक्तिहरूले बाजुराको हिमाली गाउँपालिका वडा नम्बर 3 को लामपाटाका व्यक्तिका घरमा लुटपाट, तोडफोड तथा कुटपिट गरेका छन्। सीमा क्षेत्रमा बाजुरातर्फ प्रहरी चौकी स्थापना गर्ने तयारी पछि दुई जिल्लाका वासिन्दा बीच विवाद बढ़ेको हो। यसैबीच गएको हप्तादेखि तनावग्रस्त बनेको रानी साइन लामपाटा क्षेत्रमा बाजुराबाट संयुक्त सुरक्षा फौज पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। हिजो बाजुराबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित 25 सुरक्षाकर्मीको टोली त्यसतर्फ परिचालन भएको हो। सदरमुकाम मार्तडीबाट लामपाटा पुग्न एक दिनको सड़क यातायात र कम्तीमा 2 दिनको पैदल यात्रा गर्नुपर्छ। दैलेखको दुल्लुमा रहेको नेपाल टेलिकमको टावरमा विद्युतीय पावरको समस्या देखिएपछि कालीकोट क्षेत्रको संचार सेवा प्रभावित भएको छ। टावरमा पावर आपूर्तिमा समस्या आएसँगै आज बिहान 10 बजेदेखि टेलिकमका मोबाइल फोन र एनटी फाइबर लगायतका सेवाहरू पूर्ण रूपमा बन्द भएका छन्। सेवा बन्द भएपछि कालीकोटवासी र त्यहाँका विभिन्न कार्यालयहरूमा संचार सम्पर्क विच्छेद भएको छ। संचार सेवा अवरूद्ध हुँदा दैनिक कार्य सम्पादन र अत्यावश्यक सेवा प्रवाहमा समस्या देखिएको छ। नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेतका अनुसार टावरमा देखिएको पावर सम्बन्धी समस्या समाधानका लागि टोलीले काम गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 घण्टाभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0754933 4935555।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी उत्तम भ्रुन लामाले नेपालको जलविद्युत क्षेत्रको वर्तमान अवस्था अत्यन्त संवेदनशील भएको बताउनु भएको छ। न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले अहिलेकै नीतिगत संरचनामा अघि बढ़दा सरकारले लक्ष्य राखेको 30,000 MW उत्पादन सम्भव नभएको बताउनुभयो। स्थानीय विवाद, निर्माण लागतमा वृद्धि र पेट्रोलियम पदार्थ को मूल्य बढ़ेसँगै क्षेत्र थप चुनौतीमा परेको उहाँको भनाइ छ। तर सरकारले न्यूनतम नीतिगत सुधार गरी निजी क्षेत्रलाई विश्वास गरेमा 30,000 MW सहजै हासिल गर्न सकिने र दीर्घकालमा 1.5-2 लाख MW सम्भावना उपयोग गर्न सकिने उहाँको दावी छ। अब विदेशको खबर। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानको क्वेटामा रेलवे ट्र्याकमा भएको विस्फोटमा कम्तीमा 24 जनाको ज्यान गएको छ। सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आज भएको शक्तिशाली विस्फोटमा 50 जना भन्दा धेरै घाइते भएका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था AFPले जनाएको छ। अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ। उद्धारकर्मी र स्थानीयवासीहरूले भग्नावशेषका मा फसेका मानिसहरूको खोजी गरिरहेका खबरमा उल्लेख छ। रेलमा सवार सैनिकहरू आउँदो मंगलबारदेखि शुरू हुने ईद विदा मनाउन परिवारसहित यात्रा गरिरहेका थिए। बलुचिस्तानमा बलुच पृथकवादी समूहहरूले केन्द्र सरकारले स्थानीयवासीहरूलाई लाभ नदी प्राकृतिक ग्यास र खनिज स्रोतहरूको दोहन गरेको आरोप लगाउँदै आएका छन्, जसका कारण लामो समयदेखि सुरक्षा चुनौती कायम रहेको छ। अब खेल खबर। एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको हो। 13 देश सहभागी छनौट आउँदो आइतबार जेठ 17 गतेदेखि 26 गतेसम्म सिंगापुरमा आयोजना हुँदैछ। छनौटमा नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै थाइल्याण्ड र इण्डोनेसिया छ। समूह बीमा आयोजक सिंगापुर, ओमान र माल्दिभ्स छन्। समूह सीमा हङकङ, बहराइन र दक्षिण कोरिया छन्। समूह डीमा मलेसिया, कतार, चीन र उज्बेकिस्तान छन्। छनौटमा हरेक समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। सेमी फाइनलमा पुग्ने टोली एसियन गेम्समा छनौट हुनेछन्। T20 फर्मेटमा हुने एसियन गेम्स क्रिकेट आउँदो सेप्टेम्बर 17 अक्टोबर 3 जापानमा आयोजना हुनेछ। यस्तै खेल खबरमै इरानले फिफा विश्वकप 2026 प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सारेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एरिजोनाबाट प्रशिक्षण शिविर सार्न गरेको अनुरोधलाई अनुमोदन गरेको हो। अब इरानले विश्वकप प्रशिक्षण शिविर मेक्सिकोको सीमावर्ती शहर तिजुआनामा राख्ने इरानको फुटबल महासंघका प्रमुख मेहदी ताजले बताउनु भएको छ। मेक्सिको, अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जून 11 शुरू हुँदैछ। चार भन्सन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित चर्को गर्मी, अस्पतालहरूमा बिरामी बढ़े, सावधानी अपनाउन प्राधिकरणको आग्रह। वैशाख महिनामा देशभर भएका गाड़ी दुर्घटनामा 239 जनाको ज्यान गयो, 50% भन्दा धेरै दुर्घटनाका कारण तीव्र गति। बाजुरा हुम्ला विवाद सीमा विवादका कारण कर्णाली करोड पुनः बन्द, सहमति कारण नहुँदा थप असुरक्षित भएको भनाई। पाकिस्तानको बलुचिस्तानमा रेलवे ट्र्याकमा शक्तिशाली विस्फोट, कम्तीमा 24 ज्यान गयो, 50 भन्दा धेरै घाइते। र एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा, इरानले विश्वकप प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सार्यो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँप बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल
1: पाथीभरा डेन्टल खातबारी।

0: सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
1: पाथीबरा डेन्टल खातबारी नगरपालिका एक हाटलाग नेटुडी खेल छेउ सङ्खुवा सभा फोन नम्बर 0295 62 320 र 98 420 50 541
2: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
3: नमस्कार भाइ तुम्लिङतिर पो हिँडेको हौ म त
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
3: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ
2: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
3: ए ल ल सँगै जाउँ न भाइ
4: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ
1: रबिन टेलर्स खातबारी नगरपालिका 9 तुम्लिङ 4 राधाकृष्ण मन्दिर अगाडि
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
1: सम्पर्क नम्बर 9860946000
4: र 9819326775
3: सरप्राइज जेनी यो गहना कस्तो छ
5: छ्या यस्तो पनि गहना लाउँछन्
3: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि झन् आकर्षक गहना ल्याइदिनु है भनेको त
3: नरिसाउ न अर्को पनि ल्याएको छु ल हेर त यो कस्तो छ
5: आहा सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त कहाँ किन्नु भएको
3: अन्त कहाँ हुनु र त्यही दुर्गा ज्वेलरीमा त हो नि
5: हजुर तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस् यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्
1: दुर्गा ज्वेलरी उद्योग खातबारी एक बुद्ध टोल सङ्कुवा सभा
5: प्रोप्राइटर गोपाल विश्वकर्मा 98420 59 801 जनक पौडेली 98520 58 344 र 029560248
1: दुर्गा ज्वेलरी उद्योग खातबारी एक बुद्ध टोल सङ्कुवा सभा
6: ओहो लु नमस्कार है सर ओहो लु नमस्कार है सर नमस्कार अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट हो नि सर ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो
7: हजुर काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला
7: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ
6: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट दौरा सुरुवाल अल्लोको कोट ढाकाको कोट जुवारी कोट अफिसियल सुट निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ
7: होटल टेलरिङ सेन्टर खातबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो
6: डिजाइनर सुमन ठटाल 98615 39 444
7: र 029590155
8: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स
9: शुभ प्रभात गुरुआमा
10: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
9: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
10: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
10: हो अरू भन त
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
13: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
10: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा

0: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्ख सभामे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गोटिङको दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98422267।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
6: असार पहिलो हप्तादेखि।
5: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220033, 0265236119 र 98520161612।
7: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 MHz।

सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। तपाईँ हाम्रै सभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा युनिट 2083 जेठ 15 गते श्री जनता मावि विद्यालय खाँदबारी दोष चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगोला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिला सम्बन्धी रोगहरू, सेतो पानी बग्ने, महिनावारी गडबडी, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हात खुट्टा तथा कमर सम्बन्धी रोगहरू, बात रोग, युरिक एसिड, झमझमाउने, दुख्ने, मदर सम्बन्धी रोगहरू, दिशा गर्दा रगत आउने, मास देखिने, पोल्ने, दिशा गर्न अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने, साथै छाला सम्बन्धी रोगहरू, दाँत, एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान श्री जनता मावि विद्यालय चन्दनपुर खादर नगरपालिका वडा नम्बर 10 सङ्खुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीको लागि सम्पर्क नम्बर 98448-04-150 98448-04-150।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801,
3: जनक पौडेली, 9852058344 र 029562248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
4: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका एक, प्रगति टोल।
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813555553 र 9843218049।

0: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
1: हो र?
0: होइन होला त्यस्तो त।
1: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
2: केही होइन मिस,
1: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
2: हुन्छ।
3: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1,350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1,975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफले।
7: सम्पर्क 98-433-47-262,
6: 98-10-55-55-85
7: र व्हाट्सएप नम्बर 98-5-20-28-6
8: आयो सबको घर घरमा।
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
11: म्युजिक नेपाल
12: मालती डिजिटल प्रस्तुत गर्दछ।

0: लौै घर घर आयो हजुर सबको मन सुना, सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौं।
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको भित्रै स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, घिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी 1, सङ्खुवा सभा।
7: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
7: शङ्का सभामे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
8: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
7: बाङ्गोटिङको दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1, प्रहरी गेट छेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
8: सम्पर्क नम्बर 0295906667 र 98420226667।
9: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
11: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
12: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
11: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्कर सभा 95.5 MHz।
14: म्युजिक नेपाल।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू: 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067। मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना: वन र ढिलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन, सामुदायिक वन समेतमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
5: कर्मचारी आवश्यकता सम्बन्धी सूचना: यस सङ्खुवा सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता: बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामामेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 997926164 सिटी सेन्टर, खासबरी नगरपालिका 1, भानुचोक, सङ्खुवा सभा।
6: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
6: 45 किलो भन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
6: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
6: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
8: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान ट्यालेन्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान ट्यालेन्समै अर्डर दिनुपर्छ ल।
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान ट्यालेन्समकै फिटिङमा सिलाइदिनु पर्छ है।
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420872776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी एक बुद्धथोकबाट दूरसञ्चार जाने बाटो।
4: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
9: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
10: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
9: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
10: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
9: ए हो र बाबु?
10: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
9: ए
10: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
9: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
13: किन र काका?
12: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
13: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
12: आहा हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
13: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
12: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
13: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
12: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
13: पुनश हामीसँग निरन्तर 10 पटक सम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 140 उपहार दिइनेछ।
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
13: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
4: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार शङ्कुवा सभा।
13: प्रोप्राइटर सुनु एन भीमकदाइली।
4: सम्पर्क 0291400084 र 98040485827।
14: ओहो लु नमस्कार है सर।
15: ओहो लु नमस्कार है सर। नमस्कार।
14: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
15: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
14: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
16: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातदारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
14: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
16: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
14: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
16: होटल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
14: डिजाइनर सुमन ठटाल 98615349444
16: र 0295901155।
17: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
18: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 का लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको, अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको, सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ, साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
3: असार पहिलो हप्तादेखि।
2: नोट, एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 026522033, 026523619 र 98521662।
4: सुवर्ण अवसर। तपाई हाम्रै संखुवा सभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा यही 2083 जेठ 15 गते श्री जनता मावि विद्यालय खादबारी 10 चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिइने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगोला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिला सम्बन्धी रोगहरू, सेतो पानी बोक्ने, महिनावारी गडबडे, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हात खुट्टा तथा कम्मर सम्बन्धी रोगहरू, बाथ रोग, युरिक एसिड, जमजमाउने, दुख्ने, मलदर सम्बन्धी रोगहरू, दिसा गर्दा रोग ताउने, मास्क देखिने, पोल्ने, दिसा गर्न अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने, साथै छाला सम्बन्धी रोगहरू, दाँत, एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। यी स्थान श्री जनता मावि विद्यालय चन्दनपुर खादर नगरपालिका वडा नम्बर 10 सङ्खुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीको लागि सम्पर्क नम्बर 98448-04150 98448-04150।
3: किन आँखा मिचेको मिचे गरेको
5: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
3: धेरै समय मोबाइल चलाएपछि क्या
5: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
5: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
5: बुझेँ।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: आयो सबको घर घरमा।
12: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 मेगाहर्ज।
12: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट
0: उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295752067। मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: NCSA कम्प्युटर सेन्टर खाँदवारी सङ्ख्या सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता: बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मोमो मेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर, खासगरी नगरपालिका 1, भानुचोक शङ्ख सभा।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813555553 र 9843218049।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले,
1: सम्पर्क 9843447262,
0: 9810555580
1: र वाट्सएप नम्बर 9852028646।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रुख बिरुवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
2: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो सङ्खुवा सभा 95.5 MHz।
3: नानी एन्ड बाबु

एन्ड बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत,
1: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत हलिएको गिजाबाट रगत आउने र स्वास्थ्य गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
0: ध्यान दिनै पर्ने कुरा।
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने कुडी खेल छेउ, शङ्खुवा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
3: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी एक, शङ्खुवा सभा।
5: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
5: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ, शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295-90-660 र 98-420-22-660।
6: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
7: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
7: तिमी पनि विचार गर है, विचार गर,
6: जाने नै भए बुझेर मात्र जाऊ।
7: खै के गर्ने गर्ने दिदी,
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
11: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
11: ए ल ल, सँगै जाउ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस र कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
11: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
11: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 77 75।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको हर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकाशमा गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429-8801, जनक पौडेली, 98520-58344 र 0295-60248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuasabha, 95.5 MHz.

Dani and Babulai, धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: माथि ओ त्यहाँ माथि हेर त बादलभन्दा माथि कति राम्रो किन्नुलाई त्यही जानु मलाई
1: आहा कति राम्रो तर हामीसँग त पखेटा छैन कसले पुर्याइदिन्छ र

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित चर्को गर्मी, अस्पतालहरूमा बिरामी बढे, सावधानी अपनाउन प्राधिकरणको आग्रह।
0: प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म संसदमा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक।
1: वैशाख महिनामा गाड़ी दुर्घटनामा 239 जनाको ज्यान गयो, 50% भन्दा धेरै दुर्घटनाका कारण तीव्र गति। काठमाडौँ उपत्यकामा गरेको जाँच कडाईले दुर्घटना कम भएको दावी।
2: पहिला 27-28 दिनका पनि कहिलेकाहीँ त 10 हुने दुर्घटना चाहिँ निसन्देह रूपमा कम भएको छ।
0: इरान र अमेरिका बीच सम्झौताको खाका लगभग तय भएको ट्रम्पको दावी। हर्मुज जलमार्ग पहिलेकै अवस्थामा तत्काल नफर्कने इरानको भनाई।
1: र काभा महिला भलिबलमा नेपाल र मालदिप्सको खेल चल्दै, एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा। आईपीएलमा मुम्बई राजस्थानले दिएको 206 लक्ष्य पछ्याउँदै।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: रमा देवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
4: सिटिईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13।
3: सम्पर्क फोन नम्बर 98573-3578, 98573-7540, 98635-67788।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। पश्चिम तराईमा आज पनि प्रचण्ड गर्मी भएको छ। केही दिनदेखि लगातार भइरहेको गर्मीले आज पनि जनजीवन प्रभावित बनेको छ। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस माथि पुगेपछि पश्चिम तराईका नेपालगंज, धनगढ़ी, दिपाइल लगायत क्षेत्रमा बढ़ी प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबै जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यसको नजिक दिएको छ। तापक्रम बढ़ेसँगै तातो हावाको लहर चलिरहेको छ। तापक्रम बढ़ेपछि अस्पतालमा बिरामीको संख्या पनि बढ़िरहेको छ। नेपालगंज रहेको भेरी अस्पतालका अनुसार केही दिनदेखि दैनिक झण्डै 100 गर्मी पीड़ित बिरामीहरू आउने गरेका छन्। उनीहरूमा टाउको दुख्ने, वाकवती लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने, श्वास प्रश्वास सम्बन्धी लगायतका समस्या देखिएको छ। बिरामी हुनेमा धेरैसो दिउँसो काम गर्ने किसान तथा दैनिक ज्यालादारी गर्ने मजदूरहरू रहेका छन्। मौसम पूर्वानुमान महाशाखाले भोलि बेलुकासम्मका लागि तराईका जिल्लाहरूमा लू चल्ने चेतावनी र पहाड़ी क्षेत्रमा तातो दिनको चेतावनी जारी गरेको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म नगर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ेमा, श्वास प्रश्वास समस्या आएमा, कम रक्तचाप, पसिना नआउनु, गम्भीर टाउको दुख्ने, वाकौली तथा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान आग्रह गरेको छ। यसैबीच अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। भोलि पनि काठमाडौँ र पूर्वी क्षेत्रमा दिउँसो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। पूर्वी तराईका केही ठाउँमा पनि सामान्य पानी परे पनि कञ्चनपुरदेखि नवलपरासीसम्मको पश्चिम तराईमा भने अझै केही दिन तातो लहर नै चल्ने सम्भावना रहेको मौसमविदको अनुमान छ।
1: विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म विरोध जारी राख्ने निर्णय गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित विपक्षी दलहरू नेकपा एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतकको आज बसेको बैठकले विरोध जारी राख्ने निर्णय गरेको नेकपाका एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिनुभयो। संसदमा प्रधानमन्त्रीले आएर संसदका प्रश्नको जवाब दिनुपर्ने उहाँले बताउनुभयो। कार्यपालिकालाई संसदप्रति जवाबदेही बनाउनका लागि विपक्षीहरू एकजुट भएर अघि बढ़ने समझदारी भएको उहाँले बताउनुभयो। सिंहदरबारमा रहेको एमाले संसदीय दल कार्यालयमा बसेको बैठकमा विपक्षमा रहेका चारवटा दलका प्रमुख सचेतक र सचेतकहरू सहभागी थिए। प्रतिनिधि सभा नियमावलीमा हप्ताको पहिलो हप्ता कुनै पनि दिन प्रधानमन्त्रीसँग एक घण्टा प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छ। नियमावली अनुसार जेठको पहिलो हप्ता यस्तो प्रश्नोत्तरको कार्यक्रम सञ्चालन हुनुपर्नेमा सभामुखले मिति नतोकेपछि विपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन्। विपक्षीको अवरोधपछि सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्री कार्यालय पुगेर आग्रह गर्दा समेत प्रधानमन्त्री बालेन्द्र शाह प्रश्नोत्तरका लागि आउन मान्नु भएको छैन। प्रतिनिधि सभाको अर्को बैठक पर्सि मंगलबार बस्दैछ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार जेठ 15 गतेसम्म 70 जिल्ला तथा 7 प्रदेशमा निर्वाचन समिति गठन गरिनेछ। यस्तै जेठ 20 गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गर्ने कार्यसूची छ। यस्तै जेठ 30 गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गर्ने कार्यतालिका छ। जेठ 25 गतेसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली पेश गर्ने, असार 5 गतेसम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको विवरण पेश गर्ने कार्यतालिका छ। असार 5 गते भित्र नै इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने बारे छलफल गर्ने कार्यतालिकामा उल्लेख छ। राष्ट्रपतिको पहिलो महाधिवेशन आउँदो असार 7, 8 र 9 गते चितवनमा हुँदैछ।
1: सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा 2083 जेठ 10 गते सिंहदरबारमा बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट एक एकजना प्रतिनिधि सदस्य रहनेछन्। त्यस्तै नापी विभागका निर्देशकलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। बाजुरा र हुम्ला बीच अघिल्लो हप्तादेखि उत्पन्न तनाव कायमै छ। घटनामा संलग्नहरूमाथि कार्यवाही नगरिएको भन्दै बाजुरामा रहेको हिमाली गाउँपालिकाका युवाहरूले आजदेखि पुनः कर्णाली करिडोर अवरूद्ध गरेका छन्। कर्णाली करिडोर अवरूद्ध हुँदा हुम्ला जाने यातायात तथा ढुवानीका साधनहरू धुला चौरमै रोकिएका छन्। सड़क तेस्रो दिन पुनः अवरूद्ध गरिएको हो। गएको हप्तादेखि तनावग्रस्त बनेको रानी सैन लामपाटा क्षेत्रमा बाजुराबाट संयुक्त सुरक्षा फौज पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
0: सरकारी निकायबीच एक आपसमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र बिछाएका खानेपानीको पाइपलाइनमा एक वर्षमै झण्डै 6.5 करोड़ रूपियाँ भन्दा धेरै क्षति भएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले तयार पारेको 63 वार्षिक प्रतिवेदन अनुसार अन्तर निकायबीच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा 6,59,68,000 रूपियाँ बराबरको क्षति भएको पाइएको हो। महालेखाको विवरण अनुसार नेपाल विद्युत प्राधिकरणले काम गर्दा 1,67,57,000 रूपियाँ बराबरको क्षति पिएको छ। यस्तै सड़क विभागले आवश्यक काम गर्दा 2,80,000, ललितपुर महानगरपालिकाले काम गर्दा 1,12,73,000 र अन्य निकायबाट 1,71,38,000 रूपियाँ बराबरको क्षति भएको हो।
1: महालेखा परीक्षकको कार्यालयले खाने तथा खानेजन्य पदार्थबाट प्राप्त हुने 23,77,88,000 बराबर रोयल्टी तत्काल असुल गर्न निर्देशन दिएको छ। कार्यालयको 63 वार्षिक प्रतिवेदन अनुसार एक वर्षभन्दा बढ़ी अवधिसम्म उत्खनन बापतको रोयल्टी नबुझाएको र अनुमति भन्दा बढ़ी परिमाण उत्खनन गरेको पाइएको छ। साधारण ढुंगाको रोयल्टी दर प्रति घनमिटर 25 रूपियाँ तथा नियम बमोजिम 30% जरिवाना र 10% स्थानीय विकास शुल्क समेत असुल गर्न भनिएको छ। खाने तथा खनिज पदार्थ नियमावली अनुसार उत्खनन गरिएको खनिज पदार्थको परिणामका आधारमा रोयल्टी रकम हरेक महिना सकिएको 7 दिनभित्र राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ। तोकिएको समयमा रोयल्टी नबुझाएमा 30%सम्म जरिवाना तिर्नुपर्ने व्यवस्था रहेको छ। तीनवटा कम्पनीले 10% स्थानीय शुल्क समेत गरी 4,59,54,000 दाखिला गर्नुपर्ने देखिएको छ। उत्खनन अनुमति र माइकिनिङ स्किम भन्दा बढ़ी उत्खनन गर्ने कार्य नियन्त्रण गर्न पनि निर्देशन दिइएको छ। गएको आर्थिक वर्ष खानी तथा भूगर्भ विभागबाट अनुमति पाएका खानेहरूबाट 1,59,45,08,000 रोयल्टी संकलन भएको छ।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा ट्राफिक प्रहरीले जाँचमा गरेको कडाईले दुर्घटना घटाउन पारेको प्रभावको बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
6: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711414 सम्पर्क गर्नुहुन अनुरोध छ।
7: बेटर अप्लायसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को पानी लागिसकेको छ। बेटर अप्लायसेस बेटर को पानी लाग्छ।
8: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
11: फोन 056-494-3333 4-95-555।

0: लालबन्दी नगरपालिका वडा नम्बर 9 बस्तीपुरका 18 वर्षीय रोहित महतो र लालबन्दी 6का 20 वर्षीय गणेश महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी न्याय परीक्षक सरोज राईका अनुसार हिजो बेपत्ता भएका दुवैजनाको खोजी गर्ने क्रममा आज सह फेला परेको हो। पाँचजना घुम्न गएको बेला नदी तर्ने क्रममा दुईजना नदीमा बगेका प्रहरीले जनाएको छ। उनीहरू सहित रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपर्से झलुङ्गे पुल मुनि बागमती नदीमा गएका थिए।
1: गएको वैशाख महिनामा गाड़ी दुर्घटना परेर देशभर 239 जनाको ज्यान गएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा 3334 गाड़ी दुर्घटना हुँदा 239 जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा 158 जना पुरूष, 54 जना महिला र 17 जना बालबालिका छन्। वैशाखमा गाड़ी दुर्घटनामा 752 जना गम्भीर र 3220 जना घाइते भएका छन्। वैशाख महिनामा सबैभन्दा धेरै 2036 मोटरसाइकल दुर्घटना परेका छन्। एक महिनामा देशभर भएका गाड़ी दुर्घटना मध्ये आधाभन्दा धेरै तीव्र गतिका कारण भएको पाइएको छ। प्रहरीको तथ्याङ्क अनुसार 1253 दुर्घटना तीव्र गतिका कारण भएका थिए। ट्राफिक प्रहरीले वैशाख महिनामा 137,094 जना चालकलाई कार्यवाही गरेर 11,82,00,000 रूपियाँभन्दा धेरै राशि संकलन गरेको छ। यसैबीच पछिल्लो समय ट्राफिक प्रहरीले काठमाडौँ उपत्यका सहित देशभर गाड़ी जाँचलाई तीव्रता दिएको छ। जाँचका क्रममा जाँच खाने, रातो बत्तीमा नरोकिने, तीव्र गतिमा चलाउने, लेनको पालना नगर्ने लगायतमा कार्यवाही बढ़ाएको ट्राफिक प्रहरीले जनाएको छ। यसबाट दुर्घटनाको दरमा के प्रभाव देखियो भनेर हामीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई सोधेका छौं।
2: पहिला 27 देखि 28 दिनका दुर्घटना हुन्थ्यो नि, कहिलेकाहीँ त 10 हुने दुर्घटना चाहिँ निसन्देह रूपमा कम भएको छ। मुख्य उद्देश्य भनेको ट्राफिक चेक जाँचलाई तीव्रता दिनु भनेको मापसे गरेर सवारी साधन नचलाउने, फोत्रा सवारी साधनहरू नचलाउने, लापसे गरेर नचलाउने र यसले चलाउँदाखेरि आम जति पनि प्यासेन्जर हुन्छ, यात्रीहरू हुन्छ, उहाँहरूको जीवनमा डाइरेक्ट असर गर्ने ठूलो धनधनको क्षति हुन सक्ने कुरालाई मध्यनजर गरेर हामीले यो चेक जाँचलाई बढाएका हौ। एउटा चेक जाँचका दुईटा एस्पेक्टहरू हुन्छन्। एउटा एस्पेक्ट भनेको ट्राफिक जाम न्यूनीकरण गर्ने, सड़क चाहिँ बेसिकी यस्तो नदेखिनेलाई, सड़कमा हुने अनुशासनहीनतालाई न्यूनीकरण गर्न पनि हामीले ट्राफिक कार्यवाहीलाई अगाडि बढाएका हुन्छौँ भने, अर्को चाहिँ दुर्घटना न्यूनीकरणका लागि ओभर स्पिडमा नचलाउने, ड्रिङ्क एन्ड ड्राइभ नगर्ने, ड्रग्स एन्ड ड्राइभ नगर्ने, अनि लेन डिसिप्लिनमा चलाउने, ट्राफिक लाइटको पालना गर्ने, यी कुराहरूलाई पनि हामीले चाहिँ चेक जाँचमा तीव्रता बढाएका हुन्छौँ।
0: जाँचका क्रममा कार्यवाहीमा परेका गाडीहरूबाट जुन राजस्व संकलन हुन्छ, यो राजस्व संकलन चाहिँ कस्तो भइरहेको छ?
2: ट्राफिक नियम भायोलेसन गरे बापतको सचेतना रकम हो यो चाहिँ हामीले चिट काट्यौँ, त्यो राजस्व अर्थ मन्त्रालयको राजस्व खातामा जान्छ, हामीसँग सरोकार हुँदैन।
0: ट्राफिक प्रहरी दुर्घटना न्यूनीकरण भन्दा पनि कार्यवाहीमा बढी उन्मुख भयो भन्ने एउटा गुनासो पनि छ नि।
2: ट्राफिक नियमको पालना गर्ने मान्छेलाई गुनासै आउँदैन, ट्राफिक नियमको पालना गर्नु पर्यो। जो जति बेला निस्किनुहुन्छ उहाँले ट्राफिक नियमको पालना उहाँकै सुरक्षाको लागि हो। मेरो सानो मिस्टेकलाई पनि कारवाही गर्यो भने, सानो मिस्टेक भनेको चाहिँ अलिकति लेन क्रस गरेका थिएँ त्यतिमा कारवाही गर्यो, अलिकति लेन क्रस गर्न पनि गर्न पाइएन नि त, अलिकति ओभर स्पिड गएको थिएँ, अलिकति एक गिलास मात्रै खाएर आएको थिएँ, एउटा ट्याब्लेट मात्रै खाएको थिएँ भनेर पाइएन नि त, कागजात केही पनि बोकेका थिइनँ, एकैछिन त्यहाँ आएको हेलमेट लगाएको थिइनँ, त्यसले के फरक पर्छ र भन्ने कुरामा त्यही भएन। ट्राफिक नियमको पालना आफ्नो सुरक्षाको लागि हो, यसलाई आम नागरिकले गुनासोको रूपमा भन्दा पनि सचेतनाको रूपमा लिनु पर्यो। ट्राफिक नियमको पालना हजुरहरू हाम्रै घरको लागि हो, आम नागरिक भनेको हाम्रै आमा बुवा दाजुभाइ दिदीबहिनी त हो नि, बाहिरको त होइन, हामी त्यही समाजको त्यही समाजमा देखिएका व्यक्तिहरूको लागि त हो यो।
0: गाडी चालकहरूलाई चाहिँ के आह्वान गर्न चाहनुहुन्छ तपाईँ?
2: सभ्य शिष्ट चालकको व्यवहारमै नागरिक मैत्री हुनु पर्यो, यात्रु मैत्री हुनु पर्यो, अपाङ्ग मैत्री हुनु पर्यो, दृष्टिबहीन मैत्री हुनु पर्यो, महिला मैत्री हुनु पर्यो, ज्येष्ठ नागरिक मैत्री हुनु पर्यो। सम्पूर्ण यात्रीहरूलाई क्यारी गर्दाखेरि आफ्नो व्यवहार कस्तो छ, आफ्नो गेटअप कस्तो छ, लवाई खवाई कस्तो छ र गाडीको कन्डिसन कस्तो छ, ती कुराहरूलाई विचार पुर्याएर पिक एन्ड ड्रप जहाँ जहाँ रोक्ने हो त्यहाँ जहाँ झार्ने हो, त्यहाँबाट रोक्ने र झार्ने कुराहरूलाई मैले कहाँ झार्ने हो, कहाँ रोक्ने कुरादेखि लिएर लापरवाहीपूर्ण नचलाउने, ओभरट्याक नचलाउने, लेन क्रस गरेर नचलाउने र लामो दूरीका चलाउनेहरूले अनि दुईजना चालक अनिवार्य हुनुपर्ने, गाडीको अवस्था दुरुस्त छ छैन, यान्त्रिक चेक जाँच, चक्काका चेक जाँच, लाइटको चेक जाँच, वाइफरका चेक जाँच, बर्सातको मौसममा म गुडिरहने बाटो, म जाने गन्तव्यसम्मको बाटो कस्तो छ, बाटोको अवस्था, म गुडिरहने अवस्थामा रातिमा मौसमको अवस्था के छ, सबै लिएर चाहिँ सवारी साधन चलाउनु पर्यो, जसले गर्दाखेरि हामी गाडीमा चढिसके पछाडि सुरक्षित रूपमा घर पुग्न पाऊ, बरु ढिलो पुगौं तर सुरक्षित रूपमा पुगौं। त्यो तरिकाले सार्वजनिक सवारी साधनहरू सञ्चालन गर्न र दुर्घटनाको जोखिममा सबभन्दा बढी विपाङ्गले सवारी साधन मोटरसाइकल स्कुटर चालकहरू हुनुहुन्छ, उहाँहरूले पनि तीव्र गतिमा सवारी साधन चलाउनु भएन, ड्रिङ्क एन्ड ड्राइभ गर्नु भएन, लापरवाहीपूर्ण जिगज्याग जिगज्याग गरेर चलाउनु भएन, लेनको पालना गर्नु पर्यो, जसले गर्दाखेरि म घरबाट जसरी निस्किएको थिएँ त्यसरी घरमा सकुशल पुग्न पाऊँ भन्ने तरिकाले सवारी साधन चलाउनु पर्यो। जसरी त्यही सवारी साधन मैले चलाइन्छ राम्रोसँग चलाएँ भने तिमीहरूलाई सहज साधन हुन्छ भने

0: कहिलेकाहीँ हतियारै बन्न सक्छ। अलिकति तीव्र स्पीडमा गयो दुर्घटना परेर मृत्युसम्म हुने अवस्थाहरू आउँछ।
1: उहाँ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी नेपाल दर्पणमा खबरको सिलसिला। दैलेखको दिल्लीमा रहेको नेपाल टेलिकमको टावरमा विद्युतीय पावरको समस्या देखिएपछि कालीकोट क्षेत्रको संचार सेवा प्रभावित भएको छ। टावरमा पावर आपूर्तिमा समस्या आएसँगै आज बिहान 10 बजेदेखि टेलिकमका मोबाइल फोन र एन्टी फाइबर लगायतका सेवाहरू पूर्ण रूपमा बन्द भएका छन्। सेवा बन्द भएपछि कालीकोटवासी र त्यहाँका विभिन्न कार्यालयमा संचार सम्पर्क विच्छेद भएको छ। संचार सेवा अवरूद्ध हुँदा दैनिक कार्य सम्पादन र अत्यावश्यक सेवा प्रवाहमा समस्या देखिएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
4: ओपिडी सेवा
3: विशेषज्ञ ओपिडी सेवा
4: निशुल्क औषधि वितरण
3: सशुल्क फार्मेसी सेवा
4: फिजियोथेरापी सेवा
3: अकुपंचर सेवा
4: योग परामर्श सेवा
3: क्रियाकल्प सेवा
4: पूर्व कर्म पंचकर्म सेवा
3: छार सूत्र सेवा
4: जलौका सेवा
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
3: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानले चुरे क्षेत्रको संरक्षणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। अभियानले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी बजेटको माग गरेको हो। त्यसै गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा दिने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गरेको अभियानका संयोजक नरेन खतिवडाले बताउनुभयो।
1: जात व्यवस्थाले निम्ताएको तहगत उत्पीड़न श्रृंखलाबद्ध हत्या र ऐतिहासिक थिचोमिचो विरूद्ध काठमाडौँको माइती घर मण्डलामा प्रदर्शन भएको छ। जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रीय सम्मेलन आयोजक समितिको संयोजनमा भएको र्यालीमा देशैभरबाट उत्पीड़ित नागरिक बौद्धिक समुदाय र मानवाधिकार कर्मीहरू सहभागी थिए। यो विद्रोहको घोषणा 6 वर्ष पहिले प्रेम विवाहकै कारण रूकुमको सोतीमा निर्मम रूपमा मारिएका नवराज विकल लगायत 6 जना युवाको सम्मान र न्यायको प्रतिरोध स्वरूप भएको हो।
6: काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपदका घटनामा कमी आउने जनाएको छ। वडा नम्बर 11, 14, 31 र 32 आसपासमा नदी किनारका सुकुम्बासी बस्ती हटाएसँगै नदीजन्य विपदका घटनामा कमी आउने महानगरका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार सामाखुसीदेखि खाडी पाखासम्मको ठाउँमा भने सावधानी अपनाउनु पर्नेछ। वर्खाको समयमा हुन सक्ने अन्य पानीजन्य घटना कम गर्न पनि महानगरले ठाउँ पहिचान गरी रणनीतिक योजना तर्जुमा गरेको जोशीले जानकारी दिनुभयो। विपद व्यवस्थापनको सवालमा विभिन्न पूर्व तयारी संयन्त्र ती संयन्त्रसँग पालिका र वडा स्तरीय सम्बन्धबाट प्रभावकारी सेवा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भइसकेको जोशीको भनाइ छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको दावी गर्नुभएको छ। ट्रम्पले दुई देश बीचको सम्झौताको खाका लगभग तय भइसकेको बताउनु भएको बीबीसीले जनाएको छ। इरानी संचार माध्यमहरूका अनुसार सम्झौतामा युद्ध अन्त्य गर्ने र इरानले परमाणु अस्त्र कार्यक्रम अघि बढ़ाउने प्रतिबद्धता समेटिएको छ। यस्तै सम्झौतामा स्ट्रेट अफ हर्मुज पूर्ण संचालनमा आउने भनिएको छ, तर इरानले हर्मुज जलमार्ग पहिलेकै अवस्थामा तत्काल नफर्कने बताएको खबरमा उल्लेख छ। इरानको अर्ध सरकारी संचार माध्यम तस्मिनका अनुसार हर्मुज जलमार्ग युद्ध एकै तहमा संचालन हुन 30 दिन लाग्न सक्छ। यसैबीच भारतको भ्रमणमा रहनुभएका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज अधिर समयमा केही समाचार आउन सक्ने भन्दै त्यसबारे थप घोषणा राष्ट्रपतिले गर्ने संकेत गर्नुभएको छ।
6: पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानको क्वेटामा रेलवे ट्र्याकमा भएको विस्फोटमा कम्तीमा 24 जनाको ज्यान गएको छ। सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आज भएको शक्तिशाली विस्फोटमा 50 जना भन्दा धेरै घाइते भएका एक वरिष्ठ अधिकारीलाई उद्धार गर्दै समाचार संस्था एएफपीले जनाएको छ। अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ। उद्धारकर्मी र स्थानीयवासीहरूले भग्नावशेषमा फँसेका मानिसहरूको खोजी गरिरहेका खबरमा उल्लेख छ। रेलमा सवार सैनिकहरू आउँदो मंगलबारदेखि शुरू हुने ईद विदा मनाउन परिवारसहित यात्रा गरिरहेका थिए। विस्फोटका कारण क्वेटाबाट पेशावरतर्फ गुडिरहेको रेलका झ्यालहरू फुटेका थिए र नजिकका केही डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। बलुचिस्तान पाकिस्तानको क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो तर विकासका सूचाङ्कहरूमा देशकै सबैभन्दा पछाडि रहेको प्रान्त मानिन्छ। यहाँका बलुच पृथकतावादी समूहहरूले केन्द्र सरकारले स्थानीयवासीलाई लाभ न लगाउँदै आएका छन् जसका कारण लामो समयदेखि सुरक्षा चुनौती कायम रहेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। मालदिव्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह एकको आफ्नो अन्तिम खेलमा आज नेपालले मालदिव्सलाई 3-0 सोलो सेटमा हरायो। त्रिपुरेश्वरको दशरथ रंगशाला कवर हलमा भएको खेलमा नेपालले पहिलो सेट 25-12, दोस्रो सेट 25-9 र तेस्रो सेट 25-20 जित्यो। यसअघि नेपाल पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भए पनि दोस्रो खेलमा किर्गिस्तानलाई सोलो सेटमा हराएको थियो।
6: एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्र सिंह अहिरेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको हो। 8 देश सहभागी छनौट आउँदो आइतबार जेठ 17 गतेदेखि 26 गतेसम्म सिंगापुरमा आयोजना हुँदैछ। छनौटमा नेपाल समूह एमा छ। यो समूहमा नेपाल सँगै मलेसिया, कतार र चीन छन्। समूह बीमा आयोजक सिंगापुर, ओमान, हङकङ र बहराइन छन्। समूहका शीर्ष दुई टोली एसियन गेम्समा छनौट हुनेछन्। T20 फर्मेटमा हुने एसियन गेम्स क्रिकेट आउँदो सेप्टेम्बर 17 अक्टोबर 3 जापानमा आयोजना हुनेछ। 10 टोली सहभागी हुने प्रतियोगिताका लागि भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र आयोजक जापान स्वत छनौट भइसकेका छन्। नेपाली टोलीमा दिपेन्द्र सँगै रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सम्पाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण किसी र साहब आलम रहेका छन्।
1: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई 206 रनको लक्ष्य दिएको छ। मुम्बईको वानखडी रंगशालामा टस हारेर ब्याटिङ गरेको राजस्थानले 20 ओभरमा 8 विकेट गुमाएर 205 रन बनाए। राजस्थानका ध्रुव जुरेलले 38, जोफ्रा आर्चरले 32 रन बनाए। मुम्बईका दीपक शाहर र शार्दुल ठाकुरले 22 विकेट लिए। राजस्थानले दिएको 206 रनको लक्ष्य पछ्याइरहेको मुम्बईले ताजा अवस्थामा 4 ओभरको खेल सकिँदा 3 विकेट गुमाएर 35 रन बनाएको छ। यो खेल जितेमा राजस्थान प्लेअफमा पुग्ने अन्तिम टोली बन्नेछ। यदि यो खेल मुम्बईले जितेमा पंजाब किङ्स र कोलकाता नाइट राइडर्सको पनि प्लेअफ सम्भावना कायमै रहन्छ। आईपीएलमा आज राति पाउने 8 बजे कोलकाता र दिल्ली क्यापिटल्स खेल्दैछन्। यो खेल कोलकाताको इडेन गार्डेन्समा शुरू हुनेछ। यो लीग चरणको अन्तिम खेल हो।
6: र इरानले फिफा विश्वकप 2026 प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सारेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एरिजोनाबाट प्रशिक्षण शिविर सार्न गरेको अनुरोधलाई अनुमोदन गरेको हो। अब इरानले विश्वकप प्रशिक्षण शिविर मेक्सिको सीमावर्ती शहर तीजो आनामा राख्ने इरानको फुटबल महासंघका प्रमुख मेहनदी ताजले बताउनु भएको छ। उहाँका अनुसार इरानमाथि अमेरिका इजरायल युद्धका कारण उत्पन्न भिसा सम्बन्धी जटिलता कम गर्न सहयोग गर्नेछ। यस्तै टोलीले इरान एयरबाट सिधै मेक्सिको उडान गर्न सक्ने उहाँको भनाइ छ। विश्वकपको समूह जीमा रहेको इरानले लस एन्जलसमा जून 15 न्यूजील्याण्डसँग, जून 21 बेल्जियमसँग र जून 26 सियाटलमा इजिप्टसँग खेल्ने तालिका छ। मेक्सिको, अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जून 11 शुरू हुनेछ। पहिलो पटक विश्वकपमा 3 देशले संयुक्त आयोजना गरेका हुन्। यस पटकदेखि 48 टोलीले प्रतिस्पर्धा गर्दैछन्।
1: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक
6: पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित अर्को गर्मी, अस्पतालहरूमा बिरामी बढ़े, सावधानी अपनाउन प्राधिकरणको आग्रह।
7: प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म संसदमा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक।
6: वैशाख महिनामा गाड़ी दुर्घटनामा 239 जनाको ज्यान गयो, 50% भन्दा धेरै दुर्घटनाका कारण तीव्र गति। काठमाडौँ उपत्यकामा गरेको जाँच कडाले दुर्घटना कम भएको दावी।
7: इरान र अमेरिका बीच सम्झौताको खाका लगभग तय भएको ट्रम्पको दावी। हर्नु जलमार्ग पहिलेकै अवस्थामा फर्कन भने केही समय लाग्ने।
6: र मालदिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमी फाइनलमा, एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा। आइपीएलमा मुम्बई राजस्थानले दिएको 206 रनको लक्ष्य पछ्याउँदै
7: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास चापागाई र भजुमरा बस्नुपर्ने बिदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो समूह सभा 95.5 मेगाहर्ट्ज।
1: पुनः कर्णाली करिडोरमा अवरोध, गहुँ खेतीमा सिंचाई अभाव लगायत चुनौती अझै हट्न सकेन, घाटा भएको भन्दै किसानले गहुँ लगाउने क्रम घट्दो। चालू आर्थिक वर्षको 10 महिनामा घर जग्गा कारोबारबाट 43 अर्ब रूपियाँ भन्दा बढ़ी राजस्व संकलन। पाकिस्तानको क्वेटामा आत्मघाती कार बम विस्फोटमा कम्तीमा 24 जनाको मृत्यु, 50 भन्दा बढ़ी घाइते। र मालदिप्सलाई पराजित गर्दै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश।

0: वन नेपाली पेन्ट्स कम्पनी जस्ट तीन दशक देखि नेपाली मनको रंग
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि.
3: नमस्कार, कान्तिपुर डायरीका साथमा सहकर्मी नवीन र पूजनी. समाचार अब विस्तारमा.
4: सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगलको संयोजकतामा समिति गठन गरेको छ. भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा बसेको बैठकले सो समिति गठन गर्ने निर्णय गरेको हो. समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सबै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट एक एकजना प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ. त्यस्तै नापी विभागका निर्देशकलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ. सीमाको विषयलाई लिएर बाजुरा र हुम्ला बीच अघिल्लो सातादेखि तनाव उत्पन्न भएको हो. केही दिन अघिको घटनामा संलग्नमाथि कार्यवाही नगरिएको भन्दै बाजुरा स्थित हिमाली गाउँपालिकाका युवाहरूले पुनः कर्णाली करिडोर अवरूद्ध गरेका छन्.
3: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार.
5: कान्तिपुर सविस्तार.
3: नेपालमा वार्षिक 21 लाख टन भन्दा बढ़ी गहुँ उत्पादन भए पनि चालू आर्थिक वर्षको 9 महिनामा झण्डै 24,000 टन गहुँ आयात गरिएको छ. गहुँ उत्पादन क्षेत्रफल 12 वर्षमा घट्दै गए पनि उत्पादकत्वमा सुधार आएको छ. गहुँ खेतीमा सिंचाई अभाव, रोग प्रकोप र मल तथा बिउको अभावले चुनौती दिएको छ भने किसानहरूले घाटाले घाटाको खेती मान्दै गहुँ लगाउन छाडेको कृषि विज्ञले बताएका छन्.
6: हाल नेपालमा उत्पादनका हिसाबले धान र मकै पछि गहुँ तेस्रो प्रमुख बाली हो. गहुँले देशको खाद्य सुरक्षामा मात्र नभई ग्रामीण अर्थतन्त्र चलायमान बनाउन सहयोग गरेको कृषि विज्ञहरूको भनाइ छ. हिउँदमा वर्षा कम हुने समयमा पनि सिंचाई र उपयुक्त प्रविधि प्रयोग गरी उत्पादन गर्न सकिने भएकाले यसलाई नेपालको प्रमुख हिउँदे बाली मानिन्छ. तर नेपालमा वार्षिक करिब 21 लाख टन गहुँ उत्पादन भए पनि मुलुक भने पूर्ण रूपले आत्मनिर्भर हुन सकेको छैन. यसैबीच कृषि मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो समय मुलुकमा गहुँ उत्पादन बढ़ेको देखिएको छ. तर पनि बाहिरी देशबाट गहुँ आयात भने भइरहेको छ. चालू आर्थिक वर्ष 2082-83 को 9 महिना साउनदेखि चैतसम्म मात्रै नेपालले करिब 24,000 टन गहुँ आयात गरेको सरकारी तथ्याङ्क छ. भन्सार विभागको तथ्याङ्क अनुसार चैत मसान्तसम्ममा 23,964 टन गहुँ र गहुँको बिउ नेपाल भित्रिएको हो. त्यसबारे विभागका सूचना अधिकारी किशोर बर्तौला भन्छन्,
7: गहुँ आयात कस्तो छ भने अब हाम्रो आफ्नै यहाँ उत्पादन गहुँ धानदेखि लिएर जुनसुकै उत्पादन चाहिँ हाम्रो उत्पादनले पुग्दैन होइन. जति पनि पिठो मैदा भयो नि यी उत्पादन गर्नलाई आएको हुन्छ. हाम्रो उत्पादन छ, हाम्रो विभिन्न कारणले अब रोजगारीमा गएका छन् हाम्रा युवाहरू. श्रमिक नपाउँदाखेरि हाम्रो उत्पादन तपाईँ पनि हेर्नुभयो होला, उत्पादन धेरै ठाउँमा छैन. त्यो कारणले चाहिँ हामी आयात निर्भर छौ.
6: नेपालमा कुल खेती योग्य 30,91,000 हेक्टर जग्गा मध्ये गहुँ खेतीले ओगट्ने क्षेत्रफल पछिल्लो एक दशकमा निरन्तर घट्दो क्रममा देखिएको सरकारी तथ्याङ्क छ. क्षेत्रफल घटे पनि कृषि विकास प्रयासका कारण उत्पादकत्वमा भने केही सुधार आएको बताइन्छ. पछिल्लो 12 वर्षको तथ्याङ्कलाई हेर्दा गहुँको क्षेत्रफल, उत्पादन र उत्पादकत्वमा उतार चढ़ाव देखिएको विज्ञहरू बताउँछन्. मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2070-71 7,54,474 हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने गरेको थियो भने सो क्रम विस्तारै घट्दै गएर 2080-81 आइपुग्दा 6,81,851 हेक्टरमा मात्रै सीमित भएको पाइएको छ. यसैबीच पछिल्लो एक दशकको अवधिमा मात्रै करिब 72,623 हेक्टर जमीनमा गहुँ खेती गर्न छाडिएको सरकारी तथ्याङ्कले देखाएको छ. तर पनि 2081 1982 क्षेत्रफलमा केही सुधार भई 6,83,977 हेक्टर कायम भएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षमा भने गहुँको क्षेत्रफल 6,85,687 हेक्टर पुग्ने प्रारम्भिक अनुमान विज्ञहरूले गरेका छन्। पछिल्लो समय नेपालमा गहुँ खेतीलाई प्रवर्धन गर्न के कस्ता कामहरू भइरहेका छन् भन्ने प्रश्नमा कृषि वन तथा पर्यावरण मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठले भने,
7: गहुँको लागि एकदमै नयाँ भनेर त्यस्तो किसिमको नयाँ कार्यक्रम त अहिले गर्न त्यस्तो केही आएको छैन। तर विगतमा जुन अब संघीय सरकारको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम आयोजनाहरू र त्यसपछि गएर प्रदेश अन्तर्गतको त्यो चाहिँ ज्ञान केन्द्र अथवा चाहिँ कृषि विकास कार्यालय मार्फत र त्यसपछि गएर अब स्थानीय तहहरू मार्फत विभिन्न अब जस्तो डेमोन्स्ट्रेसनको कार्यक्रम नयाँ गहुँको जातहरू आएको भने नयाँ डेमोन्स्ट्रेसनको कार्यक्रमहरू र त्यस्तै गरी त्यसलाई उत्पादन प्रवर्धनको लागि चाहिँ अब जस्तै बिउमा भयो बिउमा अनुदानका कुराहरू भयो त्यस्तै डेमोन्स्ट्रेसन र प्लस अरू टेक्निकल अथवा प्राविधिक सहायताहरू चाहिँ नियमित रूपमा चाहिँ भएको छ। त्यस बाहेक अरू त्यस्तो नयाँ खालको थप कार्यक्रम चाहिँ अहिले चाहिँ त्यस्तो छैन।
6: यसअघि 15-20 वर्ष अघिको अवस्था हेर्दा गहुँ बाध्यात्मक बालीका रूपमा रहेको थियो तर अहिलेको अवस्थामा भने निकै परिवर्तन भएको छ। विज्ञहरूका अनुसार विगतमा गहुँ खेती सबैतिर हुन्थ्यो, व्यावसायिक नभए पनि बाध्यात्मक बाली थियो। प्राय मानिस शहर उन्मुख बढ़ी भएपछि गहुँ लगाउन छाडेको पाइन्छ। सिंचाई अभाव र पानी नपर्ने समस्या बाली भित्र्याउन गाह्रो र झन्झटिलो हुने तथा प्रतिफल कम हुने भएकाले किसानहरूले गहुँ खेती गर्न छाडेको यस क्षेत्रका जानकारहरू बताउँछन्। राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रमका संयोजक डाक्टर रोशन बस्नेतका अनुसार पछिल्लो समय कि त किसानले जग्गा बाँझै छाडेका छन् कि आफूलाई खान पुग्ने मात्र बाली लगाएका छन्। यति मात्र नभएर पछिल्लो समय अन्य नगदे बालीतर्फ किसान बढ़ी आकर्षित भएको बस्नेतको भनाइ छ। उनी भन्छन्,
8: हामीले गहुँ खेती पढाउन त खास चाहिँ अब हाम्रो कतिपय अब माइग्रेसनले जनताहरू माइग्रेट हुँदाखेरि कति ठाउँमा गहुँ खेती गर्ने ठाउँ पनि खाली नै छ। विन्टर सिजनमा धान चाहिँ खेती लागेको देखिन्छ। जस्तै झापा मोरङ चाहिँ यो जिल्लामा धान खेती गरिन्छ, त्यसपछि ल्यान्डहरू पुरै फ्यालो छ, खाली छ। त्यसमा अलिकति गहुँको सिजनमा गहुँ गर्न पाए अथवा विन्टर मेज गर्न पाए राम्रो हुन्छ भन्ने कुरामा अब त्यहाँ मैले नै गएर बुझ्दा पनि त्यहाँको किसानहरूले के भन्नुहुन्छ भने हामीले अब मल पाइँदैन, सिँचाइ छैन, समय बिउ पाउँदैन भन्ने कुराहरू गर्नुहुन्छ। र त्यसरी गरेर अलिकति गहुँको प्रवर्धन गर्नलाई चाहिँ नि मल त छँदैछ आफ्नो ठाउँमा, अलिकति सिँचाइ लगभग हाम्रो आकाशीय उसमा छ र यो विन्टरमा हुने भएर विन्टरमा एक दुईचोटि गहुँलाई सिँचाइ गर्न सक्यो भने हाम्रो उत्पादन पक्कै पनि बढ्छ।
6: एकातिर गहुँ उत्पादनको क्षेत्र घटिरहेको छ भने अर्कोतिर उपभोक्ताको खानपानको शैलीमा समेत परिवर्तन आएको छ, जसले गर्दा गहुँको माग अत्याधिक बढ़ाएको छ। पछिल्लो समय गहुँको रोटी खान छाडेर गहुँको पिठोबाट बनेका खानेकुराको माग अत्याधिक बढ़ेको छ। रेडियो कान्तिपुरका लागि दीपशिखा रेग्मी।
9: पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघर मिचेर बनाइएका संरचनामा डोजर लगाउन शुरू गरेको छ। खोलाघर खाली गर्ने सम्बन्धी 35 दिने सूचना हिजो सकिएको थियो। महानगरले 2080 साल असारमा गरेको फिर्के खोला नाप जाँच प्रतिवेदन अनुसार खोलाघरमा निर्माण भएका सबै प्रकृतिका संरचना हटाउन शुरू गरेको हो। महानगर प्रमुख धनराज आचार्यका अनुसार व्यक्ति तथा संस्थाका 160 भन्दा धेरै अवस्था तथा पक्की संरचना भत्किनेछन्। आज दिन स्थानबाट भत्काउने अभियान शुरू गरिएको हो। हाल खोला किनारबाट 6 मिटर मापदण्ड कायम गरिएको बताउँदै आचार्यले त्यसभित्र फिर्के खोलाको सौन्दर्यकरण सहित खोला संरक्षणको काम गर्ने जानकारी दिए।
10: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 01-59
11: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
12: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
11: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
12: हाम्रा सेवाहरू
11: दाँत नदुखाई खोल्ने,
12: दाँत भर्ने, दाँतको आसुति गर्ने,
11: दाँतको एक्सरे सुविधा,
12: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
12: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट
13: रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाटीपरा डेन्टल
14: ध्यान दिनै पर्ने कुरा।
13: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
14: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
15: पाटीपरा डेन्टल, हातबारी नगरपालिका एक, हाटलाग नेकुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
16: नजिकैको पसल मासु डेभिल्स हट चिकन नुडल्स।
3: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। पश्चिमी तराई क्षेत्रमा गर्मी बढेपछि जनजीवन प्रभावित भएको छ। केही दिनदेखि नेपालगंज स्थित भेरी अस्पतालमा गर्मीबाट प्रभावित बिरामीको संख्या बढ़ेको छ। लूबाट प्रभावित अधिकांश बिरामीहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, जर आउने, श्वास प्रश्वास सम्बन्धी समस्या देखिएको छ। तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि ती क्षेत्रका मानिस बढ़ी प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका अन्य जिल्लाहरूमा पनि तापक्रम करिब 40 डिग्री सेल्सियस आसपास पुगेको छ। गर्मीका कारण किसान तथा दैनिक मजदूरी गर्नेहरू बढ़ी प्रभावित भएका छन्। चिकित्सकहरूले तराई क्षेत्रमा बसोबास गर्नेहरूलाई सावधानी अपनाउन, पर्याप्त पानी पिउन र दिउँसोको समयमा बाहिर ननिस्कन आग्रह गरेको छ।
9: धनकुटाको शहीदभूमि गाउँपालिका साथमा संचालित सेवम सिमेन्ट उद्योगको दन्तकाली कोइरेजबाट निस्कने खानीजन्य फोहोरको उचित व्यवस्थापन नभएको भन्दै स्थानीयले विरोध जनाएका छन्। आफ्नो बस्ती, खानेपानी र सड़क जोखिममा परेको उनीहरूको गुनासो छ। धनकुटाबाट सहकर्मी विनोद घिमिरेले तयार पारेको सामग्री।
17: धनकुटा शहीदभूमि गाउँपालिकाको सालबोटे र पाखाटोल क्षेत्रमा सञ्चालित दन्तकाली क्वेरीजले करिब 5,946 वर्ग किलोमिटर क्षेत्रफलमा खानी उत्खननको अनुमति पाएको छ। खानीबाट निस्कने लेदो, माटो र गेग्रान वर्षायाममा बगेर तलको बस्ती क्षेत्रमा पुग्न सक्ने जोखिम बढेपछि स्थानीयले तत्काल दीर्घकालीन व्यवस्थापनको माग गरेका हुन्। लुङदाङ टोल नजिकै खानीजन्य फोहोर थुप्रिँदा वर्षातका बेला पहिरो, बाढीजन्य भाव तथा ढुङ्गा माटो बगेर आउने सम्भावना बढेको छ। यसले बस्तीमा नभई स्थानीयले प्रयोग गर्ने खानेपानीको स्रोत, ग्रामीण सड़क समेत प्रभावित हुन सक्ने स्थानीयको भनाई छ। शहीदभूमि गाउँपालिकाको लुङदाङका रामबाबु राई।
18: बारीहरू चाहिँ बारीमा पस्छ होइन, घरहरूलाई चाहिँ क्षति पुर्याउने, खानेपानीमा समस्या भइरहेको छ। यो खानेको जुन यो खनाइ खनिरहेको छ, यो खनाइले चाहिँ पानी जुन बग्छ बर्खाको बेलामा, यो बर्खा मौसममा बगेर गएको हिलोले चाहिँ हामीलाई केही समस्या गरिरहेको छ अहिले।
17: शहीदभूमि गाउँपालिका वडा नम्बर 7 लुङदाङ टोललाई खानी प्रभावित क्षेत्र भनेर किटान गरिएको छैन, तर खानीजन्य पदार्थ र फोहोरबाट प्रभावित छ। लुङदाङ टोलमा मात्रै 23 घर स्थानीय बसोबास गर्छन्। दन्तकाली क्वेरिजको स्थानीय व्यवस्थापनको जिम्मा लिएका खोमराज दाहालले खानीजन्य फोहोर व्यवस्थापनका लागि आवश्यक संरचना निर्माणको काम शुरू गरिएको जानकारी दिए। खानीबाट निस्कने लेदो तथा गेग्रान नियन्त्रण गर्न ड्याम निर्माण, पानी र लेदो सुरक्षित रूपमा खोल्सातर्फ मोड्न चेक ड्याम तथा सेडिमेन्टेशन पोखरी निर्माणको काम अघि बढ़ाइएको जानकारी दिए। दन्तकाली क्वेरिजको स्थानीय व्यवस्थापनको जिम्मा लिएका होमराज दाहाल।
19: यो सरसर्ते जत्र हामीले हेर्दा चाहिँ मान्छे नै बसे जस्तो देखिन्छ, तर यहाँ के छ भने अब यो जस्तो तलतिर यो रातो टिन देखियो, यो अस्ति भर्खर हामीले पास गर्यौँ, त्यो हप्ता पनि लाग्दैन, दुई चार दिनमा यो उठाइहाल्नुहुन्छ। के छ भने एउटा आफ्नो सम्प्रदायको धार्मिक सांस्कृतिकको यो जुन परम्परा अनुसार त्यो देवताको थान चाहिँ एउटा समय हेरेर मात्रै उठाउनु पर्ने भएको हुनाले त्यो एउटा देवता बसेको घर मात्रै हो, मान्छे लगभग यहाँ हुनुहुन्न, उहाँहरू कोही हुनुहुन्न। त्यो हुँदाखेरि त्यस्तो अप्ठ्यारो छैन, हेर्दाखेरि चाहिँ ओहो के जस्तो देखिने हो होइन, तर त्यस्तो छैन। अब तथापि हामी के गर्दैछौँ, मेसिन लगाएर यो तल्लो भागमा हामी फेरि ड्याम बनाउँछौँ, जबकि यो वेस्टेजहरू पनि त्यहाँ खनाउनु पर्यो। अब नभए नि हाम्रै कर्मचारी साथीहरूलाई पनि ढुङ्गा उछिटेर लाग्न सक्छ, आदि इत्यादि हुन्छ, गाउँको हो कोही खुट्टा हिँडेर आउन सक्नुहुन्छ। यी सबै कुरालाई मध्यनजर गरेर हामी अब यो तल्लो बेडलाई हामी पुरै ड्याम खन्दैछौँ।
17: कम्पनीका अनुसार खानी प्रभावित क्षेत्र अन्तर्गत पर्ने पाखाटोलका अधिकांश जग्गा अधिग्रहण भइसकेका छन्। यद्यपि केही स्थानीयले मुआवजा लिएर जग्गा बिक्री गरिसके पनि विभिन्न कारणले अझै जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका छन्। धनकुटाको शहीदभूमि गाउँपालिका वडा नम्बर 7 स्थित दन्तकाली क्वेरिजबाट प्रभावित देवान ध्वज राई।
20: मैले धरान गइसकेँ, स्कुलले गर्दाखेरि मेरो छोरी चाहिँ बसिरहेको छ, उहाँहरूले चाहिँ यसको राष्ट्रको लागि चाहिँ त्यो स्कुल टाढो भएको हुनाले मैले यहाँनिर जग्गा मागेर घर सर बनाउँदैछु।
17: यसैबीच धनकुटा प्रशासनले खानी प्रभावित क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा सरेर जान भनेको छ। खानी क्षेत्रको अनुगमनका लागि पुगेको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मी सहितको टोलीले जग्गा बिक्री गरिसकेर पनि जोखिमयुक्त स्थानमा बस्दै आएका स्थानीयलाई सुरक्षित ठाउँमा स्थानान्तरण हुन आग्रह गरेको हो। रेडियो कान्तिपुरका लागि विनोद घिमिरे।
3: नेपालका पहाड़ी तथा भित्री मधेसका जिल्लामा बाढ़ र आतंक बढ़ेपछि नियन्त्रणको विषयमा सरकारले आवश्यक गृह कार्य शुरू गरेको जनाएको छ। समाधानका लागि सरकारले वैज्ञानिक विधि र अन्य उपयुक्त विकल्पबारे छलफल शुरू गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव सुदीप छतकुलीले समस्याका विषयमा सरकार जानकार रहेको भन्दै समाधानका लागि गृह कार्य भइरहेको बताए।
0: थुप्रै मानव वन्यजन्तु द्वन्द मध्येको एउटा बाँदर पनि हो। बाँदर मात्रै होइन, किसानको लागि त बन्देल पनि छ, यता दुम्सी छ, मृग छ, निलगाई छ। ठाउँ हेरी परिस्थिति हेरी थुप्रै थुप्रै छन्। अब यसलाई चाहिँ हामीले बाँदर व्यवस्थापनको यसअघि उल्लेख गरिएकै उपायहरूमध्ये हामीले कानूनी रूपमा, व्यावहारिक रूपमा र नीतिगत रूपमा केही आर्थिक जोहसहित बाँदरको चाहिँ उपयुक्त समाधानको उपयुक्त सोलुसन चाहिँ खोज्नुपर्छ। अब कसरी खोज्ने भन्ने विषयमा राज्य लाग्दैछ, लाग्छ छिटै यो विषयमा चाहिँ हामी निष्कर्षमा पुग्छौँ भन्ने छ। सुरुमा त समस्याले नै समाधानतर्फ लिएर जाने हो। समस्या यति मुखरित भएर आएको छ कि संसदमै पनि अब 7 दिनभित्र चाहिँ बाँदर व्यवस्थापन भएन भने संसद चल्न दिन्न भन्ने जस्तो विषयदेखि लिएर बाँदर व्यवस्थापन हुनुपर्छ भन्ने विषयहरू टटकार रूपमा उठिसकेका छन्। मन्त्रालयले पनि त्यसलाई अहिले इन्टरनलाइज गरिसकेको छ। यो हिसाबले पक्कै पनि हामीले नयाँ कुनै निश्चित समयभित्रमा फेरि टोलीहरू पनि गठन भइसकेको अनि विभिन्न परीक्षणहरू पनि भइसकेको, हामीले कानूनी रूपमै पनि नयाँ विषयहरू खोल्न थालिसकेको, तपाईँले पनि अहिले भर्खरै बाँदर व्यापारका कुराहरू उठाउनु भइसकेको, यो सबै विषय हेर्दा समस्या नै समाधानको जननी हो भन्ने लाग्छ। हामी त्यतातर्फ छिटै पुग्छौँ भन्ने लाग्छ।
3: बाँदरले किसानको अन्नबाली सखा पार्दा बसाई सराई बढ़दै गएपछि बाँदर नियन्त्रणको विषय राष्ट्रिय बहस बनेको छ। संसदमा बाँदरको आतंकको विषयले प्रवेश पाएसँगै नियन्त्रणका लागि सरकारमाथि दबाव बढ़दै गएको छ। एमाले लगायतका दलका सांसदहरूले बाँदर नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेका छन्। बाँदर आतंक र बसाई सराईको समस्याले मुलुकको कृषि प्रणाली नै संकटमा पर्ने भन्दै चिन्ता व्यक्त हुन थालेका छन्।
21: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
22: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
21: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
22: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
21: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
22: ए ल ल, सँगै जाउँ न भाइ।
23: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
22: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
23: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
22: सम्पर्क नम्बर 9860946000
23: र 9893-76-75।
24: चालू आर्थिक वर्षको 10 महिनामा घर जग्गा कारोबारबाट 43.54 करोड़ रूपियाँ राजस्व संकलन भएको छ। चालू आर्थिक वर्षको सामान्यता सबैभन्दा धेरै वैशाखमा 6.26 अर्ब रूपियाँ राजस्व उठेको छ। यसअघि चैतमा 6.16 अर्ब रूपियाँ राजस्व उठेको थियो। यस्तै चैतको तुलनामा वैशाखमा समग्र घर जग्गा कारोबार घटेको देखिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको मासिक तथ्याङ्क छ। चैतमा 1,78,771 पटक घर जग्गा कारोबार हुँदा वैशाखमा 1,69,538 पटक कारोबार भएको छ। समग्र घर जग्गा कारोबार संख्या घटेको देखिए पनि नयाँ घर जग्गा किनबेचको संख्या बढ़ेको विभागको तथ्याङ्कले देखाउँछ। ठूला घर जग्गा किनबेच गर्दा राजस्व बढ़ेको तर संख्या कम देखिएको नेपाल घर जग्गा आवास विकास महासंघका अध्यक्ष विष्णु घिमिरेले बताए।
1: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानको राजधानी क्वेटामा भएको एक आत्मघातिकार बम विस्फोटमा कम्तीमा 24 जनाको मृत्यु भएको छ सैनिक बोकेको रेललाई लक्षित गरी गरिएको सो आक्रमणमा 50 जना बढ़ी घाइते भएका छन् विस्फोटका कारण रेलका केही डिब्बा पल्टिनुका साथै आगलागि समेत भएको छ भने रेलमार्ग नजिक रहेका घर र भवनहरूमा पनि क्षति पुगेको छ सो आक्रमणको जिम्मेवारी बलुचिस्तान लिबरेशन आर्मी नामक पृथकतावादी समूहले लिएको समाचार उल्लेख छ स्थानीय संचार माध्यमका अनुसार क्वेटाका सरकारी अस्पतालमा संकटकाल घोषणा गरिएको छ भने चिकित्सक तथा स्वास्थ्य कर्मीहरूलाई ड्यूटीमा उपस्थित रहन निर्देशन दिएको छ सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा जलेका सवारी साधन र पल्टिएका रेलका डिब्बाबाट बाक्लो कालो धुवा निस्किरहेको देखिन्छ पछिल्ला महिनाहरूमा पाकिस्तानमा पृथकतावादी समूहले गर्ने आक्रमणका घटनाहरू बढ़दै गएका छन् यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जाल मार्फत आक्रमणको निन्दा गरेका छन्
24: भारतका विभिन्न क्षेत्रमा तातो हावा चल्दा जनजीवन अस्तव्यस्त भएको छ भारतीय संचार माध्यमका अनुसार धेरै क्षेत्रमा तापक्रममा 44 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ तातो हावाको लहरपछि पंजाबका अस्पतालहरूले हिट स्ट्रोक व्यवस्थापनका लागि छुट्टै युनिट सञ्चालन गरेका छन् त्यसैगरी झारखण्डका 3 जिल्लाहरूमा भोलिका लागि लू आउन सक्ने चेतावनी जारी गरिएको छ तापक्रम वृद्धिले मानिससँगै जनावर र पंक्षी पनि समस्यामा परेका छन् हिजो दिल्लीमा अति गर्मी भए पनि आज बिहान आँधी र हल्का वर्षा भएपछि केही राहत भएको बताइएको छ तेलंगानाका 7 जिल्लामा गर्मीका कारण अहिलेसम्म 16 जनाको मृत्यु भइसकेको छ बिहारका जिल्लाहरूमा तापक्रम 40 डिग्री नागेपछि विद्यालय समय घटाइएको छ भने केही विद्यालय बन्द भएका छन् मौसम विभागले दिल्ली पंजाब हरियाणा र चण्डीगढ़मा तापक्रम बढ़ने जनाएको छ
3: कान्तिपुर डायरीमा अब खेल प्रसंग
4: खेलकुद समाचारको साथमा
5: एलजी लाइट्स गुड
3: नेपाल कावा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ दशरथ रंगशालाको कवर्ड हलमा आज भएको खेलमा मलदिप्सलाई 3-0 सोझो सेटमा पराजित गर्दै नेपाल समूह एबाट सेमी फाइनल पुगेको हो लगातार दोस्रो खेल जितेको नेपाल 7 अंकसहित शीर्ष स्थानमा छ समूहमा दोस्रो स्थानको भारतको 5 किर्गिस्तानको 3 अंक छ भने मलदिप्स अंकविहीन रहँदै समूह चरणबाट बाहिरिएको छ नेपालले समूह चरणको 3 खेलमा 2 जित र 1 हारसहित 7 अंक जोड़ेको छ यसअघि नेपाल भारतसँग 3-2 पराजित भए पनि किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो नेपालले अब शुक्रबार इरान वा कजाकस्तान मध्ये 1 टोलीसँग सेमी फाइनल खेल्नेछ किर्गिस्तान र भारत बीच भोलि हुने खेलले समूह एबाट सेमी फाइनलमा पुग्ने अर्को टीमको टुंगो लाग्नेछ
24: नेपाल क्रिकेट संज्ञानले सिंगापुरमा हुने एसियन गेम्स क्वालिफायरका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ जेठ 17-26 गतेसम्म सञ्चालन हुने क्वालिफायरका लागि क्यानले दिवेन्द्र सिंह ऐरीको कप्तानमा 14 सदस्यीय टोलीको घोषणा गरेको हो टोलीमा ऐरीसँगै रोहित पौडेल लोकेश बम नन्दन यादव करूण केसी कुशल भुर्तेल सन्दीप जोरा सन्दीप लामिसाने आरिफ शेख परेका छन् त्यस्तै साहब अलम आसिफ शेख कुशल मल्ल शेर मल्ल सम्पाल कामी पनि टोलीमा छन् क्वालिफायर्समा नेपाल रहेको समूह एमा मलेसिया कतार र चीन छन् नेपालले समूह चरणको पहिलो खेल जेठ 17 चीन दोस्रो खेल जेठ 19 कतारसँग र तेस्रो खेल जेठ 21 खेल्ने तालिका छ लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा समूहका शीर्ष 2 टोलीले आगामी असोज 1-17 गतेसम्म जापानमा हुने एसियन गेम्स
3: यसैबीच पारा ओलम्पिकमा ऐतिहासिक काश्य पदक जितेकी पलेसा गोवर्धन एसिया पारा गेम्सका लागि सोझै छनौट भएकी छन् वरियताको आधारमा पलेसा सोझै छनौट भएकी हुन् पारा ओलम्पिक्समा नेपाल सहित ऐतिहासिक काश्य पदक दिलाएकी पलेसा अहिले विश्व वरियताको 10 स्थानमा छिन् उनले K44 विधाको 57 केजी मुनिको तौल स्पर्धामा प्रतिस्पर्धा गर्नेछिन् मंगोलियाको आइची नगोयामा हुने छनौटमा K44 को 63 केजीमा अमीर ब्लोन र K44 को 47 केजी मुनि रेणु तामाङले प्रतिस्पर्धा गर्दैछन्
24: र नेपालको ए टोलीले अल इण्डिया गोल्ड कप खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानले सो प्रतियोगितामा सहभागी हुने जनाएको हो। गोल्ड कपमा नेपाल एसँगै केरला, गोवा र ओडिसा गरी कुल चारवटा टीम बीच प्रतिस्पर्धा हुनेछ। नेपालले पहिलो खेल आगामी शनिबार केरलासँग खेल्नेछ, त्यसपछि गोवा र ओडिसासँग खेल्ने तालिका छ। नेपाल एको कप्तान अनिल शाहले सम्हालेछन्। नेपाल एले यसअघि आइसिसी विश्वकप लीग टू अगाडि अमेरिका र स्कटल्याण्डसँग अभ्यास सिरिज खेलेको थियो।
3: बाजुरा र हुम्ला जिल्लामा उत्पन्न सीमा विवाद समाधानका लागि सरकारद्वारा समिति गठन। बाजुराका युवाद्वारा पुनः कर्णाली करिडोरमा अवरोध। गहुँ खेतीमा सिंचाई अभाव लगायत चुनौती अझै हट्न सकेन, घाटा भएको भन्दै किसानले गहुँ लगाउने क्रम घट्दो। चालू आर्थिक वर्षको 10 महिनामा घर जग्गा कारोबारबाट 43 अर्ब रूपियाँ भन्दा बढ़ी राजस्व संकलन। पाकिस्तानको क्वेटामा आत्मघाती कार बम विस्फोटमा कम्तीमा 24 जनाको मृत्यु, 50 भन्दा बढ़ी घाइते। र मल्दिप्सलाई पराजित गर्दै नेपाल कावा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश। अवस्था नै प्रसंगसँगै कान्तिपुर डायरीका आजका सम्पूर्ण बुलेटिन सकियो। भोलि बिहान 6:30 बजे नियमित बुलेटिनका साथ उपस्थित हुने नै छौ। तबसम्मका लागि न्यूज डेस्कका सम्पूर्ण सहकर्मीसँगै नवीन र पूजनी विदा हुन्छौ। नमस्कार।
6: नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
7: असार पहिलो हप्तादेखि।
6: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6, धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 98521.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575741 47
2: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खला सभा 95.5 MHz
3: रेडियो शङ्खला सभा समय सूचक अहिले बेलुकीको 7 बजे हो।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1 प्रगति टोल,
2: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180049।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029562201 र 97499225200।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौ।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843447262,
0: 9810555585
1: र वाट्सएप नम्बर 9852028646।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?

0: दुर्गा ज्वेलरी उद्योग खाँचबारी एक बुद्ध टोल सन्कुवा सभा
1: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429958
2: जनक पौडेली 98520358344 र 029560248
0: दुर्गा ज्वेलरी उद्योग खाँचबारी एक बुद्ध टोल सन्कुवा सभा
3: आयो सबको घर घरमा आयो
4: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
5: नमस्कार तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 MHz
4: अब रेडियो सङ्ख्या सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो सङ्खुवा सभा तपाईको आवाज जनताको साथ
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz अन एयर अनलाइन

0: मात्रै नि सर, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा। कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामामेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629916 97629916 94। सिटी सेन्टर खासबारी नगरपालिका 1, भानुचोक, सङ्ख्या।

सीआईएमको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएमको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेसमा सदस्यता अध्यावधि कल्पत्र, महाधिवेशन तयारीमै अन्यल, प्रतिनिधि सभा बैठक सहज रूपमा संचालन गर्न प्रधानमन्त्रीले संसदमा उठे।

0: हुन्छ र सभामुखले त्यसको मिति तोक्नुपर्छ भन्ने कुरा हाम्रो माग हो।
1: राजसभाको महाधिवेशन कार्यतालिका सार्वजनिक मध्य प्रदेशमा चार दिनमै गठबन्धन संकटमा बाजुरा र हुम्ला जुम्ला जिल्ला बीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन।
2: भूमि व्यवस्था मन्त्रालयले पत्र देला अनि त्यो पत्रमा कति अवधि भनेर खोलेर दिन्छ।
1: देशभर 46 जिल्लामा विपदमा 74 घटना 19 घाइते। सरकारद्वारा सतर्कता अपनाउन अपील। धेरै गर्मीमा बाहिर काम नगर्न चिकित्सकको सुझाव।
3: किडनी काम नगर्ने, कलेजो चाहिँ फेलियरमा जाने, कार्डियोजेनिक सक हुने, फेन्ट हुने, यस्ता समस्याहरू एकदम बढी हामीले भेटिरहन्छौ।
1: र रूसद्वारा युक्रेनमाथि ठूलो हवाई आक्रमण।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: आजको व्यस्त र तनावपूर्ण जीवनशैलीमा विश्वभरका मानिस आर्थिक समृद्धि मात्र होइन मानसिक शान्ति खुशी खोजिरहेका छन्। विलासिता मात्र नभई आरोग्य सन्तुलन र दीर्घकालीन खुशी प्राप्त गर्ने माध्यम नेपालका पर्यटकीय क्षेत्र यहाँका हिमाल तथा पर्यापर्यटन हुन सक्छन्। त्यसैले त्यसको विकासका लागि विश्व पर्यटन संगठन र विश्व समुदायमा प्रचार प्रसार गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक सहज रूपमा संचालन गर्न प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाब दिनुपर्ने अडान रहेका छन्। यही विषयलाई लिएर आज प्रमुख सचेतकहरू बीच छलफल भएको छ। सिंहदरबार स्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा नेपाली कांग्रेस एमाले नेकपा र राप्रपाका प्रमुख सचेतक सहभागी भएका थिए। उनीहरूले पर्सि मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउने विषयमा दलभित्र र सभामुखसँग छलफल गर्ने निष्कर्ष निकालेका छन्। बैठकमा भएका छलफलबारे सीआईएनसँग कुरा गर्दै नेकपा संसदीय दलका नेता युवराज दुलालले भन्नुभयो,
0: प्रमुख प्रतिपक्षी दलहरूको अस्तिको अब हामीले प्रधानमन्त्री संसदमा आउनुपर्ने र प्रश्नोत्तरको कार्यक्रम राख्नुपर्ने जुन कानूनी व्यवस्था छ त्यही एकमुदे एजेण्डामा छलफल गरे हो। त्यो माग हामी निरन्तर राख्छौँ होइन, प्रधानमन्त्री संसदमा आउनुपर्छ, प्रश्नोत्तर कार्यक्रम राख्नुपर्छ र सभामुखले त्यसको मिति तोक्नुपर्छ भन्ने कुरा हाम्रो माग हो। त्यो कुरा हामी राखिराख्छौँ।
5: प्रतिनिधि सभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुनुपर्ने व्यवस्था भए पनि जेठ महिनामा यो कार्यक्रम हुन सकेको छैन। यसैलाई लिएर विपक्षी दलहरूले निरन्तर असन्तुष्टि जनाउँदै आएका छन्। गत बैठकमा विपक्षीको नाराबाजी बीच नै विभिन्न विधेयक पारित गरेको थियो। अब पनि प्रधानमन्त्रीले जवाब नदिए संसद बैठक थप तनावपूर्ण बन्न सक्ने संकेत दिएको छ। संसदमा देखिएको यस अन्यूलतालाई हटाउन प्रधानमन्त्रीको सम्बोधन कतिको जरूरी छ, राजनैतिक विश्लेषक पुरन्जन आचार्यले सीआईएनको प्रश्नमा भन्नुभयो,
6: बल उपाय भन्यो भने त आदेशै जारी गर्नुपर्छ सभामुखले। सभामुखले आफ्नो चाहिँ अन्तिम अधिकार हुन्छ प्रधानमन्त्रीलाई बनाउने टाइम दिएर होइन सम्पूर्ण सदनको चाहिँ सहमतिमा बोलाउनु पर्यो। अब यसरी त अब कसरी चल्ला त, प्रधानमन्त्री चाहिँ संसदप्रति एकाउन्टेबलै हुनुपर्छ, त्यो नभइकन त कति दिन चल्ने ल, कुनै कुनै खास परिस्थितिमा त के होला भने मलाई लाग्छ अब यो समय आयो अब होइन, अब बजेट पनि आइसक्यो, अब प्रधानमन्त्री सदनप्रति चाहिँ उत्तरदायी हुनुपर्छ भन्ने त अब हाम्रो यो सिस्टमकै मान्यता हो। अब मलाई लाग्छ सम्पूर्ण सदनले उहाँलाई चाहिँ आउनको लागि बाध्य पार्नु पर्यो, अनुरोध गर्नु पर्यो बाध्य पार्नु।
7: अब यो पटक पटक चाहिँ सदनमा विपक्षी दलहरूले प्रधानमन्त्रीले जवाब दिनुपर्छ भन्दै गर्ने, तर प्रधानमन्त्रीले चाहिँ धारा उपधारा हेर्दै गर्दाखेरि अब प्रधानमन्त्री सदनमा आएर बोल्ने सम्भावना चाहिँ के देख्नुहुन्छ?
6: छैन, सम्भावना छैन, म त देख्दिनँ, यो चाहिँ मेरो सूचना हो।
7: भनेपछि प्रधानमन्त्रीले बोल्ने सम्भावना नभएपछि सभामुखको भूमिका के हुनुपर्छ?
6: सभामुखले एक आदेश जारी गर्ने हो होइन, अब सभामुख चाहिँ त्यही पार्टीको हो, अब 182 सीट उहाँकै हो, सभामुखले अन्तिम प्रयास गरेको देखिनुपर्छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेर सार्वजनिक गरेको छ। पार्टी निर्वाचन आयोगका उप प्रमुख राम गुरूङका अनुसार जेठ 7 देखि 15 गतेसम्म देशभरका 70 जिल्ला र 7 प्रदेशमा निर्वाचन समिति गठन गरिनेछ। कार्यतालिकाका अनुसार जेठ 20 गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गरिनेछ भने जेठ 30 गतेसम्म जिल्ला अधिवेशन र निर्वाचन प्रतिवेदन पेश गरिनेछ। राष्ट्रपतिले जेठ 25 गतेसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली बुझाइसक्नुपर्ने जनाएको छ। नेपाली कांग्रेसभित्र पार्टी सदस्यता अध्यावधिको विषय पेचिलो बन्दै गएको छ। आगामी महाधिवेशनलाई लक्षित गर्दै वैशाख अन्तिमसम्म सदस्यता अध्यावधि गरिसक्ने समय सीमा तोकिए पनि अधिकांश जिल्लामा काम शुरू नै हुन सकेको छैन। पार्टीले ओडादेखि केन्द्रसम्मका तहमा सदस्यता अध्यावधिमा असहयोग गर्ने नेताहरूलाई कार्यवाही गर्ने निर्देशन समेत जारी गरेको छ। तर निर्देशन जारी भए पनि कार्यान्वयन कमजोर हुँदा प्रक्रिया अघि बढ़न नसकेको नेताहरूको भनाइ छ। नेपाली कांग्रेसभित्र सदस्यता अध्यावधिक प्रक्रिया रोकिँदै जानुको मुख्य कारण आन्तरिक शक्ति संघर्ष र समन्वयको अभावलाई मानिएको छ। पार्टीभित्र देउवा पक्ष र नवनिर्वाचित सभापति गगन थापा पक्षबीच देखिएको असहयोग र फरक रणनीतिका कारण सदस्यता अत्यावधिक प्रक्रिया प्रभावित भएको हो। सदस्यता अत्यावधिकका देखिएको समस्या समाधानका लागि के पहल भइरहेको छ? सीआईएमसँग कुरा गर्दै कांग्रेस महामन्त्री गुरु घिमिरे,
8: अध्यावधिक जारी छ, अब सुरुमा अलिकति कुरा नबुझ्दा, प्राविधिक कुरा र राजनीतिक कुरा दुईटै कुरा नबुझ्दाखेरि यसमा गति अलिकति धिमा भयो होइन। अब साथीहरूले, पार्टीका साथीहरूले कुरा बुझ्दै जानुभएको छ र यो अहिले पार्टीको अनिवार्य एउटा काम भएको छ। त्यसैले पार्टीलाई, पार्टीको चाहिँ सदस्यको अभिलेखलाई चुस्त दुरुस्त बनाउनका निम्ति चाहिँ अपरिहार्य चाहिँ एउटा प्रक्रिया हो। यसलाई चाहिँ सबैले चाहिँ अवलम्बन गर्नै पर्छ, यसमा सहभागी हुनै पर्छ र काँग्रेसलाई चाहिँ बदलिएको, सुधारिएको काँग्रेसको रूपबाट स्थापित गर्नका निम्ति अनिवार्य यो प्रक्रिया हो।
5: मध्य प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। पार्टीले गठबन्धनभित्र नेपाली कांग्रेस र नेकपा एमाले आफूहरूलाई दबावमा राख्न खोजेको निष्कर्षपछि समर्थन फिर्ता गर्ने निर्णय गरेको नेताले बताउनु भएको छ। नेकपाका नेताहरूले केही बेरमै प्रदेश प्रमुखलाई समर्थन फिर्ताको औपचारिक पत्र बुझाउने तयारी गरेका छन्। केही दिनदेखि मात्र जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीलाई बाहिर राख्दै कांग्रेस एमाले र नेकपा बीच नयाँ सत्ता गठबन्धन बनेको थियो। तर 4 दिनमै यो समीकरण अस्थिर बनेको छ। समर्थन फिर्तापछि मध्य प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 74 विपद सम्बन्धी घटना भएको जनाएको छ। प्राधिकरणद्वारा जारी बुलेटिन अनुसार ती घटनामा 19 जना घाइते भएका छन्। घटनामा 11 जनाको उद्धार गरिएको छ। 12 जिल्लाको जितपुर सिमरामा गए राति आएको शक्तिशाली हावाहुरीले ठूलो क्षति पुर्याएको छ। नगर प्रमुख राजन पौडेलका अनुसार 45 वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने केही घरमा आंशिक क्षति पुगेको छ। नगर प्रमुख पौडेलले हावाहुरीपछि त्यस क्षेत्रमा विद्युत सेवा पनि अवरूद्ध भएको बताउनु भएको छ। क्षेत्रमा समेत ठूलो संख्यामा रूख ढलेको जानकारी आएको डिभिजन वन कार्यालय 12 जनाएको छ। तर ठूलो क्षति भने नभएको 12 प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सीआईएनसँग बताउनुभयो।
9: एउटा सेक्टरमा चाहिँ अलिकति आएर 30-35 वटा घरको छानाहरू सामान्य क्षति भएको छ। 2 ठाउँमा बाटो अवरुद्ध भएको थियो, त्यो तत्काल हामीले 1 घण्टामा खोलिहाल्यौँ। त्यस्तो व्यापक त्यस्तो त छैन, अलिअलि सामान्य हो, त्यस्तो ठूलो चाहिँ आएको होइन। अलिअलि अब थानाहरू चाहिँ हल्का फुल्का क्षति चाहिँ भएको छ, मानवीय क्षति छैन।
5: हुम्लाको चुनखेली गाउँपालिका 5 स्थित डाफे आधारभूत विद्यालयका बालबालिका सामुदायिक भवनमा पर्न बाध्य भएका छन्। गत 5 गते जेठ रातिको हावाहुरीसँगै परेको पानीपछि आएको बाढ़ीले विद्यालयको 2 भवन भत्काएपछि सामुदायिक भवनमा पठन पाठन शुरू गरिएको हो। सरकारले बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन गरेको छ। नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति बनाएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज बसेको बैठकले सीमा सम्बन्धी प्राविधिक अध्ययन गरी प्रतिवेदन पेश गर्ने निर्णय गरेको जनाएको छ। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधि सदस्य रहनेछन्। नापी विभागका निर्देशकलाई सदस्य सचिवको जिम्मेवारी दिएको छ। त्यहाँको वर्तमान अवस्थाबारे सीआईएनसँग कुरा गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भन्नुभयो,
2: अब त्यो अस्तिका दोषीहरूलाई त्यो कुटपिट गर्नेहरूलाई कारवाही भएन भनेर अल्टिमेटम देखौ त्यो 24 घण्टाको अनि उहाँहरूले अब 48-50 घण्टापछि फेरि किन नभएको त भन्दा कुर्दा कुर्दा धेरै कुर्यो, अब हामी चुप्ला हुँदैनौ भनेर बन्द गर्नुभएको। उच्च स्तरीय समिति गठन भयो होइन, धेरै काम आज भइसक्यो, अनि समितिले कति दिन भन्ने केही त्यस्तो आधिकारिक आएको छैन, समिति गठन भएको छ भन्ने छ। अब उसलाई त भूमि व्यवस्था मन्त्रालयले पत्र देला अनि त्यो पत्रमा कति अवधि भनेर खोलेर दिन्छ।
5: केही दिनदेखि बाजुरा र हुम्लाको सीमा क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर दुई जिल्लाका स्थानीय बीच झडप भएपछि सरकारले अधिगमन समिति गठन गरेको हो। साझा खबरमा अब विदेशका खबर। रूसले युक्रेनमाथि ठूलो हवाई आक्रमण गरेको छ। संयुक्त ड्रोन र दर्जनौ क्षेपास्त्र प्रहार गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। आज बिहानसम्म जारी आक्रमणमा किव तथा आसपासका क्षेत्रमा कम्तीमा 4 जनाको मृत्यु भएको छ भने 38 जना घाइते भएका छन्। अब खेल खबर। नयाँ विश्व वरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोली को उल्लेखनीय सुधार भएको छ। अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीपीले सार्वजनिक गरेको वरियतामा 58 स्थान हासिल गरेको हो।
1: सन्तोषी रावल सल्यानको प्रसिद्ध शक्तिपीठ सिद्ध कुमाक मन्दिर बाँकेमा स्थापना भएसँगै पहाड़को आस्था तराईसँग जोड़िँदै
10: बाँकेको राप्ती सोनारी गाउँपालिका 4 पर्सोनामा अहिले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सिद्धकुमाखी
1: बाँकेको राप्ती सोनारी गाउँपालिका 4 पर्सोनामा अहिले धार्मिक आस्थाको केन्द्र बन्दै रिपोर्टसँगै संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
11: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सास्तै फेर्न गाह्रो भयो।
12: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
13: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
11: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
14: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
12: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
14: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
12: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
13: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाँकीको राप्ती सोनारी गाउँपालिका 4 प्रसोना अहिले धार्मिक आस्था र सांस्कृतिक पहिचानको केन्द्रको रूपमा विकास हुन थालेको छ। सल्यानको कुमाक लेक स्थित सल्यानको प्रसिद्ध शक्तिपीठ सिद्ध कुमाक मन्दिरको शाखा त्यहाँ स्थापना भएसँगै पहाड़ी जिल्लाको आस्था तराईसँग जोड़िन थालेको छ।
10: बाँकेको राप्ती सोनारी गाउँपालिका चार पर्सोनामा अहिले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सिद्धकुमाखी मन्दिर निर्माणको काम अघि बढ़िरहेको छ। सल्यान जिल्लाको कुवाखलेखमा अवस्थित प्रसिद्ध शक्तिपीठ सिद्धकुमाख मन्दिरको शाखाका रूपमा यहाँ मन्दिर स्थापना गर्न लागि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दशरथ चन्द बताउनुहुन्छ।
16: सिद्धकुमाखी मन्दिर भनेको सल्यानको कुमाख गाउँपालिकाको कुमाख लेकको डाँडामा अवस्थित सिद्ध बाबा बस्ने ठाउँलाई हामी सिद्धकुमाखी भन्ने गरेका थियौँ र जसरी सल्यानबाट यहाँ बसाइसराय गरेर आउनुहुने सल्यानी रुकमेली जाजरकोटी छिमेकी जिल्लाहरूका जो व्यक्तिहरूले सिद्धकुमाखको विषयमा उहाँहरूले जानकार हुनुहुन्थ्यो यहाँ आइसकेपछि त्यहाँ जान त्यति सम्भव नभएको हुँदा त्यस सहजताको लागि हामीले सिद्धकुमाखी मन्दिरको शाखाको रूपमा हामीले राप्ती सोनारी गाउँपालिका वडा नम्बर 4 पर्सौनामा हामीले स्थापना गरेका छौँ।
10: मन्दिर निर्माण भइरहेको स्थान करिब 20 वर्षदेखि सिद्धकुमाखी मन्दिरको नाममा चिनिँदै आएको थियो। 4 वर्ष अघि औपचारिक रूपमा दर्ता प्रक्रिया अघि बढ़ाएर सिद्धकुमाखी मन्दिरका रूपमा विकास गर्ने काम शुरू गरिएको छ। अहिले मन्दिर परिसरमा जमिन सम्याउने, तारबार गर्ने लगायतका पूर्वाधार निर्माणका काम भइरहेका छन्।
16: 2 बिघा 4 कठा जग्गा हो हामीले प्रमाणित गरेको जग्गा, त्यही जग्गाभित्रै भवन पनि छ। त्यसो हामी निर्माण गरेको त अब यो पहाड भयो, अब यो पुरै जङ्गलै जस्तै थियो, खाल्डा खोल्ने खोला थियो, यसलाई पुरेर चाहिँ हामी यो काम सुरु गर्दैछौँ।
10: सल्यानबाट 2040 सालमा बाँके बसाइ सर्नुभएका केशलाल केसीका अनुसार पहिले उहाँको परिवार पुर्खाले सल्यानसम्म पुगेर पूजा गर्ने परम्परा थियो, तर अहिले उमेर र दूरीका कारण त्यो सम्भव नहुँदा स्थानीय स्तरमै मन्दिर स्थापना हुनुले सहज बनाएको उहाँ बताउनुहुन्छ।
17: जहाँसम्म थाहा छ यो कुमाखी देउताको हाम्रा बाजे बुवाहरूले पूर्णी पनि गर्नुहुन्थ्यो। गाई जसले गाई पालेको छ त्यसले यो कुमाखी देउताहरू असारको महिना मैसुरको महिना पूर्णी दुईपल्ट पूर्ण गर्ने चलन थियो। अब आजभोलि के भयो भने चाहिँ मान्छेले गाई पनि पाल्न छोडे र यसको महत्व पनि अब जो पुराना मान्छे छन् तिनलाई मात्रै थाहा छ, न यो देउताको थाहा छ अहिलेको पछाडिको पिँढीलाई, न त गाई पालेको छ घरमा कसैले पनि। त्यसलाई संरक्षण गर्नको लागि अब यहाँ त्यहाँ सल्यान जानु त त्यहाँ गएर पुर्नुभन्दा त यहाँ ल्याएपछि त अब त्यो प्रति आस्था भएका व्यक्ति त धेरै छन्।
10: मन्दिरको क्षेत्रफल करिब 2 बिघा 4 कठा रहेको छ। राप्ती सोनारी, कोहलपुर र खजुरा लगायत स्थानीय तहको सहयोगमा निर्माण कार्य अघि बढ़ाइएको छ। रूकुमबाट आउनुभएका खेमबहादुर मल्ल र सुर्खेतबाट आउनुभएकी चन्द्र सार्कीले पनि घर नजिकै मन्दिर बन्ने भएपछि खुशी व्यक्त गर्नुभयो।
18: हामी 2046 सालमा भन्दा पहिला पनि हामी सिद्धकुमाखीलाई मान्थ्यौं, पहाडमा हुँदा पनि रूकुममा हुँदा पनि सल्यानतिर आउने यताउता जाने गर्थ्यौँ, मान्थ्यौँ र हामीले गाईको धार दुधको धार चढाउने सिद्धकुमाखीलाई मान्ने मान्यता गरी आएका हौँ र अहिले हामी आएको यहाँ 35-36 वर्ष भइसक्यो। मनोकामना पूरा होस् भनेर हामीले कुनै वरदान माग्दा कुनै सोचेको पूरा हुन्छ भन्ने हिसाबले हामीले यहाँ नै गर्ने ठिक लागेको हुनाले हामीले यहाँ ल्याएको।
19: मेलाको लागि राम्रो छ, यहाँतिर दशैँमा लाग्छ मेला त यहाँ।
10: यो मन्दिर केवल धार्मिक संरचना मात्र नभई बसाइसराईसँगै टुट्दै गएको संस्कार र परम्परालाई पुनः जोड्ने प्रयासका रूपमा हेरिएको छ। पहाड़ी जिल्लाबाट तराई झरेर बसेका समुदायलाई आफ्नै धार्मिक परम्परा र पहिचानसँग जोड़ी राख्न यो शाखा स्थापना गरिएको हो। सल्यान, रूकुम, जाजरकोट लगायतका जिल्लामा पुजिँदै आएको सिद्धकुमाख बाबाको आस्था अब बाँकेमै पनि विस्तार भएको छ। निशु जोशी, सीआईएन, कृष्ण सारे फिल्म, नेपालगंज, बाँके।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मीका कारण हुने स्वास्थ्य समस्याबाट बस्न पानी र झोलिलो पदार्थ बढ़ी खानुपर्ने,
3: पसिना जाँदाखेरि खालि पानी मात्रै लस हुँदैन, त्यहाँ चाहिँ के हुन्छ त हाम्रो शरीरको लवणहरू पनि के हुन्छ त खेर जान्छ पसिना सँगसँगै। सो खालि चाँदा पानी पिएर हुँदैन, त्यस्तो बेलामा हामीले के गर्नुपर्छ भने मच्छरहरूलाई जीवन जल पानी दियो भने राम्रो।
1: डाक्टरको सुझाव सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352, 5224-353।
0: ट्राफिक टेक को वाईफाई 6 राउटर नाम एक घर में एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
15: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो
4: नमस्कार म सुशीला संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ आज हामी हाम्रो पालोको 303 खण्डमा छौं जल तथा मौसम विज्ञान विभागले हिजो एक विशेष बुलेटिन जारी गर्दै तराईमा हिजो आज र भोलिसम्म तातो हावा अर्थात लू चल्न सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ गर्मी मौसममा मानिसको स्वास्थ्यमा कस्तो खालका समस्या देखा पर्लान् अनि त्यसबाट बच्नका लागि कस्तो उपाय अपनाउन सक्छौं आज हामी हाम्रो पालोमा यही विषयमा कुराकानी गर्दैछौ कुराकानीको लागि आज हामीसँग हुनुहुन्छ वरिष्ठ फिजिसियन डाक्टर रोशन झा तराईमा अबको केही दिन अत्यधिक गर्मी हुने भनेर मौसम पूर्वानुमान महाशाखाले भनेको छ अत्यधिक गर्मीका समयमा मानिसको स्वास्थ्यमा देखा पर्न सक्ने समस्याहरू चाहिँ के हुन सक्छन्
22: एकदम धेरै गर्मी छ र त्यस्तो गर्मीको अवस्थामा पनि बाहिर आउटडोर कामहरू बढी गर्यो पसिना धेरै गयो भने डिहाइड्रेटेड भएर मान्छेहरूको किडनी काम नगर्ने कलेजो चाहिँ फेलियरमा जाने कार्डियोजेनिक सक हुने फेन्ट हुने यस्ता समस्याहरू एकदम बढी हामीले भेटिरहन्छौँ
4: खास यस्तो समस्या चाहिँ के कारणले हुने गर्छ
22: तातो वातावरण छ र ह्युमिड छ भने कुनै व्यक्ति त्यस्तो अवस्थामा आउटडोरमा काम गरिरहेछ भनौँ गर्मीमा काम गरिरहेछ त्यो गर्मीमा बाहिरी काम गर्दाखेरि पसिना धेरै जान्छ त्यसले गर्दाखेरि व्यक्तिको के हुन्छ भने मासुहरू फर्किने पिरौला फर्किने यी समस्याहरू आउँछ चक्कर लाग्ने पसिना धेरै गएपछि मान्छेलाई प्यास बढी लाग्ने होइन त्यो चाहिँ यदि भनौँ न हामीले हाइड्रेसन मेन्टेन गरेनौँ भने मान्छेलाई चक्कर लागेर कतिपय बेहोस हुने पनि हुन्छ
4: गर्मीका कारण भएका स्वास्थ्य समस्यामा तत्कालै गर्नुपर्ने कामहरू चाहिँ के छन् त्यस्तो अवस्थामा
22: त्यो अवस्थामा हामीले आफूलाई तातोबाट जोगानु त्यस्तोमा काम गरिराख्यो भने त्यो पछि हिट एक्जसन स्टेज भन्छ
4: त्यो भनेको चाहिँ के हो
22: त्यो भनेको के हो भने पसिना धेरै आएर शरीरभित्र पानीको मात्रा कम भइदिने टाउकोमा चाहिँ रगतको सञ्चारहरू कम हुने मुटुको चाल बढेर आउने व्यक्तिलाई चाहिँ तपाईँको चक्कर लाग्ने सो यी समस्याहरू चाहिँ बढी देखिन्छ यदि त्यस्तो अवस्थामा पनि हामीले उहाँलाई चिसो ठाउँ प्रदान गरेनौँ यी त्यस्तै गर्मी भएकै ठाउँमा काम गर्नुभयो भने त्यही पछि नै नहुने हो कि त हिट स्ट्रोक भन्छ
4: हजुर यहाँले भन्नुभएको हिट स्ट्रोक गर्मीका समयमा तराईमा प्राय जसो हिट स्ट्रोक भयो रे भन्ने खालका खबरहरू चाहिँ बाहिरिरहेका हुन्छन् हिट स्ट्रोक भनेको के हो र यसबाट बच्न सक्ने उपायहरू चाहिँ के छन् कस्तो खालको उपाय अपनाउनु पर्छ हामीले
22: हिट स्ट्रोक भनेको तपाईँको एकदमै यसको चाहिँ भनौँ जटिल रूप भन्छ जसमा चाहिँ मान्छेको के हुन्छ भने पसिना आउन पनि छोड्छ मुटुले चाहिँ पर्फ्युजन जुन भनौँ अब त्यो हाम्रो रगतको संचार प्रक्रिया नै अवरुद्ध भए जस्तो हुन्छ जसले गर्दाखेरि तपाईँको ब्रेनमा पनि कम हुने मुटुको फङ्सन कम हुने किडनी मृगौला ड्यामेज हुने होइन मान्छे बिहोस भएर लड्ने इन्फेक्सन छैन केही छैन तर ज्वरो 102-103 जस्तो तातो जिउ पुरै बाहिर आउने यी समस्याहरू के देखिन्छ भने तापक्रमको कारणले जुन इन्भाइरोमेन्टल टेम्परेचर बाहिरी हामीले तापक्रमको कारणले यस्तो अवस्था आउन सक्छ 38 डिग्री सेन्टिग्रेड भन्दा यदि बाहिरी टेम्परेचर बढ्यो भने हाम्रो शरीरको लागि अनुकूल नहुने रहेछ 40, 41, 42, 43 पुग्ने भने त अनुमान गरिएको छ नि तब 40 डिग्री सेन्टिग्रेड भन्दा बढी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन त्यस्तोमा चाहिँ अलि हामी चाहिँ सेड भएकै ठाउँमा घरभित्रै बस्नुपर्छ अलिकति पातलो खालको कपडाहरू लाउनुपर्छ लुज फिटिङ कपडाहरू लाउनु पर्छ, पानी हाइड्रेसनहरू मेन्टेन गर्नुपर्छ।
6: जस्तो अहिले तराईमा केही समय अत्यधिक गर्मी हुने भनिरहँदाखेरि कतिपय घाममा निस्केर काम गरिनु भएको हुन्छ, त्यसले पनि स्वास्थ्यमा असर पार्छ नि पक्कै पनि। यस्तो बेलामा चाहिँ के गर्ने के नगर्ने छोटकरीमा भनिदिनुहोस्।
22: गर्मीमा अब एकदमै गर्मी छ, 40-42 डिग्री टेम्परेचर छ बाहिर, अनि त्यही बेला म आजै यो काम सकाउँछु भन्यो भने त्यो मूर्खता हो, किनभने शरीरलाई असर गरिरहेको हुन्छ। तपाईँको 2 घण्टाले गर्दा मृगौला ड्यामेज हुन सक्छ, तपाईँ फेन्ट हुन सक्नुहुन्छ, तपाईँले हिट स्ट्रोक हुन सक्छ, तपाईँलाई तुरन्त आइसियूमा भर्ना गर्नुपर्ने हुन सक्छ। त्यो ज्ञान चाहिँ हुनुपर्छ र त्यो ज्ञान हामीले दिन सक्नुपर्छ। गर्मीको बेला चाहिँ आउटडोर वर्कहरू चाहिँ सक्दो नगर्ने, बाहिरी कामकाजहरू नगर्ने, भित्री कामकाज गर्ने, आफूलाई चाहिँ चिसो बनाएर राख्ने, एसी छ भने धेरै राम्रो, फ्यान छ भने राम्रो, अब सबैसँग त एसी हुँदैन, सो चाहिँ हामीले छहारी भएको सेड भएको ठाउँमा घरभित्रै बस्यो भने हामीलाई चाहिँ के हुन्छ, गर्मी हुँदैन। अर्को चाहिँ पानीको मात्रा अत्याधिक, पानी चाहिँ धेरै खाइयो भने तपाईँको जति ह्युमिड इन्भाइरोमेन्ट भए पनि, जति स्वेटिङ भए पनि पानीको मात्रा शरीरमा कम हुँदैन।
6: गर्मीका बेलामा प्राय जसो डाक्टरहरूले पानी खान सुझाव दिनुहुन्छ, अत्यधिक पानी खाने, सकेसम्म धेरै पानी खाने, झोलिलो खाने भनेर भनिरहँदाखेरि पानीमा पनि कस्तो खालको पानी चाहिँ स्वास्थ्यको लागि एकदमै धेरै उपयुक्त हुन्छ, जस्तो सादा पानी, जीवनजल पानी अथवा फलफूलको रसहरू, धुलिलो कुराहरू?
22: एउटा कुरा के बुझ्नुहोस् भने सबभन्दा राम्रो भनेको के हो भने फूड बेस्ड फ्लुइड भन्छ। फूड बेस्ड फ्लुइड भनेको जस्तो हामीले दालको पानी भन्छौँ, भेजिटेबल सुप भन्छौँ, होइन, तरकारीहरूको जुन रस हुन्छ त्यो भन्छौँ, यो भात पकाउँदाखेरिको माड भन्छौँ, यिनीहरू भनेको हाम्रो शरीरको लागि सबभन्दा फाइदाजनक हो। अर्को भनेको जीवनजल, नामै जीवनजल, ओरल रिहाइड्रेसन सल्युसन जुन भन्छौँ ओआरएस, त्यो भनेको सबभन्दा बेस्ट हो, किनभने पसिना जाँदाखेरि खालि पानी मात्रै लस हुँदैन, त्यहाँ चाहिँ के हुन्छ त हाम्रो शरीरको लवणहरू पनि के हुन्छ त खेर जान्छ पसिना सँगसँगै, सो खालि चारा पानी पिएर हुँदैन। त्यस्तो बेलामा हामीले के गर्नुपर्छ भने बच्चाहरूलाई जीवनजल पानी दियो भने राम्रो।
6: मौसमी विपद वा अन्य कुनै कारणले बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा वा गुनासा भए तपाईँले हामीलाई हाम्रो पैसा नलाग्ने फोन नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति।
1: प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक सहज रूपमा सञ्चालन गर्न प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने अडान राखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेर सार्वजनिक गरेको छ। नेपाली कांग्रेसभित्र पार्टी सदस्यता अध्यावधिको विषय पेचिलो बन्दै गएको छ। मधेस प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। सरकारले बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन गरेको छ र रूसले युक्रेनमाथि ठूलो हवाई आक्रमण गरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: तपाई हाम्रै शङ्ख सभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा 2083 जेठ 15 गते श्री जनता मावि विद्यालय खादबारी दौड चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिइने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू ग्यास्ट्रिक गानुगुला खाना खान मन नलाग्ने मुखबाट अमिलो पानी आउने महिला सम्बन्धी रोगहरू सेतो पानी बग्ने महिनावारी गडबडी बालबालिका सम्बन्धी रोगहरू खोकी लाग्ने खाना खान मन नलाग्ने पेट दुख्ने हात खुट्टा तथा कम्मर सम्बन्धी रोगहरू बाथ रोग युरिक एसिड जमजमाउने दुख्ने मलदर सम्बन्धी रोगहरू दिशा गर्दा रगत आउने मास्क देखिने पोल्ने दिशा गर्न अप्ठ्यारो हुने कब्जियतको समस्या हुने साथै छाला सम्बन्धी रोगहरू दाँत एलर्जी छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान श्री जनता महावि विद्यालय चन्दनपुर खादरी नगरपालिका वडा नम्बर 10 शङ्खुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीको लागि सम्पर्क नम्बर 98-448-04-150 98-448-04-150।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572 67, मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
8: नमस्कार वडाध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्नु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो? कुन्नी
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई
9: यो मेरो सुट त। हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाट सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
8: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
11: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
12: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
13: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
14: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
12: सम्पर्क नम्बर 0295607979 र मोबाइल नम्बर 98420872776।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
7: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
16: के भयो, के को हल्ला खल्ला हो यो?
17: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
18: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
16: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
18: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
17: हो त है, हामीले त ध्यानै नदिएको।
18: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
19: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार विज्ञापन बोर्ड।
20: डिभिजन 1 कार्यालय संखुवा सभाको सूचना।
13: वन र डेलो लगाउने पर हुने कानूनी सजाय, राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रुख बिरुवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
0: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
20: नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
21: असार पहिलो हप्तादेखि।
20: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6, धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 98521662।
0: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 MHz।

0: Só que não, eleita.
1: के भयो?
0: कहाँ राखी? दिनभरि डुलेर मात्र हिँड्छस्? बुहारी ल्याउँदैनस्?
1: केटी त पारी गाउँतिर पो देखे जस्तो लाग्छ है.
0: मलाई थाहा छैन, यसपालि जसरी नि बुहारी चाहियो.
2: ल फेरि त केटा हो.

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901055।
3: More style, more design. Total Tailors.
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
7: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
9: किन र काका?
7: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
9: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
7: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
9: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
7: सिर्जन एन सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
9: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
7: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
9: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
7: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
9: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
7: सिर्जन एन सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
9: प्रोप्राइटर सुनु एन भीम कदाइली।
7: सम्पर्क 0294400084 र 9804045827।
10: नमस्कार स्वयंसेविका दिदी।
11: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
12: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
11: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
10: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध,
13: फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
14: हो त, हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
13: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मोमोमेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खासगरी नगरपालिका एक भानु चौक शङ्ख सभा।
16: NCSA कम्प्युटर सेन्टर खातबारी एक शङ्ख सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसई कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यूबेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

किरण, आई नो फ्यामिली इज इम्पोर्टेन्ट, बट मेरो पनि आफ्नो एम्बिसन छ. जहिले फ्यामिली टाइम भनेर झगडा मात्र हुन्छ हाम्रो. यसरी आई कान्ट स्टे विथ यु.

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संघ सभा 95.5 MHz
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संघ सभा 95.5 मेगाहर्ज।
1: आज विक्रम सम्वत 2083 जेष्ठ 11 गते सोमबार, जेठ शुक्ल नवमी, 25 मई 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बेनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि।
3: प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि प्रवासीलाई मताधिकार दिने सम्मका विषय संविधानमा राख्ने प्रस्ताव, तीन ठूला दलमा नेतृत्व संकट, भट्ट सहित 29 जना विरूद्ध मुद्दा दर्ताको तयारी, सरकारद्वारा कूटनीतिक संवाद शून्य प्राय लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको किसानको सारथी बन्दै समुन्नति शीर्षकको शुभ समाचार।
1: केही वर्ष अघिसम्म दाङको देउखुरी क्षेत्रमा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन्थ्यो। बजारको अभाव, व्यापारीको एकाधिकार र उचित मूल्य नपाउँदा किसान निराश थिए। बिहान सबैरै उठेर डोको, गैंजा र छिटवामा तरकारी बोकेर बजार धाउनुपर्ने बाध्यता यहाँका किसान थियो। अहिले भने अवस्था फेरिएको छ। किसानले उत्पादन गरेको तरकारी सहज रूपमा बिक्री हुन थालेपछि उनीहरूमा नयाँ उत्साह थपिएको छ। यसको मुख्य आधार बनेको छ लमही नगरपालिका 2 केरुनियामा संचालनमा रहेको समुन्नति तरकारी संकलन तथा प्रशोधन केन्द्र। समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा संचालित केन्द्रले किसान र बजार बीचको दूरी घटाउँदै स्थानीय कृषकलाई राहत दिएको छ। सूरजलाल चौधरीका अनुसार केन्द्रले दैनिक 1500 देखि 2000 केजीसम्म तरकारी संकलन गर्दै आएको छ। लमही नगरपालिका, गढ़वा गाउँपालिका र राप्ती गाउँपालिकाका किसानले उत्पादन गरेको तरकारी सहकारीले बारीमै पुगेर खरीद गर्ने गरेको उहाँले बताउनुभयो। पहिला किसानले बजार खोज्दै बिहानै तरकारी बोकेर हिँड्नु पर्थ्यो। चौधरीले भन्नुभयो, अहिले त्यो समस्या हटेको छ। डेढ़ वर्षदेखि संचालनमा रहेको संकलन केन्द्रले सबै प्रकारका तरकारी खरीद गर्दै आएको छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: पाउनुहोस्। हरेक 15 दिनमा क्रम्पटनको मिक्सचर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जित्ने मौका पनि। नागरिकता मात्र भएपुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारसम्म शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। संविधान संशोधनको बहसपत्र निर्माण गर्न गठित कार्यदलले छलफलका लागि 8 मुद्दामा 54 प्रस्ताव तयार पारेको छ। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने सबै तहका अदालतका न्यायाधीशको पुननियुक्ति गर्नेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था गर्नेसम्मका सवाल प्रस्तावमा राखिएका छन्। कार्यदलले तयार पारेको प्रस्तावमा शासकीय स्वरूप शीर्षक अन्तर्गत 7, निर्वाचन प्रणालीका 8, संघीयता सम्बन्धी 2, प्रदेश सम्बन्धी 8, स्थानीय तहका 3, न्यायपालिका 11, संवैधानिक निकाय सम्बन्धी 6 र अन्य विविध विषय अन्तर्गत 9 प्रस्ताव अघि सारिएको छ। कार्यदलले तय गरेका छलफलका विषयमा शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीयता, संघ प्रदेश र स्थानीय तहसहितको प्रभावकारिता, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री तथा मन्त्री, न्यायपालिका प्रधान न्यायाधीश, सबै तहका न्यायाधीशको नियुक्ति, योग्यता, पदावधि, उमेर, हद, उच्च नैतिक चरित्र, आचरण, अनुशासन, त्यस्तै संवैधानिक निकाय अन्तर्गत संवैधानिक निकायको संख्या, पदाधिकारीको संख्या, पदाधिकारी नियुक्तिलाई कसरी उत्कृष्ट बनाउने र अन्य विविध विषयमा संसदको अधिवेशनलाई स्वचालित बनाउने कैरावस्थ्य नेपाली नागरिकता र अधिकार, जनप्रतिनिधिको योग्यता र उमेर हद कति पटक हुन सक्ने लगायतका विषय समेटिएको छ। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले संविधान संशोधनका लागि अपनाइने कार्यविधिमा संविधानसँग बाजिने व्यवस्था प्रस्ताव गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका सदस्य संख्या एकमुष्टमा जोडेर त्यसको दुई तिहाई प्रतिनिधि सभाबाट मात्रै पुर्याउन सके पनि संविधान संशोधन हुन सक्ने प्रस्ताव अघि सारिएको हो। जुन प्रस्ताव संविधानको व्यवस्थासँग बाजिन्छ, यसअघि दुईपल्ट भएका संविधान संशोधन दुवै सदनबाट छुट्टा छुट्टै दुई तिहाई बहुमतले पारित गरेर मात्र सम्भव भएका थिए।
3: तीन ठूला दल, नेतृत्व संकट, गुटबन्दी र पुनर्गठनको दबावमा शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नेपालको समकालीन राजनीतिक परिदृश्य यति बेला असामान्य संक्रमण र अस्थिरताको चरणमा प्रवेश गरेको छ। गत भदौमा भएको जेएनजी आन्दोलनपछि राजनीतिक दलहरूको भूमिका र अवस्था बदलिएको छ। फागुन 11 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनले संसदमा दलहरूको आकार बदलिए पनि पुराना र नयाँ भित्रका आन्तरिक विवाद र विमतिहरू कम भएका छैनन्। व्यापक जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा होस् वा पुराना राजनीतिक दलहरू हुन्, सबै आन्तरिक विवाद र किचलोमा फँसेका छन्। मुलुक निरन्तर बहुदलीय लोकतन्त्रको यात्रामा हिँड्न थालेको 3.5 दशक भइसकेको छ, तर दलहरू आन्तरिक विवाद, नेतृत्व संकट र वैचारिक अस्पष्टताबाट मुक्त हुन सकेका छैनन्। 1979 सालमा स्थापना भएको रासोपा स्थापनाको 7 दशक पूरा गरिसकेका नेपाली कंग्रेस, नेकपा, एमाले र अन्य राजनीतिक दलहरू आफ्नै आन्तरिक तनाव, पुस्तान्तरणको दबाव र संगठनात्मक पुनर्गठनको बहसमा छन्। दलहरू समय सापेक्ष सुध्रिन नसक्दा लोकतान्त्रिक प्रणालीको स्थायित्व र प्रभावकारितामाथि नै प्रश्न उठ्न थालेको छ। गत फागुनको निर्वाचनपछि मुलुकको पहिलो दल बनेको रासोपा यति बेला तीव्र आन्तरिक तनाव, नेतृत्वको असमञ्जस्य र ध्रुवीकरणको चरणबाट गुज्रिरहेको देखिन्छ। बाहिरबाट वैकल्पिक राजनीतिक शक्ति, नयाँ पुस्ताको ऊर्जा र सुशासनको नारासहित उदाएको यो पार्टी अहिले भने आफ्नै संगठनभित्र नेतृत्व, शक्ति सन्तुलन र निर्णय प्रक्रियाको विवादमा अल्झिएको छ। रासोपामा अहिले अर्को ठूलो चुनौती विभिन्न समूहको समायोजन पनि हो। विवेकशील साझा हाम्रो नेपाल पार्टी जेनजी अभियन्ता थरूहर समूह लगायत विभिन्न धारका नेता पार्टीमा मिसिएपछि सबैलाई प्रतिनिधित्व दिने दबाव बढ़ेको छ। सरकारका निर्णय अध्यादेश समसामयिक राजनीतिक विषयमा एउटा पार्टीका सांसदहरू फरक फरक धारमा देखिनुले राष्ट्रपाभित्र वैचारिक स्पष्टता कमजोर रहेको संकेत गर्दछ। मुलुकको पुरानो लोकतान्त्रिक दलमध्ये कंग्रेस यति बेला जुट र फूटको संघर्षमा छ। गत पुसमा भएको विशेष महाधिवेशनको पक्ष विपक्षमा देखा परेको विवाद गाउँसम्म पुगेको छ। विशेष महाधिवेशनको विपक्षमा रहेको पक्ष अहिले प्रदेश तहमा भेला र बैठकमा सक्रिय छ।
2: कूटनीतिमा छैन संवाद शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण अनिश्चित भए पनि सत्तारूढ़ दल राष्ट्रपाका सभापति रवि लामिछानेको औपचारिक भ्रमण तय भएको छ। भारत सरकारको निमन्त्रणामा उहाँको भ्रमण कार्यक्रम बनेको हो। नयाँ सरकार बने पश्चात दुई देशबीच उच्च स्तरीय भ्रमणहरू भएका छैनन्। दुई तिहाई नजिकको सरकार छ, यसले कूटनीतिक सम्बन्धलाई संवादको माध्यमबाट अझ बलियो बनाउनु पर्थ्यो, तर प्रधानमन्त्री जी त्यसमा चुकेको देखिन्छ, पूर्व राजदूत निलाम्बर आचार्यले बताउनुहुन्छ। त्यस्तै बालेन्द्र शाह नेतृत्वको सरकारको कूटनीतिक सम्बन्धबारे सत्तारूढ़ राष्ट्रपाका नेता अमरेश कुमार सिंहले केही दिन अघि एक टीभी अन्तर्वार्तामा भनेका थिए, भारतसँग केपी ओलीको पालामा भन्दा पनि सम्बन्ध बिग्रिएको छ, चीनसँग पनि राम्रो छैन, अमेरिकासँग कस्तो हो मलाई थाहा छैन। सिंहले भने झैं भारत र चीनबीच सम्बन्ध बिग्रिहालेको नभए पनि नयाँ सरकार गठनपछि छिमेकी सम्बन्ध न्यानो भने नरहेको कूटनीतिज्ञहरूले बताउन थालेका छनृ

0: दिनुपर्ने उनीहरूको माग छ। तर प्रधानमन्त्री शाह भने विपक्षीले माग गरे अनुसार संसदमा उपस्थित नहुने अडानमा हुनुहुन्छ। विपक्षीको माग र प्रधानमन्त्रीको अडानले आगामी संसद बैठक सामान्य ढंगले सुचारू नहुने स्थिति बनेको छ। सरकारको गलत कार्यशैली विरूद्ध प्रतिनिधि सभाका विपक्षी दलहरू थप सशक्त बन्ने भएका छन्। विपक्षी दलहरू नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतकहरूको आइतबार बसेको बैठकले जेठ 12 गते मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको सशक्त प्रतिरोध गर्ने निष्कर्ष निकालेको छ। सिंहदरबार स्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलले कार्यशैलीको सशक्त प्रतिवाद गर्ने निष्कर्ष निकालेको एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले जानकारी दिनुभयो।
1: भारतका विभिन्न राज्यमा तातो हावा लू चलेर कम्तीमा 16 जनाको मृत्यु हुनुका साथै जनजीवन नै अस्तव्यस्त भइरहँदा नेपालको सीमावर्ती जिल्ला सहित पश्चिम तराईमा पनि दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्न थालेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका जिल्लामा अधिकतम तापक्रम अत्याधिक बढ़ेको छ। दिउँसो तातो हावा लू चल्न थालेको छ। बाँकेको नेपालगंज स्थित भेरी अस्पतालमा हरेक दिन करिब 100 बिरामी कर्मीले प्रभावित भएर आउने गरेका छन्। टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने जस्ता समस्या लिएर उनीहरू आउने गरेको अस्पतालले जनाएको छ। अस्पताल चिकित्सकहरूका अनुसार प्रशस्त पानी पिउने, चिसो पानीले नुहाउने, दिउँसो बाहिर जाँदा छाता प्रयोग गर्ने, टाउको छोप्ने, हल्का कपड़ा लगाउने, खेतको काम बिहान र साँझ मात्रै गर्ने, कागती पानी, नरिवल पानी, फलफूल र घरको खाना खाने, चिया, कफी, सोडा र क्याफिनयुक्त पेय नपिउने, दिउँसो बाहिर ननिस्कने, लामो समय भान्सामा नबस्ने, धूम्रपान र मदिरा सेवन नगर्ने लगायतका सुझाव चिकित्सकहरूले दिएका छन्। गर्मी बढ़ेपछि दिउँसो काम गर्ने किसान तथा दैनिक ज्यालादारी मजदूर पनि बढ़ी प्रभावित भएका छन्। जेठ पहिलो सातादेखि बढ़दै गएको तापक्रमले सड़कमा मानिसको चहल पहल पातलिएको छ। दिउँसो सरको घाम र लूले मानिस बाहिर निस्कन छाडेका छन्। बर्दियामा दिउँसोको तापक्रम 40 डिग्री पार गरेपछि जिल्ला प्रशासनले आवश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ। प्रशासनले सोमबारसम्म तातो हावा चल्ने सम्भावना रहेको भन्दै सचेत रहन अपील गरेको छ।
0: अपूर्व अनुसन्धान प्रतिवेदन भट्ट सहित 29 जना विरूद्ध मुद्दा दर्ताको तयारी शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले धितोपत्र बोर्ड र बीमा प्राधिकरणले दिएका अनुसन्धान प्रतिवेदनलाई आधार बनाएर 29 जना विरूद्धको आरोप पत्र सरकारी वकिल कार्यालय काठमाण्डुमा पठाएको छ। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा चलाउन सिफारिश गर्दा विभागले करिब 20 अर्ब रूपियाँ बिगो कायम गरेको छ। विभागले 90 दिनभित्र अनुसन्धान गर्न पाउने अधिकारलाई बेवास्ता गर्दै 2 महिना नपुग्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो। सम्पत्ति शुद्धिकरण ऐन अनुसार 90 दिनभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय मार्फत अदालतमा पेश गरिसक्नुपर्छ। त्यतिन्जेल पक्राउ नपरेका व्यक्तिहरूलाई फरार अभियुक्तका रूपमा पेश गर्नुपर्नेमा 2 महिना पनि नपुग्दै मुद्दा दर्ता गर्ने अवस्थामा पुग्नुले अनुसन्धान पूरा नभएको शंका उत्पन्न भएको छ। यही प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ताको तयारी गरेको छ। यही विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान जारी राखेको छ। सीआईबी र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग दुवैले गरेको अनुसन्धानको संयुक्त आरोप पत्र भने अर्को जाने बताइएको छ। सीआईबीले बैंकिङ कसुर अन्तर्गत अर्को मुद्दाको सिफारिश गर्ने बताइएको छ।
1: सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 पारित गरी साबिकका 22 संघीय मन्त्रालयलाई खटाएर 18 कायम गरेसँगै अहिले समायोजित मन्त्रालयको प्रशासनिक र भौतिक व्यवस्थापन मिलाउने काम धमाधम भइरहेको छ। मर्ज भएका मन्त्रालयको कागजात श्रेष्ठता मिलाउने, कार्यालयका कम्प्युटर फर्निचर लगायतका जिन्सी सामानको लगत संकलन गरी मर्ज भएका मन्त्रालय बीचमा मिलान भइरहेको छ। मर्ज भएका मन्त्रालयको दर्ता चलानी मेटर प्याडलाई एउटै बनाउने र मन्त्रालयको भवनलाई ब्लक ए र बी गरी नामकरण गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। साबिकका युवा तथा खेलकुद मन्त्रालय, खानेपानी मन्त्रालय, शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका भवन खाली गरी उक्त भवन मध्येको एउटा भवनमा नयाँ बनेको विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय व्यवस्थापन गरिने तयारी गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालले जिन्सी सामान आन्तरिक मिलान गर्ने काम भइरहेको र कर्मचारी व्यवस्थापन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको कार्यालयले संगठन तथा व्यवस्थापन सर्वेक्षणको राष्ट्रिय मापदण्ड अन्तिम चरणमा पुर्याएको बताउनुभयो।